हिट यो नयाँ वर्ष एलजी का घरायसी सामानहरूमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू, साथै 0% तुरुन्तै इएमआई। नागरिकता भए पुग्छ, शर्तहरू लागू हुनेछन्। एलजी, लाइफ्स गुड।

यो नयाँ वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

अप्लायंस खरीदमा क्याशब्याक तथा स्योर शर्ट गिफ्ट्स, वाशिङ मसिनमा 6 केजी एरियल म्याटिक, डिसवाशरमा वाशिङ ट्याब्लेट्स, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज EMI मार्फत खरिद गर्न सकिन्छ।

0: अवसरमा सिजीका टिभी एन्ड होम अप्लायन्सेसको खरिदमा आकर्षक क्याशब्याक तथा पक्का उपहार। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोड वासिङ मसिनमा 2 केजी एरियल, सेमी अटोमेटिक वासिङ मसिनमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एसीमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सिजी एलएक्स इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। सरकारले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिभिटीमा वरिष्ठ कर्मचारी मध्येबाट नियुक्त सदस्य सचिवलाई पदमुक्त गर्दा राजनीतिक नियुक्ति पाएका उपाध्यक्ष भने पदमै कायम रहेका छन्। सरकारले केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश र सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी अध्यादेशबाट सदस्य सचिव महेश भट्टराईलाई पदमुक्त गरेको हो। कर्मचारीबाट सदस्य सचिवमा नियुक्ति भएकालाई जागिरबाटै बर्खास्ती र राजनीतिक नियुक्ति पाएकालाई सरकारले संरक्षण गरेको आरोप लगाउँदै कानूनी आधार बिना सरकारले निर्णय गरेको सिटिभिटीका एक निर्देशकले बताउनु भएको छ।
3: पछिल्लो समय सरकारको राजस्व असुली पूँजीगत खर्च निरन्तर घट्दो क्रममा रहेको छ। चालू आर्थिक वर्ष 2082-83 को 10 महिना अर्थात वैशाख अन्तिम सातासम्म 11 खर्ब 53 अर्ब रूपियाँ मात्रै बजेट खर्च भएको छ।
2: कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले समानान्तर रूपमा पार्टीको 15 महाधिवेशन गर्ने तयारी अघि बढ़ाएको छ। संस्थापन पक्षसँग एकता प्रयास निष्कर्षमा पुग्न नसकेपछि देउवा पक्ष छुट्टै महाधिवेशन गराउन आयोजक समिति बनाउने कसरतमा जुटेको छ। देउवा विदेशमा रहेकाले उहाँको पक्षको नेतृत्व पूर्व कार्यभाग सभापति पूर्णबहादुर खड्काले गरिरहनु भएको छ। देउवा समूहले मंगलबार कोशी र बुधबार बागमती प्रदेशमा छुट्टै फेला राखेको छ।
3: नेपाल उद्योग परिसंघ सीएनआईले आर्थिक वर्ष 2083-84 को बजेटका लागि अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले समक्ष सुझाव पेश गरेको छ। सीएनआईले निजी क्षेत्रलाई विकासको इन्जिनका रूपमा लिई उद्योग तथा लगानी वृद्धि गराउने नीति लिन आग्रह गरेको छ।
2: पश्चिम एसियामा जारी तनावका कारण मानव विकास सूचकाङ्कमा नेपालले हासिल गरेको उपलब्धि जोखिममा परेको संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमले जनाएको छ। अन्तर्राष्ट्रिय आपूर्ति श्रृंखला विप्रेषण प्रवाह आयातित सामग्रीमा अत्याधिक निर्भरताका कारण नेपाल पश्चिम एसिया द्वन्द्वको जोखिममा रहेको युएनडीपीद्वारा अघिल्लो महिना सार्वजनिक गरिएको पश्चिम एसिया द्वन्द्वको असर सम्बन्धी अध्ययन प्रतिवेदनमा उल्लेख छ।
3: मेची भन्सार कार्यालय मातहतका 6 छोटी भन्सार कार्यालय मध्ये एउटा मात्र सञ्चालनमा छ। राजस्व असुली र सीमापार व्यापारको सहजीकरणका लागि सरकारले सीमावर्ती नाकाहरूमा स्थापना गरेको अन्य 5 छोटी भन्सार बन्द छन्।
2: पछिल्लो साताको कारोबारमा धितोपत्र बजारमा कारोबार रकम 19.18% घटेको छ। अघिल्लो साता 21.18 अर्ब रूपियाँ भन्दा बढ़ीको 4.80 करोड़ भन्दा बढ़ी किता धितोपत्र कारोबार भएकोमा गत साता भने 17.12 अर्ब रूपियाँ भन्दा बढ़ीको 3.91 करोड़ भन्दा बढ़ी किता धितोपत्र कारोबार भएको हो। औसतमा पनि कारोबार रकम र किता दुवै घटेको छ। औसत कारोबार रकम 35% भन्दा बढ़ी र औसत कारोबार किता करिब 35% घटेको छ। नेप्सीका अनुसार अघिल्लो साता औसतमा 5.29 अर्ब रूपियाँ भन्दा बढ़ीको 1.20 करोड़ भन्दा बढ़ी किता धितोपत्र कारोबार भएकोमा गत साता औसतमा 3.42 अर्ब रूपियाँ भन्दा बढ़ीको 48,20,000 भन्दा बढ़ी किता धितोपत्र कारोबार भएको हो।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको Wi-Fi 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारु गर्न *14# *7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: राष्ट्रिय वाणिज्य ब्याङ्कको अत्यन्तै जरुरी सूचना। आफ्नो मोबाइलमा आएको ओटिपी कोड कसैलाई नबाँड्नुहोस्। स्क्रिन सेयरिङ एपबाट टाढै रहनुहोस्। तपाईँको सानो गल्तीले खाता खाली हुन सक्छ। राष्ट्रिय वाणिज्य ब्याङ्क, तपाईँको आफ्नै ब्याङ्क, आफ्नो भनेको आफ्नै हुन्छ।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: अब विदेशका खबर। तेल उत्पादक देशहरूको समूह ओपेक प्लसले आगामी जुन महिनाका लागि तेल उत्पादनको कोटा बढाउने निर्णय गरेको छ। यो लगातार तेस्रो महिनाको वृद्धि हो, तर विश्लेषकहरूका अनुसार वास्तविक आपूर्तिमा यसको प्रभाव निकै सीमित रहनेछ। समूहले आइतबार जुन महिनाका लागि दैनिक 188,000 ब्यारेल उत्पादन लक्ष्य बढाउने निर्णय गरेको हो। यो वृद्धि मे महिनाको बराबर भए पनि संयुक्त अरब इमिरेट्स ओपेक तथा ओपेक प्लस समूहबाट बाहिरिएपछि उसको हिस्सा हटाइएको छ। होर्मुज जलमार्ग बन्द रहँदा खाड़ी क्षेत्रबाट तेल आपूर्ति अवरूद्ध भएको छ। इरानसँगको युद्धका कारण फेब्रुअरी 28 शुरू भएको तनावले साउदी अरब, इराक, कुवेत र युएई जस्ता देशको निर्यातमा ठूलो ह्रास ल्याएको छ।
5: अब खेल र खेलाड़ीका खबर। नेपालको घरेलु कोटमा तेस्रो पल्ट आयोजना हुन लागेको काभा महिला भलिबल च्याम्पियनशीपको तयारी पूरा भएको छ। नेपाल भलिबल संघ एनभीएको आयोजनामा आगामी जेठ 8 15 गतेसम्म काठमाडौँमा काभा महिला भलिबल च्याम्पियनशीप हुँदैछ।
4: अब विचार तथा दृष्टिकोण। नेपालले फिर्ता ल्याउन सक्छ विदेशीको अवैध सम्पत्ति शीर्षकमा कान्तिपुर दैनिकमा दिपेश घिमिरे लेख्नुहुन्छ। नेपालबाट अवैध रूपमा विदेशीको सम्पत्ति फिर्ता गर्ने प्रक्रिया असाध्यै जटिल छ। यसमा संरचनागत तथा संस्थागत चुनौतीका चाङ छन्। पारस्परिक कानूनी सहायता सम्बन्धी सन्देहहरूको अभाव छ। नेपालमा विदेशीको सम्पत्ति खोजी र पुनप्राप्तिको आधारभूत प्रक्रियाको शुरूआत भएकै छैन। विदेशीको अवैध सम्पत्ति फिर्ता ल्याउने विषय राजनीतिक नारा वा लोकप्रिय एजेण्डा मात्रै होइन, यो राज्यको समग्र संस्थागत क्षमता, कानूनी विश्वसनीयता र अन्तर्राष्ट्रिय सहकार्य क्षमताको परीक्षण हो।
5: अस्त अहिलेलाई नेपाली खबर यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: FM 94.2 समुदायको आवाज
1: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
2: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
1: ए हो, म त त्यतैतिर लागे कान्छा।
2: हुन्छ हुन्छ दाई।
3: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
4: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 98 27 13 70 42, 97 4 52 82 0 0 0।

0: यो समय दमौली एफएम को हो।
1: यति बेला बिहानको छ बजेको छ।
0: इट्स 6 AM।

खनालको निधनप्रति पूर्व गृहमन्त्री जोशीद्वारा श्रद्धाञ्जली तथा समवेदना। कालिका टोल विकास संस्थाको तेस्रो अधिवेशन सम्पन्न, ओमराज श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति चयन। देवघाट सडकका जोखिमपूर्ण रुख हटाइँदै साइक्लिङ मार्फत बन्दीपुरको ग्रामीण पर्यटन प्रवर्धन र पाकिस्तान प्रहरी चौकीमा आक्रमण, 3 प्रहरी अधिकारीको मृत्यु।

अब समाचार विस्तारमा। नेपाली काङ्ग्रेसका पूर्व सहमहामन्त्री एवं पूर्व गृहमन्त्री गोविन्दराज जोशीले नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनाल, नेपाली काङ्ग्रेस तनहुँ प्रदेश क सभापति विश्वेश्वर खनाल लगायत अरुणेश्वर र परमेश्वर खनालकी ममतामयी माता भानु नगरपालिका निवासी स्वर्गीय ज्ञान कुमारी खनालको वैशाख 26 गते असामयिक निधनप्रति गहिरो दुःखद व्यक्त गर्नुभएको छ। जोशीले एक शोक विज्ञप्ति जारी गर्दै नेपाली काङ्ग्रेस र प्रजातन्त्रका लागि सदैव समर्पित सन्तानहरू जन्माएर सफल जीवनयापन गर्नुभएकी स्वर्गीय ज्ञान कुमारी खनालको निधनले समाजमा ठुलो रिक्तता महसुस हुने उल्लेख गर्नुभएको छ। उहाँले दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ। यसै गरी बिपी विचार समाज गण्डकी प्रदेशका अध्यक्ष हरिशरण पण्डित तथा बिपी विचार समाज तनहुँका अध्यक्ष प्रताप सिंह अधिकारीले पनि संयुक्त रूपमा शोक व्यक्त गर्नुभएको छ। उहाँहरूले ज्ञान कुमारी खनालको निधनले बिपी विचार समाज परिवार अत्यन्त मर्माहत भएको जनाउँदै उहाँले समाजमा पुर्याउनु भएका योगदान सदैव स्मरणीय रहने बताउनु भएको छ। साथै दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्नुभएको छ। ब्यास नगरपालिका दुई अन्तर्गत रहेको कालिका टोल विकास संस्थाको वार्षिक साधारण सभा एवं तेस्रो अधिवेशन बिहिबार सम्पन्न भएको छ। अधिवेशन ब्यास नगरपालिका वडा नम्बर 2 का वडा सदस्य जगत बहादुर बानियाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि बानियाले टोल विकास संस्थाहरू स्थानीय स्तरको विकास, सामाजिक एकता र जनसहभागिताको महत्त्वपूर्ण आधार भएको बताउनुभयो। उहाँले टोल विकास संस्थाले स्थानीय समस्याको समाधान, सरसफाई, सामाजिक सचेतना तथा विकास निर्माणका कार्यमा खेलेको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्दै आगामी दिनमा पनि सक्रियतापूर्वक काम गर्न आग्रह गर्नुभयो। अधिवेशनले ओमराज श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ। संस्थाको उपाध्यक्षमा बेलु श्रेष्ठ, सचिवमा एक प्रसाद श्रेष्ठ तथा कोषाध्यक्षमा टीका श्रेष्ठ चयन हुनुभएको छ। त्यसै गरी सदस्यहरूमा चन्द्रमणि बानिया, लाल बहादुर गुरुङ, ज्ञान बहादुर थापा, हरि गुरुङ, हर्षमान श्रेष्ठ, चुनालाल मल्ल, वीरेन्द्र घर्ती, किन कुमार श्रेष्ठ र सोफिया खातुन चयन हुनुभएको छ। नवनिर्वाचित अध्यक्ष ओमराज श्रेष्ठले संस्थाप्रति स्थानीयवासीले देखाएको विश्वासलाई आत्मसात गर्दै टोलको समग्र विकास, सामाजिक सद्भाव र जनसहभागितालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले टोललाई नमुना बस्तीका रूपमा विकास गर्न सबैको साथ र सहयोग आवश्यक पर्ने बताउनुभयो। कार्यक्रममा वक्ताहरूले कालिका टोल विकास संस्थाले विगतदेखि नै सामाजिक कार्य, सरसफाई अभियान, विकास निर्माण तथा समुदाय स्तरमा सहकार्यको वातावरण निर्माण गर्न महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको उल्लेख गरेका थिए। उनीहरूले नयाँ कार्य समितिले अझ प्रभावकारी रूपमा काम गर्दै टोलको समृद्धि र विकासमा योगदान दिने विश्वास व्यक्त गरेका थिए। यस अवसरमा निवर्तमान अध्यक्ष इम कुमार मल्लले आफ्नो कार्यकालमा सहयोग गर्ने सम्पूर्ण टोलवासी, पदाधिकारी तथा सरोकारवालाप्रति आभार व्यक्त गर्नुभयो। उहाँले नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिँदै संस्थालाई अझ सशक्त र सक्रिय बनाउँदै लैजान आग्रह गर्नुभयो। कार्यक्रममा सहभागीहरूले नवनिर्वाचित सम्पूर्ण कार्य समितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए। अधिवेशन सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको संस्थाले जनाएको छ। पवित्र धार्मिक तीर्थस्थल देवघाट धाम जोड्ने सडकमा यात्रा सुरक्षित बनाउन र सम्भावित दुर्घटना न्यूनीकरण गर्न सडक क्षेत्रमा रहेका रुखहरू काट्न सुरु गरिएको छ। देवघाट क्षेत्र विकास समिति तनहुँको समन्वय र माग अनुसार सडक खण्डमा रहेका जोखिमपूर्ण सालका रुखहरू हटाउन थालिएको हो। डिभिजन वन कार्यालय चितवनले शुक्रबारदेखि आपटारी देवघाट सडक खण्डमा पर्ने 25 रुखहरू काट्न थालेको छ। देवघाट क्षेत्र विकास समितिले सडक सुरक्षाका लागि 65 रुख काट्न माग गरे पनि पहिलो चरणमा प्राविधिक मूल्याङ्कनका आधारमा बढी जोखिमयुक्त रुखहरू मात्र हटाइएको हो। डिभिजन वन कार्यालयका प्रमुख विष्णुप्रसाद आचार्यले वन नियमावली 2079 प्रावधान अनुसार विकास निर्माण र मानवीय सुरक्षामा अवरोध पुर्याउने रुखहरू हटाइएको जानकारी दिनुभयो।
नेपालकै प्रमुख धार्मिक केन्द्र देवघाट धाममा दैनिक हजारौंको संख्यामा तीर्थयात्री र मलामीहरूको आवत जावत हुने गर्दछ। तनहु र चितवन जोड्ने यस व्यस्त सड़कको बीच भागमै रुखहरू रहँदा सवारी साधन चलाउन कठिन हुने र साँगुरो सड़कमा दुर्घटनाको जोखिम उच्च थियो। पवित्र संगम स्थल देवघाटमा विशेष गरी धार्मिक उत्सव र पर्वहरूमा ठूलो भीड़ लाग्ने गर्दछ। सडकमा देखिएको जोखिम आंशिक रूपमा भए पनि समाधान हुँदा अब यात्रा सहज हुने देवघाट क्षेत्र विकास समितिले जनाएको छ। डिभिजन वन कार्यालयले यस अभियान अन्तर्गत अन्य जोखिमपूर्ण सडक खण्डहरूमा रहेका रुखहरू पनि हटाउने तयारी गरेको छ। समितिका अनुसार वर्षायाम सुरु भएकोले हावाहुरीले रुख ढलेर हुन सक्ने मानवीय र भौतिक क्षति रोक्न यस कदमले महत्त्वपूर्ण भूमिका खेल्नेछ। ग्रामीण पर्यटकीय गन्तव्यहरूको प्रचार प्रसार र साइक्लिङ रुटको प्रबन्धन गर्ने उद्देश्यले बन्दीपुरमा साइक्लिङ प्रतियोगिता आयोजना गरिएको छ। बन्दीपुर गाउँपालिकाको आयोजना तथा नेपाल साइक्लिङ महासङ्घको प्राविधिक सहयोगमा प्रतियोगिता शनिबार सम्पन्न भएको हो। धरमपानीदेखि बन्दीपुर बजारसम्म करिब 22 किलोमिटर दूरी समेटिएको प्रतिस्पर्धामा काभ्रेका अच्युत कृष्ण खरेल प्रथम हुनुभयो। उहाँले दूरी 1 घन्टा 19 मिनट 8 सेकेन्डमा पुरा गर्नुभयो। तनहुका सौगात अछामी द्वितीय तथा सुनसरीका सञ्जय राई तृतीय हुनुभयो। प्रतियोगितापछि आयोजित कार्यक्रममा विजेतालाई क्रमशः 15,000, 10,000 र 5,000 सहित प्रमाणपत्र तथा ट्रफी प्रदान गरिएको छ। सहभागी सबैलाई 3,000 उपलब्ध गराइएको बन्दीपुर गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख भीम लामिछानेले जानकारी दिनुभयो। गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाले बन्दीपुर बजारमा बढी केन्द्रित रहेको पर्यटनलाई गाउँसम्म ल्याई बसाइ लम्ब्याउने र साहसिक पर्यटनको केन्द्रका रूपमा विकास गर्ने योजना अनुसार यस्ता गतिविधि सञ्चालन भइरहेको बताउनुभयो। साइक्लिङले पर्यटन प्रबन्धनसँगै स्वस्थ जीवनशैलीको सन्देश दिएको उल्लेख गर्नुभयो। धरमपानी बन्दीपुर मार्ग प्राकृतिक सौन्दर्य, पहाडी संस्कृति र घरवास अनुभवले भरिपूर्ण छ। यसले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्छ, उहाँले भन्नुभयो। उपाध्यक्ष पञ्चमाया गुरुङले ग्रामीण बस्ती, होमस्टे, कृषि र स्थानीय संस्कृतिलाई जोडेर तयार गरिएको साइक्लिङ रुटले बन्दीपुरको पर्यटनमा नयाँ आयाम थपेको बताउनुभयो। महासङ्घका अध्यक्ष सुदीप पौडेलले बन्दीपुर क्षेत्र साहसिक खेल पर्यटनका लागि उपयुक्त गन्तव्य रहेको उल्लेख गर्दै आगामी दिनमा राष्ट्रिय स्तरका प्रतियोगिता आयोजना गर्न सकिने सुझाव दिनुभयो। बन्दीपुरमा प्राचीन बजार, टुडीखेल, थानीमाई, रानीवन, रामकोट, तिनधारा, धरमपानी, कोरीखाका होमस्टे, गुम्बा र सिद्ध गुफा जस्ता स्थलले पर्यटकलाई आकर्षित गर्दै आएका छन्। यहाँबाट धौलागिरी, अन्नपूर्ण, माछा फुस्रे र मनास्लु लगायत हिमश्रृङ्खला एउटै फ्रेममा अवलोकन गर्न सकिन्छ। पृथ्वी राजमार्ग अन्तर्गत डुम्रेबाट बन्दीपुर गेट हुँदै करिब 8 किलोमिटर उकालो यात्रा गरेपछि बन्दीपुर पुगिन्छ। ठुलढुङ्गाबाट बरालथोकसम्म सञ्चालनमा आएको केबल कारले यात्रालाई थप सहज बनाएको छ। काठमाडौँ, पोखरा र सौरा जस्ता प्रमुख पर्यटकीय केन्द्रको बीचमा रहेको बन्दीपुरमा होटल र घरवास सुविधाले पर्यटक बसाइ लम्ब्याउन सहयोग पुगेको छ। अब विदेशको खबर। पाकिस्तानको खैबर पख्तुनख्वामा भएको आतंकवादी आक्रमणमा 3 प्रहरीको मृत्यु भएको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार बन्नु सहरको बाहिरी इलाकामा रहेको प्रहरी चौकीमा विस्फोटक पदार्थले भरिएको एउटा गाडी ठोकिएको थियो। विस्फोटमा 3 प्रहरी अधिकारीको मृत्यु भएको थियो। सुरक्षा अधिकारीहरूका अनुसार जब थप प्रहरीहरू मद्दतका लागि घटनास्थलमा पुगेका थिए, उनीहरूलाई पनि एमुसमा पारी आक्रमण गरिएको थियो। प्रहरी अधिकारी सज्जाद खानले भनेका छन्, पोस्टमा तैनात 15 जना प्रहरी मध्ये धेरै जसोको मृत्यु भएको आशंका गरिएको छ र पोस्ट पूर्ण रूपमा ध्वस्त भएको छ। अर्का प्रहरी अधिकारीले भनेका छन्, आतंककारीहरूले पहिलो विस्फोटक पदार्थले भरिएको कारले चौकीमा आक्रमण गरे, त्यसपछि भित्र पसेर प्रहरीमाथि गोली चलाउन थाले। अन्य सुरक्षा बलहरूलाई मद्दत गर्न पठाइएको थियो, तर उनीहरूलाई पनि आतंककारीहरूले एम्बुसमा पारी आक्रमण गरेका थिए। केही हताहत भएको रिपोर्ट गरिएको छ। ती अधिकारीले भने, आक्रमणको जिम्मेवारी इत्तेहाद उल मुजाहिदिन नामक अतिवादी संगठनले लिएको छ।
हामी दमौली डायरीको अन्त्यतिर आइपुगेका छौँ। अन्त्यमा समाचारका प्रमुख शीर्षकहरू पुनः एकपटक।

खनालको निधनप्रति पूर्व गृहमन्त्री जोशीद्वारा श्रद्धाञ्जली तथा समवेदना। कालिका टोल विकास संस्थाको तेस्रो अधिवेशन सम्पन्न, ओमराज श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति चयन। देवघाट सडकका जोखिमपूर्ण रुख हटाइँदै साइक्लिङ मार्फत बन्दीपुरको ग्रामीण पर्यटन प्रवर्धन र पाकिस्तान प्रहरी चौकीमा आक्रमण, 3 प्रहरी अधिकारीको मृत्यु।

0: ओली एफएम 94.2 समुदाय को आवाज।
1: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
2: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
1: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
2: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
1: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
2: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
1: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
3: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
1: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059549080 र 98295317013। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, व्यस्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।

0: पो कहाँ जाने होला?
1: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
2: दाजु भाइको के को गफ गफ हुँदैछ?
0: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
2: ल त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
0: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
2: यो त हाम्रै तमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्यास 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656501459। मोबाइल नम्बर 9803880384, 9846379401।

0: ए नानी कता हिँड्यौ छाता ओढेर हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाइ।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाइ, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563644, 98563666।
2: दमौली FM 94.2 समुदायको

0: यस्ता बदमासी गरिरहेछन्, यस्तालाई पनि कार्यकारिणी बहनीले विगतमा पनि यस्ता बदमासी चाहिँ गर्दै आएका हुन्। यसपालि त झन् नाङ्गो प्रकारले आयो, तपाईँ चाहिँ मर्यादा क्रम मिचेर त्यो शर्त प्रधानमन्त्री प्रधान न्यायाधीश हुन पर्ने जुन शर्त हो ती शर्त पनि पुरा नभएका मान्छेलाई पनि कार्यकारिणीले जे भन्छ त्यो हुबहु कार्यान्वयन गर्ने मान्छे चाहिएको थियो, त्यस हुनाले त्यही मान्छे ल्याए।
1: होइन, अहिलेको अवस्थामा तत्कालीन चोलेन्द्र शमशेर राणाको पालामा उहाँ न्यायाधीशमा आउनु भएन सर्वोच्च अदालतमा डाक्टर मनोज कुमार शर्मा?
0: तपाईँलाई थाहा छै छैन, स्वयं चोलेन्द्र शमशेरलाई त्यहाँ संसदमा राजनीतिक पार्टीहरू ल्याउँदाखेरि राष्ट्रिय जनमोर्चाले चाहिँ कसरी लडेको थियो त्यहाँ कति लडेको थियो सार्वजनिक थियो चाहिँ सुनवाई राष्ट्रिय चाहिँ राष्ट्रिय जनमोर्चा कसरी लडेको थियो
1: तत्कालीन चोलेन्द्र शमशेर
0: भन्नुभयो त्यो गलत मान्छे चाहिँ आएर ती गलतले सिफारिस गरेको मान्छे भन्नुपर्छ।
1: तत्कालीन बेलामा त मैले हिरा ल्याएँ नेपाल कानुनको भनेर भन्नुभएको थियो क्या उहाँले चाहिँ चोलेन्द्र शमशेरले, चोलेन्द्र शमशेरले डाक्टर मनोज कुमार शर्मालाई होइन न्यायाधीशमा ल्याउँदाखेरि सिफारिस गर्दाखेरि
0: शमशेरकै बारेमा संसदीय सुनवाईमा राष्ट्रिय जनमोर्चा एक्लै हो, अरू त्यहाँका पार्टीहरू तपाईँ चाहिँ बदमासी गरेर तपाईँको चाहिँ चोलेन्द्र शमशेरलाई प्रधान न्यायाधीश बनाउने बेलाको तपाईँ इतिहास एकचोटि सुन्नु बुझ्नुहुन्न कति झगडा भएको। स्वयं चोलेन्द्र शमशेर आउँदाखेरि त्यत्रो लडाइँ भइरहेको थियो भने अब चोलेन्द्र शमशेरले सिफारिस गरेको कस्तो मान्छेलाई सिफारिस गरे होला, शर्त पुरा गर्नु पर्दै पर्दैन कुनै योग्यता क्षमता त्यो पदमा जानको लागि जुन क्याटेगोरी हुन्छ त्यो ठाउँमा आउनको लागि त्यो चाहिँ शर्त पुरा भएको हुनु पर्दै पर्दैन, त्यो देखाएको छैनन् मान्छेले।
1: तर एउटा कुरा चाहिँ यो विगत देखेको सिन्डिकेटलाई भत्कायौँ भन्नुभएको छ क्या उहाँहरूले,
0: सिन्डिकेटलाई भत्काएर तपाईँ चाहिँ विदेशीले जसलाई ल्याउनु खोजेको छ न्यायपालिकामा त्यही ल्याइदिएर चाहिँ भत्कियो त, अनि चाहिँ अब चाहिँ जनताले चुनेको चाहिँ संसदलाई भत्काएर विदेशीलाई चाहिएको हुनाले अनि एनजिओबाट चाहिँ त्यो सरकार बनाएर चुनाव बनाएर अनि तपाईँ चाहिँ 29 अरब रुपियाँ खर्च गरेर चाहिँ संसद बनाउने अनि त्यो त्यसलाई चाहिँ बाइपास गरेर तपाईँ चाहिँ अध्यादेशबाट देश चलाउने, देश कता गइरहेछ कता लैरहेछ विदेशीहरूले अहिले।
1: होइन, यहाँलाई त राम्रोसँग थाहा छ नि त, अहिले त अब देशमा यो ट्रेड युनियन खारेज गर्ने होइन, विद्यार्थी सङ्गठनहरू खारेज गर्ने, देशलाई सुशासनतिर लैजाने, शिक्षकहरूलाई राजनीति नगर भन्ने होइन, तपाईँ त हिजो शिक्षक हुँदै राजनीति गर्नुभयो नि त होइन केसीजी?
0: हो, 17 सालमा राजा महेन्द्रले 15 सालमा चाहिँ आएको जो चाहिँ संसद हो त्यो सरकार हो त्यसलाई विघटन गरेर चाहिँ अब विभिन्न जनवरीय सङ्गठनहरू प्रतिबन्ध लगाएर जसरी प्रतिगमनतिर लगेका थिए मुलुकलाई अहिले आएर चाहिँ त्यही झलक दिइरहेछ, त्यति बेलाको भन्दा अझ खतरा छ। यसपालि त सिधै तपाईँको चाहिँ एनजिओले चाहिँ सञ्चालन गरिरहेको छ, तपाईँको चाहिँ अमेरिकनहरूले सञ्चालन गरे उमेर चाहिँ अहिले चाहिँ अमेरिकनहरूलाई संसद चाहियो, यो पुरानो संसदले काम दिएन त्यस कारणले संसद विघटन गर्नु पऱ्यो, त्यसपछि चाहिँ अब कार्यकारिणीलाई तपाईँको चाहिँ अब न्यायाधीश चाहिँ जे कुरा तपाईँ चाहिँ त्यहाँ कार्यकारिणी निर्णय गर्छ त्यो हुबहु चाहिँ पालन गर्ने चाहिँ चाहियो न्यायाधीश, त्यस हुनाले चौथो पर्याप्त क्रममा परेकालाई त्यो अरूलाई सबैलाई फालेर त्यो ल्याएको कुरा त्यो जगजाहेर छ नि।
1: होइन, अरू त विभिन्न पार्टीमा आबद्ध भएको भन्ने कुरा आइरहेको छ नि त होइन हिजोका दिनमा न्यायाधीशहरू
0: को बाहिर छ, कुनै पार्टीमा तपाईँको चाहिँ एनजिओमा सामेल नभएको आइएनजिओमा सामेल नभएको कुनै पार्टीको तपाईँको चाहिँ झोले नभएको कुन चाहिँ कर्मचारी छ नेपालमा कुन चाहिँ चाहिँ तपाईँको चाहिँ मान्छेहरू छन् भन्नुहुन्न, त्यो चाहिँ घोषणा भएर हुने बेग्लै कुरा हो, भित्री रूपमा चाहिँ को चोखो छ
1: सिफारिस हुनुभएका डाक्टर शर्मा त कतै देखिनु भएन नि त होइन,
0: कमसेकम चाहिँ चारजना आफूभन्दा अब तपाईँ चाहिँ योग्य चाहिँ मर्यादा क्रममा योग्य भएकाबाट विचार किबेर ल्याएपछि त कार्यकारिणी जे निर्णय गर्छ त्यो निर्णयलाई हुबहु कार्यान्वयन गर्ने कुरा अब चाहिँ सर्वोच्च चाहिँ स्वतन्त्र भयो, कमसेकम सर्वोच्चबाट केही न्याय इन्साफ पाइन्छ भन्ने जनताको जो आशा थियो त्यो पनि सत्य हो।
1: अनि यसलाई थाहा छ होइन सहकारी पीडितको बचत फिर्ता करिब करिब 45 अर्ब रहेछ यसको स्रोत चाहिँ अनिश्चितता नै छ समस्याग्रस्त सहकारीको संख्या 23 वटा रहेछ सरकारले सहकारीको रकम फिर्ता गर्छु भनेको छ सरकारले सहकारीको रकम फिर्ता गर्न सक्छ पीडितहरूका आँखाका आँसु पुछ्न सक्छ
0: होइन सहकारी ठगहरूकै हाली मुहाली छ नि अहिले सत्तामा त
1: मान्छेलाई
0: निर्वाचन आयोगले तपाईँ चाहिँ सांसद बनाएको हो सहकारी ठगेर चाहिँ बदनाम भएकै मान्छेलाई तपाईँ गिरेर उप प्रधानमन्त्री बनाएको कुरा त राष्ट्रिय जनमोर्चाले मा संसदमा भन्यो अरू पार्टीले त तपाईँ चाहिँ मुखै खोलेनन् राष्ट्रिय जनमोर्चा त एक्लो परेको नै हो संसदमा सहकारी ठगेको मान्छे सहकारीका मुद्दा चाहिँ 5-5 वटा अदालतमा भएको मुद्दालाई अनि त्यहाँ चाहिँ हिरो बनाउने अनि नेपाली जनताले चुपचाप सहकारी ठगलाई छाप भनेर त देखाइहाले त नेपालमा यसको मतलब मैले अरू पार्टीका मान्छे चुखा छन् सहकारी ठगेका छैन मैले भनेको छैन सहकारीका ठगहरू छन् त्यो सहकारीका ठगहरूलाई कारवाही गरेर तिनको चाहिँ जेठा चाहिँ असुल गरेर त्यो पैसाबाट चाहिँ ती सहकारी ठगिएकाहरूलाई पैसा दिनुपर्छ नेपाली जनताको राज्य कोषबाट पैसा झिकेर ऋण काटेर सहकारी ठगहरूलाई चोखाउने होइन कि ती ठगहरूको दाय जेठा बेचेर चाहिँ सहकारीका चाहिँ पीडितहरूलाई दिनुपर्छ
1: होइन पीडित बचतकर्ता करिब करिब 76,000 रहेछन् फिर्ता गर्नुपर्ने रकम चाहिँ 46 अर्ब देखिन्छ होइन शोध भर्ना गर्नुपर्ने 45 अर्ब छ चक्रिय राहत कोषमा 60 करोड छ सरकारको 25 र सञ्चालकबाट 35 करोड उठाएको रहेछन् फिर्ता माग दावी 39,94,94 रहेछ यो चाहिँ राज्य कोषबाट चाहिँ फिर्ता गर्न सम्भव छ कि छैन उनीहरूका आँखाका आँसु उभानु पार्नुपर्छ कि पर्दैन सागको मुठो बेचेर चिया बेचेर होइन सरकारको रकम जम्मा पारेका
0: नेपाली जनताको चाहिँ कोषबाट नेपाली जनताको चाहिँ उबाट चाहिँ झिकेर तिर्ने हो कि ती सहकारी ठगलाई चोख्याएर ती ठगले जुनसुकै पार्टीको होस् ती ठग सहकारी ठगहरू दाय देशाबाट चाहिँ असुल गरेर होला गरे चाहिँ सहकारी पीडितलाई तिर्ने त अहिले चाहिँ विश्व ब्याङ्कबाट अन्तर्राष्ट्रिय मुद्रा कोषबाट ऋण काटेर नेपाली जनताको चाहिँ असिनो पसिनोबाट ती ठगहरूलाई चाहिँ छोड दिएर होइन ठगहरूलाई छोड दिएर अनि राष्ट्रको कोषबाट अनि चाहिँ सहकारी पीडितलाई पैसा दिएर त्यो न्यायपूर्ण भयो त
1: अब सरकारले एउटा आज अब संसद बस्दैछ होइन निधिता कार्यक्रम चाहिँ पेस गर्ने होला डाक्टर सोरिम वाग्ले चाहिँ अब एसियाकै राम्रै बजेट ल्याउँदै हुनुहुन्छ अरे क्या यसवाला
0: कठैबाट उहाँको इतिहास के हो उहाँले के गर्दै आउनु भएको छ त्यो चाहिँ हेरौँला नि त
1: होइन डाक्टर सोरिम वाग्ले त अर्थको विज्ञ हो नि त होइन उहाँ चाहिँ
0: हिजो चाहिँ अब हिजका चाहिँ अर्थमन्त्रीहरूले कहाँ तालिम ल्याएको थिए कहाँ पढेर आएको थिए र नेपालका तपाईँ चाहिँ नि नेपालमा उदारीकरण लाउने राज्यले खोलेका उद्योग धन्दा कल कारखाना सारा चाहिँ बेचेर नेपाललाई तपाईँ चाहिँ भिखमङ्गा बनाउने चाहिँ हिजका जुन तपाईँ चाहिँ साम्राज्यवादीहरूबाट तालिम प्राप्त आएको थिए अहिलेका अर्थमन्त्रीको पनि त्यही हो सिलसिला उनको इतिहास थाहा छ उनको चरित्र थाहा छ उनको नीति थाहा छ मैले चाहिँ यो व्यक्तिगत भन्दा पनि तपाईँको चाहिँ इतिहास त सबैलाई थाहा छ नि
1: तर सबैले सुहाउँदो बजेट सबै क्षेत्रलाई समेटेको बजेट अर्थतन्त्र उकास्ने बजेट देशलाई कायापलट गर्ने बजेट आउँदैछ अरे नि त अब
0: होइन उनको अर्थतन्त्र त त्यहाँ अर्थमन्त्री नहुँदै उकासिए रहेछ थाहा भयो नि त
1: कसरी
0: उनले उनका साथमा कति रहेछ सम्पत्ति अहिलेका प्रधानमन्त्रीका साथमा कति रहेछ अस्ति 26 दिने चाहिँ गृहमन्त्रीका साथमा कति रहेछ सम्पत्ति अनि चाहिँ 62-63 सालदेखि यताका मान्छेहरूको सम्पत्ति चाहिँ छानबिन गर्ने अरे 17 साल पछि आएका मण्डलीहरूले जो 30 वर्ष देश लुटे उनीहरू छानबिन गर्नु पर्दैन
1: 62 भन्दा अगाडिका पनि छानबिन गर्ने भनेको छ दोस्रो चरणमा
0: होइन 17 सालदेखि चाहिँ 30 वर्षसम्म देश लुटेका लुटेराहरूको तिनीहरूको सम्पत्ति छानबिन गर्नुपर्छ बहुदल आएपछि 62-63 सालका आएपछि गर्नुपर्छ मैले त तपाईँको टिभी आज दिन्छु म पनि उप प्रधानमन्त्री भए हुँ सहकारी मन्त्री भए हुँ र चाहिँ जेखा समिति सभापति हुँ चित्रबहादुरबाट सुरु गर्नुपर्छ चाहिँ सम्पत्ति छानबिनको अभियान
1: तपाईँले पनि त राम्रै जोड्नु भयो होला नि त सम्पत्ति त
0: होइन सुरु गर्नुपर्छ मैले च्यालेन्ज दिएँ चित्रबहादुर केसीको चाहिँ पहिला सुरुवात गर्नुपर्छ छानबिन चारचोटि सांसद भएको उप प्रधान उप प्रधान सहकारी मन्त्री भएको लेखा समितिको सभापति भएको चित्रबहादुरबाट सुरु गरौँ न त मैले खुलेआम च्यालेन्ज दिन्छु
1: होइन तपाईँले चाहिँ सम्पत्ति जोड्नु भएन अनि त्यत्रो मन्त्री उप प्रधानमन्त्री भएर पनि चार चार पटक सांसद भएर पनि
0: मैले चाहिँ सुरु गर्नु पर्यो मबाट अरूबाट भन्दा अरू पार्टीको भन्दा चितवारबाट सुरु गर्नु पर्यो भन्ने मैले चाहिँ च्यालेन्ज दिन्छु कि
1: होइन। यो देशमा त एकपटक मन्त्री भएपछि त जीवनशैली नै परिवर्तन हुन्छ अनि
0: हो राजनीति गर्ने भनेकै आफू बन्न आफ्नोलाई बनाउन चाहे न्यायाधीश बन्नुहोस् चाहे चाहिँ सेनामा चाहिँ माथि उपलब्धमा जानुहोस् चाहे जे गर्दा पनि त म चाहिँ सम्पत्ति र सम्पत्ति कमाउन मात्रै भयो भए देश के भयो आज नेपाली जनताको अवस्था के भयो त्यसो भएर छानबिन यिनीहरूले गर्ने मात्रै नाटक हो। पहिला त यिनी अहिले जो सत्तामा आएका छन् यिनीहरूको सम्पत्ति कहाँबाट जोडियो अहिलेको प्रधानमन्त्रीको घर 2 किलो सुन कहाँ आयो उनको त्यत्रो जमिन कहाँबाट आयो त्यो छानबिन गर्नु
1: पर्दैन
0: कहाँबाट आयो त्यत्रो सुन
1: पुर्ख्यौली सम्पत्ति बाबुबाजेले कमाए होइन
0: बाबुबाजेको के हैसियत थियो बाबुबाजेले पनि तपाईँको चाहिँ कसरी कमाएर त्यो पनि त थाहा हुनु परेन नेपाली जनतालाई
1: छानबिन चाहिँ अहिलेको बालबाला क्याबिनेटबाटै गर्नुपर्छ होइन हस् यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार उहाँ हुनुहुन्थ्यो राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी आदरणीय श्रोता नेपाली बहसमा। छोटो विश्राम हुन्छ विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
2: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाले बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा खुत्रुके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

राइट, यो नयाँ वर्ष एलजी का घरायसी सामानहरूमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू, साथै 0% तुरुन्तै ईएमआई। नागरिकता भए पुग्छ, शर्तहरू लागू हुनेछन्। एलजी, लाइफ्स गुड।

यो नयाँ वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, ट्विन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।

यो नयाँ वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

डान्सर को खरीदमा क्याशब्याक तथा स्योर सर्ट गिफ्ट। वासिङ मसिनमा 6 केजी एरियल म्याजिक, डिसवासरमा वासिङ ट्याब्लेट, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज EMI मार्फत खरिद गर्न सकिन्छ।

को अवसरमा सीजीका टीवी एन्ड होम अप्लायन्सेस को खरीदमा आकर्षक क्याशब्याक तथा पक्का उपहार। फ्रन्ट लोड वाशिङ मसिनमा 6 केजी एरियल, टप लोड वाशिङ मसिनमा 2 केजी एरियल, सेमी अटोमेटिक वाशिङ मसिनमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एसीमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सीजी एलएक्स ईएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ। नयाँ

0: राइट, यो नयाँ वर्ष एलजी का घरायसी सामानहरूमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू, साथै 0% तुरुन्तै ईएमआई। नागरिकता भए पुग्छ, शर्तहरू लागू हुनेछन्। एलजी, लाइफ्स गुड।
1: यो हो नेपाली रेडियो नेटवर्क।
2: हरो विषयमा तरो बहस, नेपाली बहस।
3: यस नेपाली बहस का साथमा प्रीति तयारी चौचौ।
4: ग्लोबल आईएमई बैंक, सबैका लागि बैंक।
5: हाम्रो बीचमा नेकपा एमालेका नेता पूर्व मन्त्री शेरबहादुर तामाङ हुनुहुन्छ। तामाङजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
6: हजुर, नमस्कार।
5: होइन तामाङजी, अहिलेको अवस्थामा चाहिँ होइन प्रधान न्यायाधीशमा नयाँ चौथो वरियताक्रमका डाक्टर मनोज कुमार शर्मा उहाँ सिफारिस हुनुभएको छ संसदीय सुनवाईमा, होइन उहाँका विरुद्धमा उजुरी आह्वान पनि गरिएको छ। वरियता मिचियो, क्रमभङ्गता गरियो भनेर एकतर्फी आलोचना छ भने अर्कोतर्फ चाहिँ होइन सिन्डिकेट तोड्नुपर्छ, यो चाहिँ अब वरियतामा भन्दा पनि 6 जना योग्य नै हो, उहाँहरूलाई सिफारिस गर्दा केही पनि समस्या छैन भनेर यो एक किसिमले पनि अर्थ्याइएको छ। तपाईँ त हिजो कानुन मन्त्री पनि हो, होइन तपाईँलाई राम्रोसँग थाहा छ नेपालको इतिहासमा भङ्गताको इतिहास के छ?
6: यस्तो, सर्वोच्च खास गरी न्यायालयको क्षेत्रमा अब हामीले एउटा सिस्टम, वरिष्ठता को सिस्टम थियो, त्यो भङ्ग भएको थिएन, तोडिएको थिएन। अब यसले चाहिँ त्यहाँको सक्षम को असक्षम अब भोलि काम गर्दै गए पछाडि प्रमाणित होला, होइन? व्यक्ति त सबै सक्षमै भएर सर्वोच्चमा न्यायाधीश हुने हो, अब सक्षम भएरै पुगेको होला सर्वोच्चसम्म न्यायाधीश हुनलाई, होइन? त्यसो भएको हुनाले सक्षमता र असक्षमताको चाहिँ अब हामीले त्यहाँ धेरै अहिले मूल्याङ्कन गरिहाल्ने बेला होइन। तर न्यायालयको क्षेत्रमा अलिकति विधिको शासन भन्छौँ नि हामी, त्यहाँ चाहिँ एउटा विधि हामीले बसालेका थियौँ। मेरिट लिस्ट चाहिँ कसरी हुन्छ भन्दा कतिपय अब उसको योग्यता, क्षमता, त्यसपछि वरिष्ठता, यी सबै चिजबाट मेरिट लिस्ट बन्छ। त्यसले सर्वोच्चमा चाहिँ एक खालको मेरिट लिस्टको आधारमा हुने उसलाई न्यायालयको क्षेत्रमा चाहिँ तोडिएको थिएन अहिलेसम्म। नियुक्तिमा अब तोडिएको थियो होला, तर नियुक्ति भइसके पछाडि त्यहाँको चाहिँ सिस्टमभित्र चाहिँ त्यो वरिष्ठताको मेरिटलाई चाहिँ क्रस गर्ने विधि थिएन, त्यो चलन गरेको थिएन। यसले के हुन्छ भने अब त्यहाँको को नियुक्ति हुने, को भएन भन्ने कुरा भन्दा पनि भोलि अरू सबै क्षेत्रमा यसले प्रभावित गर्छ। अब कस्तो भने अब वरिष्ठताको मेरिट लिस्ट अब अरू ठाउँमा पनि हुने भयो नि त, निजामती क्षेत्रमा हुने भयो, सुरक्षा अङ्गमा हुने भयो, यी सबै चिज हुने भयो। अब त के हुने भयो भने त्यही समान उसमा तर वरिष्ठतालाई मिचिसके पछाडि कनिष्ठले पनि अब आफू हुनको लागि लबिङ त गर्ने
5: भयो। हिजो चाहिँ 2093 सालसम्मका लागि को बन्ने भन्ने रोल क्रम नै थियो, होइन? त्यहाँ चाहिँ एउटा आधिपत्य थियो, सिन्डिकेट जस्तो।

0: यो त्यसलाई भङ्ग गरियो, अब चाहिँ योग्यता क्षमताको आधारमा एउटा प्रतिस्पर्धाको आधारमा चाहिँ नियुक्त हुन्छ।
1: मतलब एउटा वरिष्ठताको लाई अब भनौँ न, जस्तो भनौँ अब सरकारहरू गठन हुँदा पनि त्यहाँ कतिपय वरिष्ठताको कुराहरूलाई अलि ख्याल विचार गरिएकै हुन्छ। किन मन्त्री परिषदको चाहिँ सबै मन्त्री परिषदको सदस्य हुन् नि, तर त्यहाँ पनि त रोल क्रम त तोकिएकै छ नि। प्रधानमन्त्री हुन्छ, प्रधानमन्त्रीपछि सेकेन्ड म्यान को हुने त, थर्ड को हुने, फोर्थ को हुने, रोल क्रम त तोकिएकै हुन्छ नि त। त्यसो भएको हुनाले त्यो वरिष्ठताको रोल क्रम,
0: भनेपछि वरिष्ठताको रोल क्रम भङ्ग भइसके पछाडि चाहिँ अब सिफारिस भएका जसले पनि लबिङ गर्ने भयो त्यहाँ चाहिँ चलखेल बढ्ने भयो,
1: जसले पनि लबिङ गर्ने भयो र जो पनि तपाईँको चाहिँ एकदमै पुछारको कनिष्ठ सदस्य भए पनि, मैले भने नि जस्तो न्यायालयमा पनि तपाईँले चाहिँ त्यो कुरा तोडे पछाडि त अब अरू सबैमा तोडिने भयो नि। जस्तो अब सुरक्षा अङ्गहरूमा भोलि त पुरै सुरक्षा अङ्गमा त त्यहाँ गुटबन्दी हुने भयो, ग्रुपहरू हुने भयो, होइन एउटा तलको सदस्यले पनि अब म हुन पाऊँ भनेर लबिङ थाल्ने भयो। त्यस पछाडि अब सरकारलाई मन लागेको मान्छे अथवा सरकारको प्रमुखलाई जो मन लाग्छ उसलाई जसलाई तान्दा पनि भयो। यसले चाहिँ अरू सबै क्षेत्रमा भोलि धेरै ठुलो असर पर्छ। अहिले चाहिँ क्रमभङ्ग तोडियो, अब एकदम ऊ गरियो, खुसी माने होला नि केही साथीहरूलाई, खुसी लाग्यो होला, तर भोलि त्यही चिजले अरूले पनि त फेरि त्यही गर्लान्। त्यसो भएको हुनाले यो सिस्टमलाई तोड्ने कुरा चाहिँ यो कतिपय कानुन अनुसार, कानुनले अथवा चाहिँ स्थापित मान्यताहरू, यो सबै चिजहरू चाहिँ हामीले तोड्दै गयौँ भने यसले भोलि अरू धेरै क्षेत्रमा असर गर्छ। जस्तो अब के हुने भयो भने मन्त्री परिषदको सदस्य जो पुच्छारको रोलकममा राखिएको छ नि, त्यहाँ वरियता क्रम त तोकिन्छ नि त, मन्त्री परिषदको वरियता क्रम तोकिएकै छ, अहिले पनि तोकिएको छ, होइन? अनि कोही एउटालाई किन पुछारमा राखेको त त्यसो भए, होइन?
0: सबैलाई एउटै लाइनमा लेख्नु पर्यो है,
1: सदस्य सबै बराबर हुन् भन्दा पनि वरियता क्रम किन तोकिएको, किन पुछारमा राखेको, यो त हुन्छ नि त, होइन? त्यसो भएको हुनाले त्यहाँ त्यसको एउटा मान्यता छ, इन्टरनेसनल मान्यता हो, अन्तर्राष्ट्रिय रूपमै अब यो मान्यता स्थापित भएर आएको चिज हो र त्यही माथि पनि न्यायालय जस्तो क्षेत्रमा यो हुने कुरा चाहिँ यो यसले पछि अरू धेरै ठाउँमा असर गर्छ।
0: तपाईँ चिन्नुहुन्छ नि राम्रोसँग, होइन? डाक्टर मनोज कुमार शर्मालाई होइन कसरी चिन्नुहुन्छ, उहाँ चाहिँ काबिल व्यक्ति होइन,
1: व्यक्तिको रूपमा होइन, उहाँहरू सक्षम अब पिएचडी होल्डर एउटा चाहिँ न्यायालयको क्षेत्रमा हिजो राम्रै काम गर्दै आउनु भएको एउटा व्यक्तित्व हो। म त्यहाँको उहाँको कार्यक्षमता होइन त्यहाँको उहाँहरूलाई तुलना गरेर अब सपनाजी अथवा मनोजी उहाँहरूलाई तुलना गरेर यो सक्षम यो असक्षम म भन्न चाहन्न। उहाँहरू सक्षम भएरै सर्वोच्चमा न्यायालयमा पुगिसक्नु भएको व्यक्तित्वहरू हुन्। उहाँहरू चाहिँ न्याय क्षेत्रको लागि योग्य कर्मठ राम्रै मान्छेहरू हुन्। उहाँहरूलाई त्यहाँ तुलना गर्ने भन्दा पनि त्यो सिस्टम चाहिँ के हो भन्ने कुराको बारेमा मात्रै हामीले चाहिँ चर्चा गर्नुपर्ने हुन्छ र पछि यो यो सिस्टम तोडिएको कुराले चाहिँ अहिले खुसी त होला नि तर अरू धेरै क्षेत्रमा भोलि सिस्टम तोडिनेवाला छ र यसले चाहिँ धेरै ठुलो भाँड भैलो अरू धेरै सेक्टरमा चाहिँ यसले चाहिँ असर पर्छ।
0: होइन तर सरकारले चाहिँ एउटा जनतालाई सुशासन दिन, डेलिभरी दिन, छिटो छरितो काम गर्न, अलि आफ्नै स्प्रिटमा काम गर्न, अस्ति तपाईँलाई थाहा छ सरकार सभामुखले एउटा कानुन दिवसको कार्यक्रममा भन्नुभएको मलाई याद छ, सरकारको स्पिडमा काम गर्न सक्छ त न्यायालयले भन्ने उहाँको प्रश्न थियो, होइन? त्यसपछि कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले चाहिँ त्यहाँ जवाफ फर्काउनु भएको थियो, न्यायालयले सरकारको स्पिडमा काम गर्ने होइन, संविधानको स्पिरिटमा काम गर्ने हो भनेर त्यहाँ पनि अलिकति होइन त्यो किसिमको माहौल बनेको थियो भन्दा सरकार अहिले रफ्तारमा काम गर्न चाहन्छ क्या, हरेक क्षेत्रहरू त्यत्तिकै रफ्तार दौडुन भन्न चाहन्छ,
1: सरकारले कार्यकारी काम गर्ने हो, न्यायालयले न्याय क्षेत्रको काम गर्ने हो, सरकारले कार्यकारी काम गर्ने हो, कार्यकारी स्पिड उहाँको सरकारको आफ्नै होस् होइन, तर तपाईँको चाहिँ व्यवस्थापिका त्यसैले त शक्ति पृथकीकरणको सिद्धान्त अनुसारको तिनवटा सरकारका मतलब तिनवटा अङ्गहरू सरकारको भन्दा नि सत्ताको तिनवटा अङ्गहरू आफ्नो चाहिँ स्वतन्त्र हैसियतका साथ काम गर्छन्। यद्यपि म जहिले पनि भन्छु उनीहरू चाहिँ स्वतन्त्र छन् तर पनि एक अर्काका परिपूरक हुन् र एक अर्का जोडिएरै काम गर्छन्, एक अर्का परिपूरक भएरै काम गर्छन्, एक अर्का भर्सेस जस्तो, एक अर्का विरोधी तत्त्व जस्तो भएर बस्नु हुँदैन। विगतमा पनि तिनटै अङ्गहरू कहिलेकाहीँ एक अर्काको विरोधी तत्त्व जस्तो होइन भएर बसेको थियो, त्यस्तो हुँदैन। विरोधी तत्त्व होइन, एकअर्काको परिपूरक तत्त्वै हुन्, मिलेरै काम गर्नुपर्छ। देशलाई हाँक्ने कुरामा तिनटै चाहिँ अङ्गको उत्तिकै भूमिका हुन्छ, उत्तिकै महत्त्वपूर्ण भूमिका हुन्छ। तर तपाईँको चाहिँ एकले अर्कालाई गाइड गर्न सक्दैन, एकले अर्कालाई नेतृत्व गर्न सक्दैन, एकले अर्कालाई आदेश गर्न सक्दैन, होइन। आदेशै गर्ने हो भने फेरि संविधान अनुसार हामीले चाहिँ न्यायालयलाई मात्रै त्यो आदेश दिएको छ, होइन, अन्तिम आदेश गर्ने ठाउँ चाहिँ न्यायालयलाई नै दिएको छ। त्यस भएको हुनाले संविधानको मर्म भावना कानुनले के भन्छ, सरकारलाई आफूलाई स्पिडमा काम गर्नु छ भने सरकारले कानुन बनाउने, कानुनलाई पार्लियामेन्टमा लिएर जाने र पार्लियामेन्टबाट पास गरेर त्यो कानुन कति छिटो छरितो गर्ने हो, त्यहाँ व्यक्तिको चाहिँ पर्फर्मेन्स होइन लाई कानुनको चाहिँ अधीनमा राखेर मात्रै अगाडि बढ्ने कुरालाई सरकारले चाहिँ अगाडि बढाउनु पर्ने हुन्छ। त्यसो गर्यो भने मात्रै सरकारले आफ्नो स्पिड कायम गर्छ। तर कोही व्यक्तिलाई देखाएर तिमी म सँगसँगै दौडी भन्यो भने अब कहिलेकाहीँ म्याराथनमा जतिसुकै गरे पनि हजारौँ मान्छे एकैचोटि म्याराथनमा दौडे पनि अन्तिममा फर्स्ट हुने एउटै हुन्छ के। त्यस भएरले सबैको स्पिड बराबर हुनै सक्दैन र सरकारको तिनटा अङ्गको स्पिड अलग अलग हुन् र उनीहरू संविधानको मर्म भावना अनुसार अगाडि चल्नुपर्ने हुन्छ।
0: हजुर, तपाईँले राम्रोसँग थाहा छ नि त, अब अहिलेको अवस्थामा चाहिँ न्यायालय भर्सेस कार्यपालिकामा कोल्ड वार सुरु भएको हो, त्यसो भए
1: त हुनै सक्दैन, हुनु हुँदैन। मैले भन्छु हिजो विगतमा पनि कहिलेकाहीँ न्यायालय र कार्यपालिकाको बिचमा टक्राउ जस्तो एकअर्काको विरोधी तत्त्व जस्तो भएर बसेको स्थिति थियो, त्यस्तो हुनै हुँदैन। एकअर्काको परिपूरक अङ्गै हुन्। तर परिपूरक अङ्ग पनि कुन अर्थमा भन्दाखेरि तपाईँको संविधान र कानुन अनुसार उसले के बाटो निर्दिष्ट गरेको छ, के उनीहरूलाई चाहिँ के जिम्मेवारी दिएको छ, त्यो जिम्मेवारी अनुसार तत्त आफ्नो जिम्मेवारीको काम पुरा गर्ने हो, एकअर्काको परिपूरक भएर मुलुक चलाउने हो।
0: अहिले सहकारी समस्या निकै व्यापक छ, हेर्नुहोस् होइन, 45 अर्ब स्रोत अनिश्चित रहेछ। अहिले यसो हेर्दाखेरि करिब करिब फिर्ता गर्नुपर्ने रकम 46 अर्ब छ, स्रोत भर्ना गर्नुपर्ने 45.5 अर्ब देखिन्छ, सक्रिय राहत कोषमा चाहिँ 60 करोड रहेछ, सरकारको 25, सञ्चालकबाट चाहिँ 35 करोड रहेछ। यो अब सरकारले बिस्तारै सहकारी पीडितहरूका आँखा उभानो पार्छौँ हामी, रकम फिर्ता गर्छौँ भनेर लागेको जस्तो त देखिन्छ। सम्भव छ त राज्य कोषबाट सहकारीको रकम फिर्ता गर्न?
1: होइन, त्यो त सम्भवै छैन। यो सस्तो कुरा हो। अब राज्य कोषबाट सहकारी पीडितको फिर्ता गर्छु भन्ने कुरा अब यो गाह्रो कुरा भयो र यसलाई के हुन्छ भने अब सहकारीका सञ्चालकहरूले अब हिनामिना गरेको चिजलाई सबभन्दा पहिला छानबिन गरेर त्यो हिनामिनाबाट चाहिँ बाहिर लिएर आउनु पर्यो, होइन। त्यहाँ चाहिँ सहकारी सञ्चालकहरूबाटै भएका अब अपचलन मुख्य कुरा चाहिँ अब अपचलनलाई तपाईँले सबभन्दा पहिला कानुनी दायरामा लिएर आएर त्यसलाई चाहिँ वास्तवमा व्यवस्थित गर्न थाल्यौँ भने त्यो अपचलनबाट कति असुल उपर गर्न सकिन्छ, त्यसबाट फिर्ता गर्दै जाने विधि लिने र अन्तिममा वास्तवमा धेरै नै क्रोनिक खालको चाहिँ गर्नै नसकिने खालको स्थिति भएमा मात्रै त्यो पनि तपाईँको चाहिँ कानुन अनुसार राज्य कोषबाट गर्ने कुरा त अब त्यो किनभने धेरै ठाउँमा असर गर्छ, अरबौँ रुपियाँ हामीले चाहिँ त्यसरी राज्य कोषबाट गर्न थाल्यौँ भने र अब अरू धेरै ठाउँमा असर पर्छ, विकास निर्माणका कुराहरूमा होइन, राज्यको भोलि तलब भत्ताकै कुरामा असर पर्ला, सरकारी कर्मचारीहरूलाई तलब दिने कुरैमा असर गर्ला, अब यस्तो कुराहरू चाहिँ धेरै ठुलो फरक पर्छ। त्यसैले अब सहकारीलाई धेरै अगाडिदेखि अब नियमन गर्नै पर्ने थियो। अब हामीले धेरै अगाडिदेखि हामी पनि पार्लियामेन्टमा हुँदाखेरि सुझाव दिएकै थियौँ, बचत तथा ऋण सहकारीलाई छुट्टै ऐन बनाएर वा राष्ट्र ब्याङ्क अन्तर्गत लगेर चलाउनु उपयुक्त हुन्छ भनेर सुझाव पनि दिएका थियौँ हामीले, तर त्यस्तो हुन सकेन, जसका कारणले गर्दाखेरि केही व्यक्तिहरूको अब सञ्चालकहरूको अथवा सहकारीको रकमलाई हिनामिना गर्ने तत्त्वहरूको आँखा त्यसमा पर्यो, त्यसैले त ठुल्ठुलो तपाईँको चाहिँ रकम चाहिँ तलमाथि पर्यो, जसको कारणले गर्दाखेरि साना बचतकर्ताहरूको बचत चाहिँ अपचलन भए र उनीहरूले फिर्ता पाउने स्थिति बनेन। त्यसो भएको हुनाले अब यसलाई एक करोड ढङ्गले अब यसो गर्छु राज्य कोषबाटै दिन्छु भन्ने हो भने अब ठिक छ, राज्य अब सरकारको आफ्नो क्षमता होला, आफूले चाहिँ कसरी अर्निङ गर्ने होला, कमाउने कसरी होला, त्यसबाट चाहिँ कसरी दिने भन्ने कुरा सरकारले आफैले सोचोस्, तर पनि सरकारी राज्य कोषबाट चाहिँ त्यसो गर्ने भन्ने कुरा चाहिँ अपचलन गर्नेहरूलाई उन्मुक्ति हुन्छ यसले। ज जसले अपचलन गरेको छ त्यसो हुँदाखेरि अब सरकार पक्षकै केही व्यक्तिहरू अब जोडिएकै छन् नि, त्यसो भएको कारणले अब यो यसलाई उन्मुक्ति दिने उद्देश्यले अपचलन जसले गर्दा पनि पछि फेरि अपचलन गर्यो राज्य कोषले तिर्यो, अपचलन गर्यो
0: जनताले त पैसा त पाउनु पर्यो नि त बिचरा होइन,
1: होइन पैसा पाउने कुरालाई जसले अपचलन गरेको छ जसले त्यसलाई चाहिँ हिनामिना गरेको छ त्यहाँबाट असुल उपर गरेर त्यहाँबाट फिर्ता गर्ने हो, नत्र भने तपाईँको चाहिँ के हुन्छ भने यहाँ त अपचलन गर्ने अपराधीहरू जसले चाहिँ तपाईँको चाहिँ बचतकर्ताहरूको चाहिँ बचत चाहिँ खाइदिएको छ त्यसलाई चाहिँ अपचलन गरेको छ उनीहरूलाई उन्मुक्ति भयो नि त। त्यसो भए मैले पनि कुनै एउटा सहकारी खोल्यो अपचलन गर्यो अरबौँ रुपियाँ चाहिँ नोक्सान पार्यो त्यसपछि राज्य कोषबाट तिर्दियो, म चाहिँ कुनै कारणबाट राज्य कोषमा चाहिँ सरकारी उसमा चाहिँ ठुलो मान्छे भएँ अथवा निर्वाचित भएँ अथवा मन्त्री भएँ अनि मैले एउटा कानुन लिएर आएँ त्यसपछि तिर्दियो, त्यसो हो भने त जसले पनि अपराध गर्ने भयो नि त, जसले पनि अपचलन गर्ने भयो भोलि सहकारीको मात्र के कुरा भोलि ब्याङ्कमा पनि पर्ने भयो नि त यस्तो। त्यसो भएको कारणले अब अहिले जनतालाई बचतकर्ताहरूलाई राहत पाउने भयो खुसी त होला तर यसले भोलि आर्थिक क्षेत्र चाहिँ यसले डामाडोलै हुन्छ र यो अर्थतन्त्रसँग अर्थतन्त्रको सञ्चालनसँग अलिकति नबुझेकै साथीहरूले यस्तो खालको कुरा गरेका हुन्। अहिलेको सरकारले खास गरी अब उसको क्षमताको हिसाबले तिर्ने कुरा सरकारको कमाइको हिसाबले तिर्ने कुरा त होला गर्न पनि सक्ला गरे भइहाल्यो केही फरक परेन, तर त्यसले भोलि आर्थिक क्षेत्रमा पर्ने प्रभाव र अनि त्यस पछाडि जसले अपचलन गर्छ अपचलनकर्ताहरू यो चाहिँ जसले अपराध गर्छ अपराधीहरू चाहिँ अझ बढी मौलाउने र उसले उनीहरू उन्मुक्ति पाउने र उसले छुट पाउने स्थिति बन्छ।
0: हस् तामाङजी यहाँको महत्त्वपूर्ण समयको लागि यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
1: हजुर नमस्कार।
0: उहाँ हुनुहुन्थ्यो नेकपा एमालेका नेता पूर्व कानुन मन्त्री शेरबहादुर तामाङ। आदरणीय श्रोता नेपाली बहसमा छुट्टो विश्राम लिन्छौँ, फेरि उपस्थित हुनेछौँ।
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौँ, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौँ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।

0: सिधै खल्ती वालेटमा।
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौं।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: यो हो नेपाली रेडियो नेटवर्क।
4: खरो विषयमा तरो बहस, नेपाली बहस।
5: यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ।
6: ग्लोबल आईएमई बैंक सबैका लागि बैंक।
0: यति राम्रो बेसमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद, कानूनका जानकार, अधिवक्ता मधु कुमार चौलागाई हुनुहुन्छ। चौलागाई सर, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
7: धन्यवाद।
0: न्यायालयमा क्रमभङ्गता भयो नि त सर, यस्तो किन गरिएको, वरिष्ठतालाई किन मिचेको भन्ने प्रश्न छ यतिखेर।
7: त्यो क्रमभङ्गता नगरिकन नवीनता आउँदैन, त्यो नवीनताका लागि पनि गरिएको हो भनेर एउटा कुरा बुझ्नु पर्यो। दोस्रो कुरो, नेपालको संविधानको धारा 129 3 वरिष्ठतम न्यायाधीशलाई मात्रै प्रधान न्यायाधीश नियुक्त गर्न पाइन्छ भनेर भनेको छैन। हामीले हेर्ने देशको मूल कानुनको रूपमा रहेको संविधानलाई हेर्ने हो। त्यो संविधानको अधिकारलाई प्रयोग गरेर गरिएको कुरोलाई अहिले वरिष्ठतम मिचियो, क्रमभङ्गता गरियो भनेर भन्नु यो सरासर मिथ्या हो।
0: कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्ल, पूर्व प्रधानमन्त्री एवं पूर्व प्रधान न्यायाधीश सुशीला कार्की लगायतहरू त निकै रुष्ट हुनु भएको छ नि त अहिले।
7: होइन, उहाँहरू रुष्ट हुने कुरा उहाँहरूको त्यो व्यक्तिगत कुरा हो, उहाँहरूको रुष्टतासँग हामीले कुनै पनि अब्जेक्सन गर्नुपर्ने जरुरी छैन। सबभन्दा पहिला के हेरिदिनु पर्यो हामीले भने, जस्तो कायम मुकाम प्रधान न्यायाधीश सपना प्रधान मल्ल पनि रुष्ट हुनुभयो भन्ने कुरामा हामीले पहिला के हेरौँ भने, न्याय परिषदले जब 2082 11/14 निर्णय गर्यो कि 6 1 प्रधान न्यायाधीश नियुक्त गरे हुन्छ भनेर निर्णय गर्यो। त्यो निर्णय गरेर उसले 6 सिफारिस गर्यो। त्यो 6 सिफारिस गर्दै गर्दा अहिले कायम मुकायम हुनुभएको प्रधान न्यायाधीश, कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्ल पनि त्यो सिफारिस समितिमा हुनुहुन्छ। उहाँले पनि सिग्नेचर गरेर सिफारिस गरे हो। त्यसको अर्थ के हो भन्दा, उहाँले पनि हामी 6 नै योग्य छौँ, 6 मध्ये जसलाई नियुक्ति गरे पनि हुन्छ भनेर स्वीकार गरेर निर्णय गरेर पठाएको हो नि। अहिले आएर अस्वीकार गर्नलाई पाइँदैन यस्तो कुरो त, किन न्याय परिषदमा त 5 सदस्य हुन्छन्। 5 सदस्यमा प्रधान न्यायाधीश चाहिँ अध्यक्ष हुने, अनि कानुन मन्त्री त्यसको सदस्य हुने, वरिष्ठतम न्यायाधीश त्यसको सदस्य हुने, अनि राष्ट्रपतिले नियुक्ति गरेको कानुनविद सदस्य हुने, नेपाल बारको प्रतिनिधिको रूपमा गएको व्यक्ति सदस्य हुने। यी 5 सदस्य मध्येको वरिष्ठतम न्यायाधीशको हैसियतमा निर्णय त उहाँ आफैले गरे हो नि त। उहाँ आफैले निर्णय गरेको निर्णयमा अहिले अस्वीकार गरेर उहाँले अहिले जुन ढङ्गले चाहिँ रोष प्रकट गरिरहनु भएको छ, उहाँ आफ्नो निर्णयबाट आफै पछाडि हट्न खोजिरहनु भएको छ। यो कानुन त संविधान त यो मिल्दैन।
0: कुरो कहाँनिर आयो भने, यहाँ त कानुनको जानकार हुनुहुन्छ, वकालत पेसामा लामो समय बिताउनु भएको छ, अधिवक्ता पनि हुनुहुन्छ, अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको सांसद काभ्रेबाट विजय भएर संसदमा हुनुहुन्छ। तर अहिलेको अवस्थामा चाहिँ 2047 बहुदल आइसके पछाडि पनि तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले न्यायालयमा चाहिँ हामीले त्यति धेरै हात हाल्न हुँदैन, न्यायालयमा चाहिँ त्यति धेरै सिस्टमलाई मिच्नु हुँदैन, वरिष्ठतमकै आधारमा त्यसको निरन्तरता दिनुपर्छ, यसले भोलि अप्ठ्यारो परिस्थिति आउँछ, कनिष्ठहरूले पनि लबिङ गर्छन् होइन, भोलि चाहिँ अराजकता निम्तिन सक्छ, झन् यसले चाहिँ यहाँ मात्र होइन हरेक क्षेत्रमा क्रमभङ्गता हुन्छ, त्यसैले गर्दाखेरि सुशासन कायम गर्नका निम्ति कम्तीमा वरिष्ठतमको अवधारणा ल्याउनुपर्छ भनेर उहाँले उतिखेर पनि त्यो कल्पना गरेको विषय रहेछ क्या। तर आज आएर चाहिँ 81, 2, 3 छोडेर 4 जाँदाखेरि यो निकै आलोचना र प्रशंसा पनि भयो क्या मधुजी।
7: होइन, सबभन्दा पहिला हामीले के हेरौँ भने
0: अब 47 सालको त यहाँलाई भन्दाखेरि पूर्व होइन, त्यतिखेर पञ्चायत कालको परिस्थिति थियो, त्यतिखेर राजाले चाहिँ नियुक्त गरेकाहरू थिए होलान्, उहाँहरूले नियुक्त गरेका थिए होलान्, तर उहाँहरूले पनि निरन्तरता पाउनुभयो क्या नेपालमा?
7: होइन, सबभन्दा पहिला हामीले के हेरौँ भने त्यतिखेर पार्टीको भातृ सङ्गठनमा बसेर पार्टीको सदस्यता प्राप्त गरेका मान्छेहरू नियुक्त भएका थिएनन्। त्यो पार्टीको सदस्यता प्राप्त गरेका मान्छे नियुक्त नभएको कारणले गर्दाखेरि त्यतिखेर उहाँहरूले के गर्नुभयो भन्दा यहाँ पार्टीको दलीय भागभण्डाको आधारमा नियुक्त गरिएको छैन न्यायालय जस्तो पवित्र ठाउँमा, त्यसकारण हामीले चलाउनु हुँदैन भनेर उहाँहरूले त्यतिखेर त्यो अर्थमा चलाउनु भएको हो। त्यति बेलाको परिस्थिति र अहिलेको परिस्थिति आकाश र जमिनको फरक छ। हेर्नुहोस्, यहाँ दलीय भागभण्डाको आधारमा जिल्ला अदालतदेखि सर्वोच्च अदालतसम्म न्यायाधीशहरू नियुक्ति गरिएको छ र हामीले न्यायाधीशहरूको नियुक्ति पश्चात मान्य न्यायाधीशहरूले गर्ने फैसलाहरूलाई हेर्ने हो भने ती फैसलाहरूमा काहीँ न काहीँ हामीले दलीय प्रतिनिधित्वको झल्को पाउँछौँ ती फैसलाहरूमा। त्यस कारणले गर्दाखेरि अदालतमा काहीँ न काहीँबाट शुद्धिकरण गर्नुपर्ने जरुरी थियो। त्यो शुद्धिकरणको अभियान सम्मानित सर्वोच्च अदालतबाट गरिएको हो। त्यसका लागि हामीले गरे, यो राष्ट्रिय स्वतन्त्र पार्टीले गर्यो, अहिलेको सरकारले गर्यो भन्नुभन्दा पहिला जसले न्याय परिषदमा बसेर सिफारिस गर्नु हो उहाँहरूले सुरुवात गरे हो। छजना हामी नियुक्त हुनका लागि योग्य छौँ, हामी मध्ये जल्ला नियुक्ति गरे पनि हुन्छ भनेर उहाँहरूले निर्णय गरेर पठाएको निर्णयलाई हामीले त साकार गरे मात्रै हो। त्यसले गर्दाखेरि यो निर्णयबाट उहाँहरू पछि हट्नुपर्छ, उहाँहरू पछि हट्नुहुन्छ भन्ने कुरा यो मान्न सकिँदैन, पछि हट्नु हुँदैन, उहाँहरू आफैले गरेको निर्णयलाई हामीले कार्यान्वयन गरेर मात्रै हो।
0: तर यसले चाहिँ भोलि अराजकता पनि त ल्याउन सक्छ, कनिष्ठहरूले लबिङ गर्न सक्छन्, भोलि चाहिँ मलाई बनाउनु पर्छ भन्ने ढङ्गको हुनसक्छ होइन, वरिता मिचेर गर्दाखेरि चाहिँ कार्यपालिकाको छाया आज्ञाकारी बन्न सक्छ, मोहर हान्न सक्छ भन्ने खालका चुनौतीहरू छन् नि त।
7: होइन, कनिष्ठ र वरिष्ठ भन्ने कुरै हुँदैन। हामीले मैले अघि नै पनि भने हामीले सबभन्दा पहिला संविधानलाई हेर्ने हो क्या। संविधानको धारा 129 उपधारा 3 के भन्छ भने नि, सर्वोच्च अदालतको न्यायाधीश पदमा कम्तीमा 3 काम गरेको व्यक्ति प्रधान न्यायाधीश पदमा नियुक्त हुन योग्य छ भनेर भन्छ क्या। त्यसो भनेको अर्थ के हो भन्दा त्यो कोही पनि योग्य हुन सक्छ है। 3 काम गरिसकेको न्यायाधीश सर्वोच्च अदालतको प्रधान न्यायाधीशका लागि योग्य हुन्छ या वरिष्ठलाई योग्य हुन्छ भनेन क्या संविधानले। त्यसले गर्दा योग्य व्यक्तिलाई ल्याउने कुरा, दलीय भागभण्डामा नपरेका व्यक्तिहरूलाई ल्याउने कुरामा किन अस्वीकार गरिरहेछौँ हामी?
0: तर डाक्टर मनोज कुमार शर्मा चाहिँ हरेक क्षेत्रबाट चाहिँ उहाँ काबिल हुनुहुन्छ होइन, त्यसो भए क्राइटेरिया
7: होइन। अब त्यो त सुन्नुहोस्, यहाँभन्दा अगाडिका उहाँका काम कारवाहीहरूलाई हामीले परीक्षण गरेर हेरिरहेछौँ, काहीँ पनि विवादित खालका हामीले केही कुराहरू उहाँहरूको भेटेका छैनौँ। अब आउँदा दिनहरूमा उहाँले कसरी काम गर्नुहुन्छ त्यसको पनि त हामी हेर्न बाँकी छ नि त।
0: विवादित उहाँको त्यति धेरै छैन होइन, बुटवलमा हुँदाखेरि चाहिँ पुनरावेदनबाट उहाँ रिटायरमेन्ट हुनुभएको थियो तत्कालीन समयमा, किनभने उहाँको 15 पुगेन, 13 वर्ष 13.5 वर्ष पुगे जस्तो लाग्छ मलाई। पछि चोलेन्द्र शमशेर जबरा आउँदाखेरि चाहिँ मैले नेपालको न्यायालयमा एउटा हिरै टिपेर ल्याएँ भनेर चाहिँ उहाँलाई सर्वोच्चमा न्यायाधीश नियुक्ति गर्नुभएको तथ्य जनता सामु छ। तर एउटा विवादको विषय के छ भने, एनसिएलको 62 रकम मलाई लाग्छ त्यसलाई 45 उहाँले झार्नु भएको छ अरे, तर त्यसको चाहिँ व्याख्या तथ्य प्रमाणहरू दिनुभएको छैन भनेर चाहिँ यत्र तत्र आइरहेको छ, यस विषयमा तपाईँहरूको ध्यान गएको छ?
7: सबभन्दा पहिला एनसिएलको प्रकरणमा तपाईँहरूले जे कुरा उठाउनु भयो उहाँ कुन हैसियतमा बसेर त्यहाँ त्यो फैसला गरिराख्नु भएको छ त्यसलाई हेर्नु पर्यो हामीले, किन उहाँ कनिष्ठतम न्यायाधीशको रूपमा त्यहाँ बस्नु भएको छ। 5 संवैधानिक इजलासले गरेको हो, 5 संवैधानिक इजलासमा हामी तलबाट उहाँको वरियतालाई हेर्ने हो भने 5 नम्बरमा 4 नम्बरमा उहाँ हुनुहुन्छ। 4 नम्बरमा बसेर देब्रेपट्टि बसेर निर्णय गर्ने न्यायाधीशले त्यो दाहिनेपट्टि बसेर निर्णय गर्ने अरू 3 न्यायाधीशहरूलाई हस्तक्षेप गर्न सक्ने अवस्था त्यहाँ रहन्थ्यो र त्यो अवस्था त रहँदैन थियो नि त्यो समय। त्यो फैसलाका विषयमा हामीले अहिले यहाँ टिका टिप्पणी गरिरहनु परेन। अब रह्यो कुरा, तपाईँले अघि भुटौलको कुरा जुन उठाउनु भयो, भुटौलको कुरा उठाउँदै गर्दा त्यतिखेर संविधानमा नै के गरियो भन्दा कम्तीमा 15 पुरा गरेको भनेर त्यो एउटा व्यवस्था संविधानमा राखियो, जसको कारणले उहाँहरूलाई त्यहाँबाट बहिर्गमन गराउनका निमित्त त्यहाँ एउटा संवैधानिक प्रावधानले भूमिका खेल्यो र उहाँहरू बहिर्गमन हुनुभयो। पछि फेरि सर्वोच्च अदालतमा नियुक्त भएर आउनुभयो, त्यसमा हाम्रो कुनै ऊ छैन। तर सबभन्दा पहिला कुरा त हामीले के बुझ्नु पर्यो, तपाईँलाई म एउटा कुरा खुलासा गराउँछु आज, कि दलीय भागभण्डाको आधारमा न्यायाधीशहरू नियुक्ति हुन थालेपछि नरहरि आचार्यको पालामा एउटा कानुन ड्राफ्ट भएको थियो, हेर्नुहोस् एउटा विधेयक ड्राफ्ट भएको थियो, दलीय नेतृत्वमा बसेका मान्छेहरू, दलीय सदस्यता प्राप्त गरेका मान्छेहरू कुनै पनि अदालतको न्यायाधीश हुन नपाउने भन्ने एउटा कानुन ड्राफ्ट भएको थियो, त्यो कानुन सदनमा पनि दर्ता भएको रहेछ। त्यतिखेर त्यो कानुन पास हुन पाएन, पछि अग्नि खरेल गएपछि अग्नि खरेल कानुन मन्त्री हुँदाखेरि उहाँले त्यो कानुनलाई चाहिँ फिर्ता, त्यो ड्राफ्टलाई फिर्ता लिनुभएको छ संविधानमा, उसबाट तपाईँको चाहिँ संसदबाट, संसदबाट त्यो ड्राफ्ट फिर्ता लिइसकेपछि अनि बल्ल उहाँहरूले यी बाटाहरू खोल्नु भएको छ भनेको यो कस्तो खालको चरित्र बोकेर आयो यो नियुक्ति प्रक्रिया भन्दा यो नियुक्ति प्रक्रियाको चरित्र नै कस्तो देखियो भने दलीय भागभण्डाका आधारमा आफ्ना दलका कार्यकर्ताहरूलाई भर्ती गर्नका निमित्त केवल भएको दर्ता भएको कानुनलाई नै फिर्ता गरेर त्यस पछाडि दलीय भागभण्डाको आधारमा नियुक्ति गर्ने बाटो खोलेको त त्यो चरित्रबाट नियुक्ति भएर आएको अवस्था छ नि त
0: यहाँ
7: हेर्नु पर्यो नि।
0: जाँदा जाँदै हाम्रो सिस्टम नै कस्तो छ भने तपाईँलाई थाहा छ न्याय परिषदमा होइन प्रधान न्यायाधीश अध्यक्ष रहने, कानुन मन्त्री सदस्य रहने, अदालतको सर्वोच्चका वरिष्ठतम न्यायाधीश चाहिँ सदस्य रहने, राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा नियुक्त गरेको एकजना कानुनविद सदस्य रहने, नेपाल बार एसोसिएसनको पनि एकजना सिफारिस गरेको व्यक्ति सदस्य रहने भन्दा त मलाई लाग्छ एकजना दुईजना तीनजना बहुमत त राजनीति र त रहेछ नि त यसमा पनि त होइन।
7: होइन त्यस्तो पनि होइन तपाईँको, सुन्नु न मैले अघि नै भने कि न्याय परिषदको ले सिफारिस गर्दै गर्दा उहाँ आफैले पनि त्यसमा हस्ताक्षर गर्नुभएको छ, उहाँले अस्वीकार गर्न किन पाउनुहुन्न, उहाँ विबन्धित हुनुहुन्छ क्या, अब उहाँले आफैले हस्ताक्षर गरेर ल है हामी छजना मध्ये एकजनालाई प्रधान न्यायाधीश बनाए हुन्छ भनेर उहाँले स्वीकार गरेर गर्नु हो। हाम्रो कानुनमा के व्यवस्था छ भने नि एकचोटि स्वीकार गरेको कुरा पछि होइन भनेर अस्वीकार गर्न पाइँदैन, प्रमाणित 2031 दफा 34 भन्छ क्या, विबन्धन हुन्छ भन्छ। प्रधान कायम मुकायम प्रधान न्यायाधीश जस्तो मान्छेले आफूले वरिष्ठतमको हैसियतमा सिफारिस गरेको कुरालाई अहिले आएर त्यो हुँदैन भनेर अस्वीकार गर्न उहाँ विबन्धित हुनुहुन्छ, त्यसले गर्दा हामीले यो विषयमा धेरै कुरा गर्नुपर्ने जरुरी छैन।
0: हस् यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, नमस्कार।
7: समय दिनुभयो धन्यवाद।
0: उहाँ हुनुहुन्थ्यो राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं अधिवक्ता मधु कुमार चौलागाई। आदरणीय श्रोता, नेपाली बहसको समय सकिएको छ, खेमबम बिदा चाहन्छु, नमस्कार।

0: ओए साथी, हेर न यो क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
1: खै खै, के आयो त्यस्तो? ह्या, यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त? मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसै नआतिन। यस्तो त जसले नि लेखिहाल्छ नि।
0: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको? चाहिँ
1: तिमीलाई थाहा थिएन?
0: थाहा थिएन।
1: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
0: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
1: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ। त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ। बुझ्यौ?
2: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: दमौली FM 94.2 समुदायको आवाज।

0: FM 94.2 समुदाय को आवाज
1: लाउ लाउ र खाउ खाउ को बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
2: होइन, के को गन्थन हो सानी?
1: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
2: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
1: हेर्नुहोस्, बाराइ ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
2: कहाँ छ बाराइ सुनचाँदी पसल?
1: दमौलीको न्यू रोड कालिका मार्गको चोकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतौल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
2: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड कालिका मार्ग, चोक दमौली, तनहुँ।
1: सम्पर्क 9846-41-633, 9817-15-098, 9864-0385।
3: किन आँखा मिचेको मिचे गरेको?
4: हेर्न, अचानकै मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
3: धेरै समय मोबाइल चलाइसी क्या
4: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
3: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
4: ए, त्यसो भए जोगिन के गर्ने त?
3: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने। हेर्नुपर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर हेर्ने, टाढा 20 फिट जति, बुझिस्?
4: बुझेँ।
3: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने। घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
5: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाउँ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: ए, गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पिर मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर, आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौ। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: दमौली FM 94.2 समुदायको

0: ओली एफएम 94.2 समुदाय को आवाज।
1: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
2: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
1: ए हो, म त त्यतैतिर लागे कान्छा।
2: हुन्छ हुन्छ दाई।
3: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चोक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
4: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 98 27 13 70 42, 97 4 52 82 0 0 0।

0: मरेको के हो?
1: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिनँ।
0: तेरिका, कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
1: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
0: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब,
1: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौँ भनेको।
2: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौँ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौँ र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौँ, बालबालिकालाई सडक नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौँ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: दमोली बजार घुम्दा घुम्दै थकाएर भोक पनि लाइसक्यो, के खाजा खानी होला खै?
5: जाम न त मीनाक्षी चटपट एन्ड पानी पुरी पसलमा।
6: हजुर, हामी कहाँ सफा छिटो र मिठो पानी पुरी, चटपट दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
5: प्रोपाइटर चन्दन बानिया, ब्यास 2, गणेशमान चोक, बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 9826609191, 9704074042437।

0: तपाईलाई थाहा छ तपाई स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नाकको अगाडि कालिका मार्ग नजिकै छौ। आउनुहोस् हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स नाकुवा ब्यास दुई दमौलीतन हुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843338290 9811751760।
1: दमौलिया FM 94.2 समुदायको आवाज।

0: चुनाव आइरहन्छ, सरकार फेरिरहन्छन्, सरकारसँगै फेरिरहन्छन् त केवल सत्ता र सत्ता वरिपरि चार्नेहरूको भविष्य। तर जनता र देशको मुहार कहिले फेरिन्छ? म पार्टी त पार्टी भन्दै झगडा गर्ने, भोट हाल्ने भुइँ कार्यकर्ताले के पाए? आज देश नबन्नु र लुटिनुमा गलत नेतृत्वलाई जिताउने सबै जनता र कार्यकर्ता पनि दोषी हुन्। सबैले सोच्ने समय आएको छ,
1: साँच्चै बुझ्ने र बुझाउने समय आएको छ। तर बुझाउने पो कसरी?

देश नभने नेता मात्रै गलत भर होइन, जनताको नि सही र गलत जान्ने बुद्धि छैन। पैसा मासु भातमा बिकी नराम्रोलाई रोज्छौँ, नराम्रोलाई रोज्छौँ अनि राम्रो।

न त भने सिङ्गापुर न तायो रेला भएको दुख बन्द गर्यो देश डुबाउने खेला आफ्नो कान्ड लुकाउन र सत्तामा रहिरहन न त पार्टी न त वादी छेपा

ए महँगो प्रदेश धेरै संसद पाल्दा पर्यो ऋण नविकास न आमदानी खर्च मात्रै किन देशको पैसा लुट्छौ अनि विदेशी ऋण माग्छौ जो सत्तामा पुगे पनि देश

राणालाई नि गलत भन्यो भन्यो गलत राजा, जनताको नेतृत्व नि असफल छ आज, तन्त्र भन्दा नेतृत्व नै नभएको हो हाम्रो। पृथ्वी मदन बिपी महेन्द्र।

दलित जति धनी सफल शिक्षित भानी ठुला जातको हेर्ने नजर उस्तै छ मन मानी संविधानको धारा होइन हेर गाउँको धारा मान्छेबाट मान्छेहरू पशु

विश्व भन्दा बीसौ वर्ष हामी पछि पर्यौ, केही कुराको निर्माण छैन प्रयोग मात्रै गर्यौ। चाहने भए हाम्रो देशमा के को कमी छ र पछि पर्यो भ्रष्ट नेता।

जनताको गुनासो र सल्लाह सुझाव मान्ने नबिकेरे विदेश नीति बनाउन नि जान्ने योग्य सक्षम त्याग्न सक्ने नेतृत्व गर्ने पनि पोसाउ त देश चलाउन हामी सक्छौँ।

हामी गोर्खाली, हाम्रो नेपाल हाम्रो पुर्खाहरूको जितको चिनारी हुन्। कसैले नबनाउन् ठिक छ, तर नबिगारुन् अनि कसैलाई नबेचुन्। हामी मरे पनि हाम्रो देश बाँचिरहोस्, हाँसिरहोस्।

0: 94.2 समुदायको आवाज
1: आहा, कस्तो राम्रो रङरोगन मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
2: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
1: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
3: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्मुनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स, फोन 0565653119, 98567739।
4: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
5: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
4: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
5: ऊ र मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
4: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
5: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
6: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
7: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
9: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
1: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
9: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु, र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
1: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
9: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
1: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
10: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन्, र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनु होला।
1: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059950080 र 98295013। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन। फोन किन्ने हो तर ब्याज दिन मन छैन, मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम नयाँ मोबाइलहरू आइफोन सामसुङ रेडमी ओप्पो भिभो रियलमी नथिङ ओनर नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
3: मगर इलेक्ट्रोनिक्स ब्यास दुई डाङ्ग्री खोल्सी दमौली तनहुँ प्रोप्राइटर जीवन थापा फोन
1: 9805800700
3: 9864040304।

0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रतबन्ध, पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी म त।
2: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066373344।
3: ए नानी, कता हिँड्यौ छाता उडेर? हतारमा छौ त।
4: ए सार इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
3: ए सार इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
4: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
3: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
4: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
3: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली, तनहुँ।
4: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 9560 63444, 9560 60 656।

0: बाहुली एफएम 94.2 समुदाय को आवाज।
1: ओए साथी हेर न क्या खतरा समाचार आइसक्यो। बाप रे अब चाहिँ के हुने हो?
2: खै खै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त? मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसै नआतिन। यस्तो त जसले नि लेखिहाल्छ नि।
1: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
2: तिमीलाई थाहा थिएन?
1: थाहा थिएन।
2: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
1: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
2: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ। त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
3: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
4: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौँ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट मण्डप क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
7: त्यो त एकदम सजिलो छ नि, इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्यास 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
6: ए हो र, सेवा राम्रो हुन्छ त?
7: हो हो, एकदमै समयमै सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
6: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
7: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
8: 9827848448, 9846554595 र 9846011818।
9: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार कोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
10: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
9: अनि त्यो कहाँ पाइन्छ त?
10: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
11: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 9846614438।
12: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
11: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
12: फर्निचर उद्योग
11: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल, मोबाइल नम्बर 9816664683,
13: 9556043234।
11: एक सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
14: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नु हुन्न, त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
11: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास 3 सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा, मोबाइल नम्बर 9556025380, 9814852518 र 9065153।

0: DFM 94.2 समुदाय को आवाज।
1: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचर को सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयर को पछाडी पट्टी रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टील को दराज, कुर्सी, टेबल, साथै काठ को सोफा, दराज, पलांग, पर्दा, कार्पेट, विवाह को सामान होलसेल तथा खुद्रा मूल्य में बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 65 65 025।
4: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
5: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
4: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्। अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
6: अंकल, अंकल, आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
7: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
8: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
4: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
9: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
10: अरूको सम्मान गरौँ, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौँ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: दमोली बजार घुम्दा घुम्दै थकाएर भोक पनि लाइसक्यो, के खाछ हानि होला? खै
13: जान न त मीनाक्षी चटपट एन्ड पानीपुरी पसलमा।
1: हजुर, हामी कहाँ सफा छिटो र मिठो पानीपुरी, चटपट, दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
13: प्रोप्राइटर चन्दन बानिया, ब्यास 2 गढस्मान चोक बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 98 26 60 09 91, 97 074 074

0: पौली एफएम 94.2 समुदाय को आवाज।
1: आहा, कस्तो राम्रो रंगरोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
2: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
1: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
3: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98567739।
4: यता नआऊ है बुहारी, तलै बस, छाचुत नगर। आज कति दिन रे?
5: 3 दिन भयो।
4: तिमीलाई थाहा छ रिना, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
5: केही हुन्न मुवा, सुने नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
4: आ, जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
5: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
6: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
4: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
7: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गर्नु।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
9: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
1: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
9: ए, कता छ नि जीवन मोबाइल पसल, के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु, र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
1: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन, हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
9: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
1: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
10: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन्, र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र 2-2 फोटो लिएर आउनुहोला।
1: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059549080 र 98295173। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, व्यस्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।

तपाईलाई थाहा छ, तपाई स्मार्ट देखिनको लागि सिलाएर कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नागको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स नाकुवा ब्यास दुई दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 98413 38290, 98171 51760।

0: FM 94.2 समुदायको आवाज।
1: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
2: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
1: 45 किलो भन्दा बढी तौल भएका 18 देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
2: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
1: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
2: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
1: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
2: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
3: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
4: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
3: ए हो, म त त्यतैतिर लागे कान्छा।
4: हुन्छ हुन्छ दाई।
5: बन्दीपुरे कान्छाको मासु पसल, ब्यास 2 गणेशमान चौक, दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
6: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 98 27 13 70 42, 97 4 52 82 0 0 0।

0: होइन हो माइली, मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066673344।
2: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
3: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
2: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
3: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
2: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844695436, 9805641437।
3: व्यास 3, प्रशासन चोक, दमौली।

0: सूचना सूचना सूचना नगरको वातावरणलाई स्वस्थ र स्वच्छ राख्नको लागि व्यास नगर क्षेत्रभित्र प्लास्टिकका झोला कप र प्लेट प्रयोग गर्न निषेध गरिएको छ। व्यापारी व्यवसायी सर्वसाधारण तथा सरकारवाला सबैले सोको सट्टामा कपडा जुट र कागज लगायतका वातावरण मैत्री झोला तथा वस्तुहरू मात्र प्रयोग गर्नुहोला। यदि प्लास्टिकको झोला प्रयोग गर्नु परेमा नेपाल सरकारद्वारा स्वीकृत 40 माइक्रोन वा सोभन्दा माथिका प्लास्टिक झोला मात्र प्रयोग गर्न पाइनेछ। अन्यथा व्यास नगर निषेधित प्लास्टिक जन्य वस्तु प्रतिबन्ध गर्ने सम्बन्धी ऐन अनुसार सामान जफत गरी निम्न कारवाही गरिनेछ। उपभोक्तालाई ₹10 देखि ₹100 सम्म जरिवाना गरी नाम सार्वजनिक गर्ने। खुद्रा विक्रेतालाई ₹500 देखि ₹3000 सम्म जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने। थोक विक्रेतालाई ₹2000 देखि ₹12000 सम्म जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने। उत्पादकलाई ₹3000 देखि ₹16000 सम्म जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गरिनेछ। व्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालय दमौली तनाउ।
1: दमौली FM 94.2 समुदायको आवाज।
2: We are Subisu Internet. Subisu, gig fiber, exceeding expectation.
3: स्मार्ट मान्छे स्मार्ट तरिका प्रभु बैंकको मोबाइल ब्याङ्किङ।
4: प्रभु ब्याङ्क, a reason for your success.
3: छिटो सजिलो र विश्वासिलो यस्तो हातमै पैसा दियो जस्तो। प्रभु मनी ट्रान्सफर,
5: प्रभु मनी ट्रान्सफर, प्रभुकै इच्छा।
6: रोयल सुज नामै कफी छ,

0: भनिन्छ वनको कस्तुरी जसले आफ्नै नाभिमा रहेको बिनाको सुगन्ध जान्दैन, तर मानिस त्यस्तो कस्तुरी हो जसले आफ्नो सुगन्ध जान्ने क्षमता राख्दछ। तर पनि हाम्रो समाजमा त्यस्ता धेरै व्यक्तिहरू छन् जसले आफ्नो क्षमता जान्दैन। देशैभरि लुकेर रहेका त्यस्ता क्षमता र प्रतिभाले खोज्ने कार्यक्रम यो हो करोडौँ कस्तुरी। कला, साहित्य, सङ्गीत र सञ्चार क्षेत्रका दिग्गज व्यक्तिहरू यस कार्यक्रमको निर्णायक मण्डलमा हुनुहुन्छ र अबको पालोमा आफ्नो प्रस्तुति लिएर आउँदै हुनुहुन्छ अनागरिक समूह।
1: के हो यो अनागरिक समूह भनेको?
2: खै कति धेरैजना हुन्, कपडा पनि एउटै छ, खतरा हुन्छ क्या?
1: गीत पनि गाउँछ होला,
2: कोही त नाच्ने जस्ता पनि छन्।
0: धन्यवाद।
3: स्वागत छ तपाईँहरूलाई।
4: धन्यवाद।
3: समूहको नाम अनागरिक राख्नु भएको रहेछ, कुन अर्थमा?
5: जसले नेपाली नागरिक भएर पनि नागरिक भएको महसुस गर्न पाएका छैनन् त्यसको अर्थमा अनागरिक समूह।
6: ओहो, नाम चाहिँ बडो प्रतीकात्मक र रचनात्मक लाग्यो मलाई।
7: कसरी बन्नुभयो अनागरिक समूह?
5: हामी देशैभरिबाट छौँ, हिमाल, पहाड, तराई सबैतिरबाट। हामी सबैजनाको केही न केही प्रतिभा छ, केही न केही सपना छ, त्योभन्दा पनि एउटा स्वाभिमानी नेपाली भएर सुखी र सरल जीवन जिउने चाहना छ, तर त्यो चाहना पुरा भएको छैन र पनि देशको बिचट्टै माया लाग्छ। नेपाली हुनुमा गौरव पनि भएको र गुनासो पनि भएको मानिसहरू खोजेर मैले बनाएको सर यो समूह।
8: हामीले गर्न खोजेको काम तपाईँ एक्लैले आँट्नु भएछ, अब हेरौँ न त अनागरिक समूहको प्रस्तुति।

0: तपाईहरुले त्यो देशको सुन्दर तारा कथा बेता छर्लङ्ग देखाइदिनु भयो।
1: खै के दिन सक्छौं र हामी तपाईहरुलाई?
2: छ एउटा कुरा,
3: तपाईहरु सिधै फाइनलमा जाँदै हुनुहुन्छ।

0: ओली एफएम 94.2 समुदाय को आवाज।
1: लाउ लाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
2: होइन, के को गन्थन हो सानी?
1: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
2: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
1: हेर्नुहोस्, बाराइ ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
2: कहाँ छ बाराइ सुनचाँदी पसल?
1: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औठीहरू पनि निर्माण गरिन्छ।
2: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड कालिका मार्ग चोक दमौली तनहुँ।
1: सम्पर्क 9846-41-633, 9817-15-098, 9864-0383-85।
3: होइन सन्देश, के भयो तिमीलाई? बडो चिन्तामा देखिन्छौ त, के सोचिरहेछौ?
4: लौरी हुने सपना थियो, भर्तुन जाऊ भनेको, दाँत भने केलहार, सत्यनाश पारो।
3: ए, यति कुरामा नि के को टेन्सन लिएर होला? ढोरबराई डेन्टल केयरमा जाऊ न, तिम्रो समस्याको समाधान त्यही हुन्छ।
4: विगत 2 दशकदेखि निरन्तर सेवा दिइरहेको तनहुँवासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र ढोरबराई डेन्टल केयर सेन्टरमा दाँत, मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस्। विश्वास तपाईँको सेवा हाम्रो, हाम्रा सेवाहरू नदुखाइकन दाँत फुकाल्ने,
3: नमिलेको दाँतहरू मिलाउने,
4: दाँत सफा गर्ने र टल्काउने, मुख गनाउने रोगको उपचार, मुखमा पुरै दाँत राख्ने,
3: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने, दाँतको एक्सरे सेवा आदि। सम्पर्क ढोरबराई डेन्टल केयर सेन्टर, भोलेटार चोक दमौली। फोन नम्बर 9846065102, 9864470480। पुनश शनिबार सेवा बन्द रहनेछ।
5: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
6: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
5: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
6: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा

0: सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सुरुम नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
3: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
2: 9805700700,
3: 9460404344।

0: दमोले बजार घुम्दा घुम्दै थकाएर भोक पनि लाइसक्यो। के खाछ हानि होला खै?
1: जान न त मीनाक्षी चटपट एन पानी पुरी पसलमा।
2: हजुर, हामी कहाँ सफा छिटो र मिठो पानी पुरी, चटपट, दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
1: प्रोपाइटर चन्दन बानिया, ब्यास 2, गणेशमान चोक, बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 9826609991, 9704042034।
3: दमौलिया FM 94.2 समुदायको आवाज।

0: 94.2 समुदाय को आवाज।
1: ए दाई पक्नुस् त पक्नुस्। के गर्नु भएको?
2: ले देख्नु भएन, औषधि हालेको।
1: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
2: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
2: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
2: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या
1: हो
2: नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटार लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
2: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
2: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: डिभिजन वन कार्यालय तनहुँको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौ। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जङ्गली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौँ। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौँ। घर बाहिर साँझ, राति र बिहान सबेरमा उज्यालो राखौँ। जङ्गलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जङ्गलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाउ। सामुदायिक वनभित्र जाँदा समूह जाने गरौँ। घाँस दाउराका लागि जङ्गल वा जङ्गल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू, बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौँ। मानव बस्ती आसपासको जङ्गलमा चितुवा देखेमा अरू गाउँलेहरू, वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।

0: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
1: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
2: दाजुभाइको के को गफ गफ हुँदैछ?
0: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
2: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
0: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
2: यो त हाम्रै तमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलस, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्याच 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656540459। मोबाइल नम्बर 9803880384, 9846379।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको। कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ हामी कहाँ। उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844695436, 9865414337।
1: व्यास्तिन प्रशासन चोक दमौली।

0: दाइ केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
1: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
1: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0658 563 715 र 98 41 12 07 40।

0: FM 94.2 समुदायको आवाज
1: ए सुन न हाम्रो घरमा विवाह त नजिकिँदै छ तर टेन्ट मण्डप क्याटरिङ सबै कहाँबाट मिलाउने होला
2: त्यो त एकदम सजिलो छ नि इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्यास 3 दमौली गए पुग्छ मण्डपदेखि स्टेज कुर्सी टेबल फुल सजावट क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि
1: ए हो र सेवा राम्रो हुन्छ त
2: हो एकदमै समयमै सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो
1: तपाईँको घरमा विवाह व्रतबन्धक जन्मदिन पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्
2: हाम्रा सेवाहरू आकर्षक मण्डप रङ्गीन टेन्ट स्टेज सजावट फुल सजावट क्याटरिङ सुविधा कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा आजै सम्पर्क गर्नुहोस् 9827848448 9846554595 र 9846011818
3: ओहो आज त धारामा कति धेरै धमिलो पानी आएछ है
4: अब वर्षा लाग्न थाल्यो यस्तो पानीले त झाडा पखाला आउ हैजा टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि
3: हैन छोरी यो शुद्धिकरण भनेको चाहिँ के रहेछ
4: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका त्यति मात्र होइन पानी राख्ने भाँडो सफा हुनु पर्छ खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: होइन हो माइली मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो दमौली बजार भरि खोजे कतै देखिन त
7: ढाकाको हातले बुनेका कपडाहरू ढाका टोपी दौरा सुरुवाल ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदम चोक ब्यास 2 पाइन्छ नि दिदी
6: हो र कति खोजे पदम चोकमा पो रहेछ त
7: हो नि दिदी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी दोपट्टा साडी दौरा सुरुवाल कोट पाइन्ट सर्ट जनजाति ड्रेसहरू कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि
6: विवाह व्रतबन्ध पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी म त
8: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी टोपी दौरा सुरुवाल चप्पल कोट पाइन्ट झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ
7: प्रोप्राइटर विष्णु एन्ड कला निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग ब्यास 2 पदमचोक दमौली तनहु सम्पर्क नम्बर 9840001 9066373344
9: तपाईँलाई थाहा छ तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि हामी बनाउँछौँ तपाईँलाई अझै सुन्दर त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई हामी ब्यास 2 नागको अगाडि कालिका मार्ग नजिकै छौँ आउनुहोस् हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल कोट पाइन्ट नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ सुसन्देश टेलर्स नाकुवा ब्यास 2 दमौली तनहु सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले सम्पर्क 9843338290 9811751760
6: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि दिदीको बिहे छ
10: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म
11: आउनुहोस्। हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिमनी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
10: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
11: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, व्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0656 63 7 15 र 98 41 12 07 40।
0: दमौली FM 94.2 समुदायको आवाज।

0: DFM 94.2 समुदाय को आवाज।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी।
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
6: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
5: 9858000700,
6: 9846040344।

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाइ।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाइ, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563644, 98563666656।
2: दमौली एफएम 94.2 समुदायको आवाज।
3: भोलिबाट त तिमी काठमाडौँ, म गाउँ। हाम्रो भेट कहिले हुन्न होला है? अब राम्ररी जानु,
4: तिमी पनि राम्ररी जानु।

0: FM 94.2 समुदायको आवाज
1: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
2: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
1: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
2: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
1: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
2: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: समुदायको आवाज।
1: कलेज अफ मेडिकल साइन्सेज भरतपुरको स्वास्थ्य परीक्षण सम्बन्धी सूचना। नसा, पेट, मुटु, हाड जोर्नी, छाला, दाँत तथा मृगौलाको परीक्षण, उपचार र मृगौला प्रत्यारोपण समेतको सेवा उपलब्ध भएको अत्याधुनिक सुविधा सम्पन्न यस कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा विषय विशेषज्ञहरूद्वारा स्वास्थ्य परीक्षण भइरहेको छ।
2: टिकट शुल्क रु 50 मात्र। समय हरेक दिन बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म।
3: हाम्रा विशेषताहरू:
2: हेमोडायलासिस सहित मुटुको सबै प्रकारको उपचार सेवा,
3: अति विशिष्ट सघन उपचार कक्ष,
2: एमआरआई, सिटी स्क्यान र डिजिटल सेवा,
3: सबै प्रकारका सूक्ष्म शल्यक्रिया सेवा,
2: भिडियो तथा इन्डोस्कोपी सेवा,
3: फिजियोथेरापी तथा रेडियोग्राफी सेवा,
2: फोक्सोको परीक्षणका लागि इइजी र अडियोग्राफी सेवा,
3: अत्याधुनिक अटोमेटिक मेसिन सहितको प्रयोगशाला,
2: डायग्नोस्टिक र थेरापिउटिक तथा अर्थोस्कोपी सेवा,
3: 24 घण्टा इमर्जेन्सी सेवा।
2: विस्तृत जानकारीका लागि कलेज अफ मेडिकल साइन्सेज नेपाल भरतपुर चितवन, सम्पर्क नम्बर 056525012, 056525013।
4: होइन सन्देश, के भयो तिमीलाई? बडो चिन्तामा देखिन्छौ त, के सोचिरहेछौ?
5: लौरी हुने सपना थियो, भर्तुन जाउँ भनेको, दाँत पनि केलहार सत्यनाश पारो।
4: ए, यति कुरामा नि के को टेन्सन लिएर होला? ढोरबराई डेन्टल केयरमा जाउन, तिम्रो समस्याको समाधान त्यही हुन्छ।
5: विगत 2 दशकदेखि निरन्तर सेवा दिइरहेको तनोवासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र ढोरबराई डेन्टल केयर सेन्टरमा दाँत, मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस्। विश्वास तपाईँको सेवा हाम्रो। हाम्रा सेवाहरू: नदुखेकन दाँत फुकाल्ने,
4: नमिलेको दाँतहरू मिलाउने,
5: दाँत सफा गर्ने र टल्काउने, मुख गनाउने रोगको उपचार, मुखमा पुरै दाँत राख्ने,
4: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने, दाँतको एक्सरे सेवा आदि। सम्पर्क ढोरबराई डेन्टल केयर सेन्टर, भोलेटार चोक, दमौली। फोन नम्बर 98460-65102, 98464-70480। पुनश शनिबार सेवा बन्द रहनेछ।
6: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू: आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मरमत पनि गरिन्छ।
7: मगर इलेक्ट्रोनिक्स, भ्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
6: 98058-00700,
7: 98460-40344।
8: नेशनल इलेक्ट्रोनिक्स, तपाईको भरोसाको नाम। विगत 40 वर्षदेखि तपाईँको सहर दमौलीमा अवस्थित
9: नेशनल इलेक्ट्रोनिक्स दमौलीको न्यू रोडमा अवस्थित, जहाँ तपाईँले पाउनुहुनेछ भान्सादेखि दैनिक जीवनलाई सहज बनाउने सबै प्रकारका अत्याधुनिक इलेक्ट्रोनिक उपकरणहरू।
8: हामीले हेमस्टार, सामसुङको आधिकारिक विक्रेता सँगै गोदरेज, टिसेल, सेन्सी लगायतका गुणस्तरका सामानहरू खुद्रा एवं होलसेल मूल्यमा उपलब्ध गराउँदै आएका छौँ। हाम्रा सेवाहरू: घरायसी इलेक्ट्रोनिक उपकरणहरू, टिभी, फ्रिज, फ्यान, आइरन आदि, किचनका लागि अत्याधुनिक सामग्रीहरू, माइक्रोवेभ ओभन, राइस कुकर,
9: विशेष छुट र अफरहरू, 0% ब्याज दरमा किस्ता मार्फत पनि खरिद गर्न सकिने, एक्सचेन्जको पनि व्यवस्था, गुणस्तरीय उत्पादनहरू, उचित मूल्य र भरपर्दो सेवाको लागि आजै नेसनल इलेक्ट्रोनिक्समा आउनुहोस्। तपाईँको घरलाई अत्याधुनिक र सुविधाजनक बनाउनुहोस् हाम्रो साथमा। नेसनल इलेक्ट्रोनिक्स, ब्यास्तै न्यू रोड, दमौली, तनहु। फोन नम्बर 98560-60424, 98660-10-92।
8: प्रोप्राइटर अर्जुन अधिकारी, सागर उदास, नेसनल इलेक्ट्रोनिक्स, तपाईँको घरका लागि स्मार्ट समाधान।

0: पो कहाँ जाने होला?
1: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
2: दाजुभाइको के को गफ गफ हुँदैछ?
0: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
2: ल त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
0: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
2: यो त हाम्रै तमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्याच 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656540459। मोबाइल नम्बर 98083 80384, 98436739131।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844694436, 9805141437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: दमौली FM 94.2 समुदायको आवाज।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: लाउ लाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
2: होइन के को गन्थन हो सानी?
1: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
2: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
1: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
2: कहाँ छ बाराई सुनचाँदी पसल?
1: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
2: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड, कालिका मार्ग, चोक, दमौली, तनहु।
1: सम्पर्क 9846141633, 9817150898, 9464603385।
3: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
4: त्यो त एकदम सजिलो छ नि, इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याज 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
3: ए हो र, सेवा राम्रो हुन्छ त?
4: हो हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
3: तपाईँको घरमा विवाह, व्रतबन्धक, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
4: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
5: 9827184848, 9846554495 र 9460111818।
6: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
7: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
6: अनि त्यो कहाँ पाइन्छ त?
7: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
8: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 9846614438।
9: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
8: ब्यास 3 दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
9: फर्निचर उद्योग
8: ब्यास 11 मुसे खोला, 10 भाई नयाँ पुल। मोबाइल नम्बर 9816664683,
7: 9560443234।
8: एक सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
10: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
8: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास 3 सफा सडक, दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9560252380, 9014852518 र 9065153332।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
2: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
1: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
3: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहु। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98567317319।
1: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
4: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
1: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
4: ए, पता छ नि जीवन मोबाइल पसल के सुविधा छ। मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
1: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
4: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
1: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ। छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
5: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
1: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059549080 र 98295017। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
4: ए नानी, कता हिँडेउ छाता ओढेर, हतारमा छौ त?
5: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ।
4: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
5: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाइ।
4: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
5: हो दाइ, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
4: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली, तनहुँ।
5: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98560 63444, 98560 60656।

तपाईलाई थाहा छ तपाई स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नागको अगाडि कालिका मार्ग नजिकै छौ। आउनुहोस् हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स नाकुवा ब्यास दुई दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843338290, 9111751760।

यो समय दमौली एफएम को हो। यति बेला मध्यान्नको 12 बजेको छ। इट्स 12 पीएम।

Radio N Aryan 99.1 समय को ख्याल राखौं 12 बज्यो।

नेपाली रेडियो नेटवर्कको मध्याह बाह्र बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। संसदको बजेट अधिवेशन आजदेखि शुरू हुँदै मन्त्री परिषदबाट सरकारको नीति तथा कार्यक्रम पारित। राष्ट्रपतिले आज प्रस्तुत गर्ने बैठकमा विभिन्न 8 अध्यादेशहरू पेश गर्ने कार्यसूची। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता। पार्टी पुनर्गठन र पछिल्ला राजनीतिक भेलाबारे छलफल। कांग्रेसको कर्णाली प्रदेश स्तरीय भेला आजदेखि सुर्खेतमा। सुशासन र विकास मोडेलमा छलफल हुने। देशभर राष्ट्रिय सरसफाई सप्ताह शुरू। वीर अस्पतालबाट अभियानको शुभारम्भ। बजारमा हुने ठगी र महँगी नियन्त्रण गर्न आजैदेखि मूल्य पारदर्शिता सप्ताह पनि शुरू। काठमाडौँका निशुल्क वाटर एटीएममा सर्वसाधारणको लापरवाही। पिउने पानीले लुगा धोएपछि महानगर चिन्तित। 9 वर्षपछि अमेरिकी राष्ट्रपति ट्रम्प यसै साता चीन जाँदै। इरान युद्ध र व्यापारिक तनाव मुख्य एजेण्डा। देशको अर्थतन्त्र जोगाउन भारतीय प्रधानमन्त्री मोदीको आह्वान। एक वर्षसम्म सुन नकिन्न र खानी तेलको प्रयोग घटाउन आग्रह। र विश्वकप लिग टू क्रिकेट भोलिबाट नेपाललाई घरेलु मैदानमा स्कटल्याण्ड र अमेरिकाको कडा चुनौती।

यो नयाँ वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, ट्विन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो EMI मार्फत सजिलै खरिद गर्न सकिन्छ।

वर्षको अवसरमा TCLका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्यासब्याक तथा स्योर साउन्ड गिफ्ट्स, वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, एसीमा फ्री इन्स्टलेसन र नागरिकता मात्र भए पुग्छ। सहज EMI मार्फत खरिद गर्न सकिन्छ। ग्लोबल नम्बर 1 TCL इन्सपायर।

0: का स्मार्ट डोमेस्टिक अप्लायंसेस को खरीद में हर एक 15 दिन में सेट ऑफ 5 प्रोडक्ट जीतने अवसर र बम्पर उपहार में मेघौली सेराई में लग्जरी स्टे साथ ही हीरो स्प्लेंडर प्लस मोटरसाइकिल जीतने मौका पनी। QR कोड स्कैन करी सहभागिता जनाउनु होस् र यो नया वर्षलाई अझ विशेष बनाउनु होस् सीजी संग।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। संसद अधिवेशन सम्बन्धी खबरबाट संघीय संसदको बजेट अधिवेशन आजदेखि शुरू हुँदैछ। अधिवेशनको पहिलो दिन आज अपरान्ह 4 बजे बस्ने संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष 83-84 लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ। नेपालको संविधानको धारा 95 बमोजिम राष्ट्रपतिबाट हुने यो सम्बोधनलाई आज बिहान सिंहदरबारमा बसेको मन्त्री परिषदको बैठकले स्वीकृत गरिसकेको छ। सरकारका प्रवक्ता एवं शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलका अनुसार बैठकले सरकारको नीति तथा कार्यक्रमलाई पनि पारित गरेको छ। संघीय संसदका महासचिव पद्म प्रसाद पाण्डेका अनुसार संयुक्त बैठक अघि दिउँसो 2 बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाका छुट्टा छुट्टै बैठकहरू बस्नेछन्। प्रतिनिधि सभाको बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वान सम्बन्धी प्राप्त पत्र र मन्त्री परिषद हेरफेर सम्बन्धी सूचनाबारे सदनलाई अवगत गराइने सम्भावित कार्यसूची रहेको छ। यसै गरी आजको बैठकमा सरकारका तर्फबाट विभिन्न 8 अध्यादेशहरू पेश गरिने कार्यसूची छ। आज प्रस्तुत हुने नीति तथा कार्यक्रमकै आधारमा सरकारले आगामी जेठ 15 गते नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने संवैधानिक व्यवस्था छ। नेकपा एमालेभित्र नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनको चर्चा चलिरहेका बेला पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी र अध्यक्ष केपी शर्मा ओलीबीच सघन छलफल भएको छ। भक्तपुरको गुण्डु स्थित ओली निवासमा भएको करिब 2 घण्टा लामो भेटमा भण्डारीले पथरीको शलक्रियापछि आराम गरिरहनुभएका अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ। भेटका क्रममा एमालेभित्र भइरहेका पछिल्ला भेला नेताहरूका अभियान र पार्टीको आगामी कार्यदिशाका बारेमा समेत समीक्षा भएको भण्डारी निकट श्रोतले जनाएको छ। पछिल्लो समय एमालेका केही पदाधिकारीहरूले ओलीको विकल्पमा अन्तरिम अवधिका लागि भण्डारीलाई नेतृत्वमा ल्याउनुपर्ने प्रस्ताव गरिरहेका बेला यो भेटलाई राजनैतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। भण्डारीले पनि एमालेको विकास र विस्तारमा आफ्नो क्षमता लगाउन इच्छुक रहेको बताउँदै आउनु भएको छ। नेपाली कांग्रेसले आजदेखि कर्णाली प्रदेशको राजधानी सुर्खेतमा 2 दिने प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेला आयोजना गर्दैछ। सुर्खेतको वीरेन्द्रनगर स्थित शुभ होटलमा 12:30 बजेदेखि शुरू हुने यस विशेष भेलाको उद्घाटन सभापति गगन कुमार थापाले गर्नुहुनेछ। कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा हुन लागेको यस भेलामा उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्री प्रदीप पौडेल लगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। महाधिवेशन सम्पन्न भए पश्चात आयोजित यस भेलाले हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनको वस्तुनिष्ठ समीक्षा, संगठनात्मक कमजोरीको पहिचान तथा पार्टीभित्रको अनुशासन र आन्तरिक एकतालाई सुदृढ बनाउने लक्ष्य राखेको छ। केन्द्रीय सदस्य नारायण भट्टराईका अनुसार भेलामा प्रदेश तथा स्थानीय तहका सरकारले अपनाउनु पर्ने जनमुखी विकास मोडेल, सुशासन र विपद व्यवस्थापनका विषयमा समेत विस्तृत छलफल हुनेछ। कांग्रेसले साथै प्रदेशमा संगठन सुदृढीकरणका लागि अभियान सञ्चालन गरिरहेको छ। यसअघि सुदूरपश्चिमको धनगढ़ीमा भेला सम्पन्न भइसकेको छ भने आगामी दिनमा गण्डकीको पोखरा, बागमतीको धुलीखेल र अन्य प्रदेशमा समेत क्रमशः भेलाहरू आयोजना गरिने पार्टीले जनाएको छ। प्रशासनिक सेवालाई स्वच्छ, मर्यादित र वातावरण मैत्री बनाउने संकल्पका साथ आजदेखि देशभर राष्ट्रिय सरसफाई सप्ताह शुरू भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले काठमाडौँको वीर अस्पतालमा आफै झाडु समातेर सरसफाई गरी यस अभियानको औपचारिक उद्घाटन गर्नुभएको छ। नेपाल सरकारले आजदेखि जेठ 1 गतेसम्म संघ प्रदेश र स्थानीय तहका सबै सरकारी कार्यालय तथा सार्वजनिक शैक्षिक संस्थाहरूमा यो अभियान सञ्चालन गर्ने निर्णय गरेको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जारी गरेको सरसफाई सप्ताह सञ्चालन सम्बन्धी मार्गदर्शन 2083 अनुसार अब सरकारी कार्यालयका सूचना बोर्ड, नागरिक बडापत्र र भित्ताहरूको मर्मत तथा रंगरोगन पनि गरिनेछ। विशेष गरी शौचालयहरूलाई दुर्गन्धरहित बनाउने, मैला मैत्री सेनिटरी डिस्पोजलको व्यवस्था गर्ने र कुहिने तथा नकुहिने फोहोरलाई छुट्टा छुट्टै व्यवस्थापन गर्नुपर्ने नियम बनाइएको छ। अभियानलाई दिगो बनाउन प्रत्येक निकायमा एक सरसफाई सम्पर्क व्यक्ति तोकिनेछ भने कार्यालय परिसरको 100 मिटर वरिपरिको क्षेत्रलाई समेत अनिवार्य सफा राख्नुपर्नेछ। त्यसै गरी बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्य वृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्न सरकारले आजदेखि देशभर मूल्य पारदर्शिता सप्ताह समेत शुरू गरेको छ। प्रधानमन्त्री कार्यालय र उद्योग मन्त्रालयको संयुक्त पहलमा शुरू भएको यो अभियान जेठ 3 गतेसम्म चल्नेछ। यस अन्तर्गत हरेक पालिकाले आफ्नो क्षेत्रका पसल तथा सेवा प्रदायकहरूलाई अनिवार्य रूपमा मूल्य सूची राख्न लगाउने र त्यसको कड़ा अनुगमन गर्ने जिम्मेवारी पाएका छन्। सरकारले बजारमा हुने गैर कानूनी क्रियाकलाप रोक्न यो अभियान कोषेढुङ्गा साबित हुने विश्वास व्यक्त गर्दै नागरिक समाज र संचारकर्मीलाई खबरदारी गर्न समेत आग्रह गरेको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

राइट, यो नयाँ वर्ष एलजीका घरायसी सामानहरूमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू, साथै 0% तुरुन्तै इएमआई। नागरिकता भए पुग्छ, शर्तहरू लागू हुनेछन्। एलजी, लाइफ्स गुड।

यो नयाँ वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, ट्विन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो EMI मार्फत सजिलै खरिद गर्न सकिन्छ।

पाँच हजारको खरिदमा क्याशब्याक तथा स्योर सर्ट गिफ्ट्स। वासिङ मसिनमा 6 केजी एरियल म्याजिक, डिसवासरमा वासिङ ट्याब्लेट्स, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज EMI मार्फत खरिद गर्न सकिन्छ।

0: वर्षको अवसरमा सिजीका टिभी एन्ड होम अप्लायन्सेसको खरिदमा आकर्षक क्याशब्याक तथा पक्का उपहार। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोड वासिङ मसिनमा 2 केजी एरियल, सेमी अटोमेटिक वासिङ मसिनमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एसीमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सिजी एलेक्स इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। काठमाडौँ महानगरपालिकाले सर्वसाधारणका लागि सञ्चालनमा ल्याएको निशुल्क वाटर एटीएमको दुरूपयोग बढ़ेको भन्दै चिन्ता व्यक्त गरेको छ। पिउने पानीको सुविधाका लागि करोड़ौंको लगानीमा निर्माण गरिएका बुथहरूमा लुगा धुने र मोमो पकाउन पानी लैजाने जस्ता गतिविधि देखिएपछि महानगरले सचेत गराएको छ। काठमाडौँका विभिन्न 8 स्थानमा यी आधुनिक वाटर एटीएम सञ्चालनमा छन्। खुला मंच, महाबौद्ध, दरबार हाई स्कूल, प्रदर्शनी मार्ग र वडा नम्बर 5, 17, 26 तथा 31 यी बुथ रहेका छन्। महानगरका अनुसार सीसीटीभी फुटेजमा केही व्यक्तिहरूले बुथको पानीले भित्री कपड़ा धोएको, हातमुख धोएको र होलीका दिन 1.5 घण्टामै 3,000 लिटर पानी खेर फालेको पाइएको छ। बैंकिङ कसुर अर्थात चेक अनादर मुद्दामा दैलेखको भैरवी गाउँपालिकाकी अध्यक्ष रीता कुमारी शाही पक्राउ परेकी छन्। जिल्ला प्रहरी कार्यालय दैलेखले उनलाई शुक्रबार नियन्त्रणमा लिएको हो। अध्यक्ष शाहीले दिएको 5,35,000 रूपियाँ बराबरको चेक बैंकबाट भुक्तानी हुन नसकी बााउन्स भएपछि उनी विरूद्ध उजुरी परेको थियो। सोही उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरी कानूनी प्रक्रिया अगाडि बढ़ाएको हो। दैलेख प्रहरीका अनुसार शाहीलाई वैशाख 25 गते नै अदालतबाट म्याद थप गरी थुनामा राखिएको छ र घटनाबारे थप सन्धान भइरहेको छ। शाही 2079 सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएकी थिइन्। टर्किस एयरलाइन्सको जहाज अवतरणका क्रममा दुर्घटनामा परेपछि आज बिहानदेखि अवरूद्ध भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा आएको छ। इस्तानबुलबाट आएको जहाजको टायर विस्फोट भई धावन मार्गमै आगो लागेपछि बिहान 7:45 बजेदेखि विमानस्थल ठप्प भएको थियो। विमानमा सवार 273 यात्री र 11 चालक दलका सदस्यलाई आपतकालीन ढोकाबाट सकुशल उद्धार गरिएको छ। अहिले टर्किस एयरको विमान धावन मार्गबाट हटाइएको छ। विमानस्थल बन्द हुँदा आकाशमै फन्का लगाएका एयर इण्डिया र फ्लाई दुबईका जहाजहरूले अहिले अवतरण गरिसकेका छन्। सल्यानमा अविरल वर्षासँगै आएको बाढ़ी पहिरोले कृषि तथा पूर्वाधार क्षेत्रमा व्यापक क्षति पुर्याएको छ। शनिबार करिब 2 घण्टा परेको मुसलधारे वर्षापछि शारदा नदी र विभिन्न खहरी खोलाहरूमा आएको बाढ़ीले जिल्लाका 2 स्थानीय तहमा ठूलो विनाश निम्त्याएको हो। बाढ़ीले विशेष गरी बागचोर नगरपालिकाका वडा नम्बर 6, 7, 8, 9 र 10 तथा छत्रेश्वरी गाउँपालिकाका 1 र 2 नम्बर वडामा संचालित सड़क, खानेपानी, सिंचाई, खुलो र तटबन्ध लगायतका दर्जनौं योजनाहरूमा क्षति पुर्याएको। बाढ़ी पहिरोका कारण सड़कहरू चिराचिरा परेका छन् भने कल्भर्ट र ह्युम पाइपहरू बगाउँदा बागचौरका विभिन्न ग्रामीण सड़कहरूमा यातायात सेवा पूर्ण रूपमा अवरूद्ध भएको छ। स्थानीय तहका अनुसार हाल 2 दर्जन भन्दा बढ़ी सड़कहरूमा सवारी साधन चल्न सकेका छैनन्। यसै गरी खानेपानीका मुहानहरू पुरिनुका साथै पाइप र ट्याङ्कीमा ठूलो क्षति भएपछि स्थानीय बासिन्दाहरू पिउने पानीको अभाव झेल्न बाध्य भएका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: यो नयाँ वर्ष एलजीका घरायसी सामानहरूमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू, साथै 0% तुरुन्तै इएमआई। नागरिकता भए पुग्छ, शर्तहरू लागू हुनेछन्। एलजी, लाइफ्स गुड।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

अप्लायन्सहरुको खरिदमा क्याशब्याक तथा स्योर शर्ट गिफ्ट्स, वाशिङ मसिनमा 6 केजी एरियल म्याजिक, डिसवाशरमा वाशिङ ट्याब्लेट्स, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज EMI मार्फत खरिद गर्न सकिन्छ।

0: दसैँमा लग्जरी स्टे साथै हिरो स्प्लेन्डर प्लस मोटरसाइकल जित्ने मौका पनि। क्यूआर कोड स्क्यान गरी सहभागिता जनाउनुहोस् र यो नयाँ वर्षलाई अझ विशेष बनाउनुहोस् सिजी सँग।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब विदेशका खबर। इरानसँगको बढ्दो तनावका बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको भ्रमण गर्ने भएका छन्। चिनिया विदेश मन्त्रालयले राष्ट्रपति ट्रम्प आगामी मे 13 15 चीनको राजकीय भ्रमण गर्ने कार्यतालिका सार्वजनिक गरेको छ। यो भ्रमण आए कूटनीतिक क्षेत्रमा निकै चासोका साथ हेरिएको छ, किनकि विगत 9 यता कुनै पनि अमेरिकी राष्ट्रपतिले चीनको भ्रमण गरेका थिएनन्। यसअघि मार्च महिनामै तय भएको यो भ्रमण मध्य पूर्वमा चुलिएको तनावका कारण स्थगित गरिएको थियो। बेजिङ बसाइका क्रममा ट्रम्पले चिनिया राष्ट्रपति सी जिनपिङसँग उच्च स्तरीय भेटवार्ता गर्नेछन्। व्यापार तनाव कम गर्ने उद्देश्यका साथ ट्रम्पले सिलाई इरानमाथि युरेनियम प्रवर्धन नियन्त्रण र युद्ध अन्त्यका लागि दबाव दिने अमेरिकी अधिकारीहरूले बताएका छन्। त्यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना नागरिकलाई आगामी 1 सुनका गहना नकिन्न र भान्सामा खाने तेलको प्रयोग घटाउन विशेष आह्वान गरेका छन्। विश्वमा चुलिएको युद्ध र आपूर्ति श्रृंखलामा देखिएको अवरोधका कारण भारतको वैदेशिक मुद्रा संचितमा दबाव परेपछि प्रधानमन्त्री मोदीको यस्तो आग्रह आएको हो। देशको अर्थतन्त्र बचाउन व्यक्तिगत व्यवहारमा परिवर्तन आवश्यक रहेको उनको भनाइ छ। पछिल्लो समय इरान र इजरायल बीचको तनावले पेट्रोलियम पदार्थ र खाने तेलको आयात महँगो भएको छ। सन् 2025 सुनको मूल्य 60% बढेपछि यसको माग घटाउनु सरकारका लागि चुनौतीपूर्ण बनेको छ। अब खेल खबर। आईसीसी विश्वकप लीग टू अन्तर्गत घरेलु मैदान टियुमा भोलिदेखि अन्तिम त्रिकोणात्मक सिरिज शुरू हुँदैछ। यस सिरिजमा नेपालले एसोसिएट क्रिकेटका दुई बलिया टोलीहरू स्कटल्याण्ड र अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ। नेपालले भोलि मंगलबार आफ्नो पहिलो खेलमा स्कटल्याण्ड विरूद्ध खेल्दै सिरिजको शुरूआत गर्नेछ। हाल लीग तालिकाको 7 स्थानमा रहेको नेपालका लागि 2027 एक दिवसीय विश्वकप छनौटमा सोझै पुग्न र ओडीआई मान्यता सुरक्षित राख्न यो सिरिज निकै महत्वपूर्ण मानिएको छ। नेपालले शीर्ष चारमा रहँदै विश्वकप छनौट खेल्न बाँकी खेलहरू मध्ये कम्तीमा 10 जित्नुपर्ने दबाव छ। हाल अमेरिका 36 अङ्कका साथ तालिकाको शीर्ष स्थानमा छ भने साबिक विजेता स्कटल्याण्ड दोस्रो स्थानमा छ। नेपाल 24 खेलमा 18 अङ्क सहित 7 स्थानमा रहेको छ। घरेलु मैदान र समर्थकको साथ पाउने नेपालका लागि ब्याटिङ प्रमुख चुनौतीका रूपमा देखिएको छ। नेपालले जेठ 2 र 8 गते अमेरिकासँग तथा वैशाख 29 र जेठ 4 गते स्कटल्याण्डसँग खेल्ने तालिका रहेको छ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। संसदको बजेट अधिवेशन आजदेखि शुरू हुँदै मन्त्री परिषदबाट सरकारको नीति तथा कार्यक्रम पारित। राष्ट्रपतिले आजै प्रस्तुत गर्ने बैठकमा विभिन्न 8 अध्यादेशहरू पेश गर्ने कार्यसूची। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता। पार्टी पुनर्गठन र पछिल्ला राजनीतिक भेलाबारे छलफल। कांग्रेसको खडाली प्रदेश स्तरीय भेला आजदेखि सुर्खेतमा। सुशासन र विकास मोडेलमा छलफल हुने। देशभर राष्ट्रिय सरसफाई सप्ताह शुरू। वीर अस्पतालबाट अभियानको शुभारम्भ। बजारमा हुने ठगी र महँगी नियन्त्रण गर्न आजैदेखि मूल्य पारदर्शिता सप्ताह पनि शुरू। काठमाडौँका निशुल्क वाटर एटीएममा सर्वसाधारणको लापरवाही। पिउने पानीले लुगा धोएपछि महानगर चिन्तित। 9 अमेरिकी राष्ट्रपति ट्रम्प यसै साता चीन जाँदै। इरान युद्ध र व्यापारिक तनाव मुख्य एजेण्डा। देशको अर्थतन्त्र जोगाउन भारतीय प्रधानमन्त्री मोदीको आह्वान। 1 सुन नकिन्न र खाने तेलको प्रयोग घटाउन आग्रह। र विश्वकप लिग टू क्रिकेट भोलिबाट नेपाललाई घरेलु मैदानमा स्कटल्याण्ड र अमेरिकाको कडा चुनौती। काठमाडौँ उपत्यकामा रेडियो एनआरए 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 1 नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

0: FM 94.2 समुदाय को आवाज
1: मेरो त बहिनी को बिहे आँटियो लोकल खसी बोका को मासु लिन कहाँ जाने होला कान्छा
2: गणेशमान चुक को ओरालोमा रहेको बन्दीपुरे कान्छा को मासु पसलमा जानु न दाई
1: ए हो म त त्यतैतिर लागे कान्छा
2: हुन्छ हुन्छ दाई
3: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली हामी कहाँ ताजा सफा लोकल खसी लोकल बोका लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ
4: प्रोपाइटर केसी कान्छा सम्पर्क नम्बर 9827173042

घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पिर मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्ने नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: ए नानी, कता हिँडेउ छाता ओढेर? हतारमा छौ त।
3: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
2: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
3: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
2: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
3: हो दाई, दमौलीको एक मात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
2: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनहुँ।
3: प्रोप्राइटर सुरेश पुरी। मोबाइल नम्बर 98560 63444, 98560 60656।

0: TFM 94.2 समुदायको आवाज
1: आहा कस्तो राम्रो रङ रोगन मार्बल।

0: अल आले हजुर हामी कहाँ प्लाई सिसा फर्माइका किला कब्जा एल्युमिनियम पाइप पाता स्वदेशी तथा विदेशी रङ नेपाटपको पिपिआर सिपिभिसी पिभिसी पाइप फिटिङ डोर फिटिङ किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ साथै टाइल मार्बल ग्रेनाइट चिप्स बाथरुम फिटिङका आइटम्सहरू हिन्दवेयर बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ बिपी सप्लायर्स फोन 0565635319 9856273319
1: ए सुन न हाम्रो घरमा विवाह त नजिकिँदैछ तर टेन्ट मण्डप क्याटरिङ सबै कहाँबाट मिलाउने होला
2: त्यो त एकदम सजिलो छ नि इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याच 3 दमौली गए पुग्छ मण्डपदेखि स्टेज कुर्सी टेबल फुल सजावट क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि
1: ए हो र सेवा राम्रो हुन्छ त
2: हो एकदमै समयमै सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो
1: तपाईँको घरमा विवाह व्रतबन्ध जन्मदिन पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्
2: हाम्रा सेवाहरू आकर्षक मण्डप रङ्गीन टेन्ट स्टेज सजावट फुल सजावट क्याटरिङ सुविधा कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा आजै सम्पर्क गर्नुहोस्
3: 9827848448 9846554595 र 9846011818
4: होइन हो माइली मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो दमौली बजार भरि खोजे कतै देखिन त
5: ढाकाको हातले बुनेका कपडाहरू ढाका टोपी दौरा सुरुवाल ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी
4: हो र कति खोजे पदमचोकमा पो रहेछ त
5: हो नि दिदी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी दोपट्टा साडी दौरा सुरुवाल कोट पाइन्ट सर्ट जनजाति ड्रेसहरू कपडाका झोला तथा
4: विवाह व्रत बन्ध पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी म त
6: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी टोपी दौरा सुरुवाल चप्पल कोट पाइन्ट झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ
5: प्रोप्राइटर विष्णु एन्ड कला निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग ब्यास 2 पदमचोक दमौली तनहुँ सम्पर्क नम्बर 9840001 9866373344
7: दमौलिया FM 94.2 समुदायको आवाज

0: 94.2 समुदाय को आवाज।
1: दमोली बजार घुम्दा घुम्दै थकाई र भोक पनि लाइसक्यो, के खाछ हानि होला खै?
2: जान न त मीनाक्षी चटपट एन पानी पुरी पसलमा।
3: हजुर, हामी कहाँ सफा छिटो र मिठो पानी पुरी, चटपट दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
2: प्रोपाइटर चन्दन बानिया, ब्यास 2, गणेशमान चोक, बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 98 26 60 09 91, 97 074 042 34।
4: सम्पूर्ण जीन्स आइटमका लागि सबैको रोजाइ ओम फेन्सी, ब्यास 2, न्यू रोड, दमौली। नयाँ नयाँ डिजाइनका आकर्षक जीन्स आइटमका लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 98 065 17 350। साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स, ब्यास 4, सिमलटार, निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि। हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ, साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 98 065 17 350।
5: दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
6: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि, स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
5: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
6: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
5: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास 2, न्यू रोड, अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 065 563 715 र 98 41 12 07 40।
0: दमौली FM 94.2 समुदायको

0: नकचारी छेत्री गाउन सोमेरेर बस्नेले पानी छोइदिन के बेर हामीसँग बराबर हुन खोजे हेर्न
1: छिटो छिटो भरै सुन्त नि सबले भन्दा पछाडि मात्र दिनुपर्छ त्यसलाई पानी भर्नु
0: हाम्रो कुवामा यो नकचरीलाई पानी भर्नै नदिउन भने

0: 94.2 समुदाय को आवाज।
1: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचर को सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयर को पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टील को दराज, कुर्सी, टेबल, साथै काठ को सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाह को सामान होलसेल तथा खुद्रा मूल्य में बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4 मेन रोड, दमौली तनहुँ,
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ, फोन 98 16 16 13 26, 98 4 63 0 56 05, 98 19 11 36 27, 65 65 025।
4: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न खाजा खाना जाऊ।
2: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
4: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
2: त्यहाँ के पाइन्छ र?
4: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
2: ए हो र, त्यसो भए जाऊ न त खाजा खान।
4: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
3: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
2: विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
1: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर दिलीराम पाठक,
3: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
1: सम्पर्क नम्बर 98 4 65 43 780।

0: किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम नयाँ मोबाइलहरू आइफोन सामसुङ रेडमी ओप्पो भिभो रियलमी नथिङ ओनर नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
1: मगर इलेक्ट्रोनिक्स भ्यास दुई डाङ्री खोल्सी दमौली तनहुँ प्रोप्राइटर जीवन थापा फोन
0: 9805000700
1: 98460 40344

0: 94.2 समुदाय को आवाज।
1: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 65 65 025।
4: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
5: त्यो त एकदम सजिलो छ नि, इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्यास 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
4: ए हो र, सेवा राम्रो हुन्छ त?
5: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
4: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
5: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
6: 98 27 18 48 48, 98 46 55 54 95 र 98 4 60 11 818।
3: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मरमत पनि गरिन्छ।
1: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
3: 98 0 58 00 700,
1: 98 4 60 40 300 34।

0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट, पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840001, 9806673344।
2: आहा, कति राम्रो बगैँचा बनाउनु भएको! कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
3: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
2: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
3: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
2: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844654936, 9865414337।
3: व्यास 3, प्रशासन चोक, दमौली।

0: तपाईलाई थाहा छ तपाई स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नाकको अगाडि कालिका मार्ग नजिकै छौ। आउनुहोस् हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स नाकुवा ब्यास दुई दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843338290 9811571760।
1: दमौली FM 94.2 समुदायको आवाज।

0: 94.2 समुदायको आवाज
1: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न खाजा खान जाऊ।
2: खाजा पनि के खानु र दाई, खाऊ त्यही मोमो चाउमिन, नखाऊ त्यही मोमो चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
1: म तिमीलाई मोमो चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
2: त्यहाँ के पाइन्छ र?
1: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
2: ए हो र, त्यसो भए जाऊ न त खाजा खान।
1: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
3: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।

डिभिजन वन कार्यालय तनहुको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बाल बच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जंगली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौं। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौं। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौं। जंगलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जंगलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाऊ। सामुदायिक वनभित्र जाँदा समूह जाने गरौ। घाँस दाउराका लागि जंगल वा जंगल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौ। मानव बस्ती आसपासको जंगलमा चितुवा देखेमा अरू गाउँलेहरू वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।

0: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
1: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
0: अनि त्यो कहाँ पाइन्छ त?
1: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
2: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 9846614438।
3: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, सोरुम
2: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
3: फर्निचर उद्योग
2: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल, मोबाइल नम्बर 9816664683,
4: 9856343।
5: दमौली FM 94.2 समुदायको आवाज।

0: ओली एफएम 94.2 समुदाय को आवाज।
1: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
2: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
1: ए हो, म त त्यतैतिर लागे कान्छा।
2: हुन्छ हुन्छ दाई।
3: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
4: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9542820000।
3: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
1: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
3: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
1: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
3: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै ब्यास 2 दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
1: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
3: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
4: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
3: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 9709549080 र 9829157713। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास 2 दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
5: दमौली बजार घुम्दा घुम्दै थकाएर भोक पनि लाइसक्यो, के खाछ हानि होला खै?
4: जाम न त मीनाक्षी चटपट एन्ड पानीपुरी पसलमा।
6: हजुर, हामी कहाँ सफा छिटो र मिठो पानीपुरी, चटपट, दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
4: प्रोप्राइटर चन्दन बानिया, ब्यास 2 गणेशमान चोक बाल मन्दिर गेट अगाडि, सम्पर्क नम्बर 9826609991, 9704074034।

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त।
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अलगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाई, दमौलीको एक मात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563 64444, 98563 66656।

0: ए बहिनी, घर त छिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 65 565 025।
3: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
4: त्यो त एकदम सजिलो छ नि, इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्यास 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
3: ए हो र, सेवा राम्रो हुन्छ त?
4: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
3: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
4: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
5: 98 27 18 48 48, 98 46 55 54 95 र 98 4 60 11 818।
3: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
6: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
4: दाजुभाइको के को गफ गफ हुँदैछ?
3: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
4: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एक मात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
3: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
4: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन, चाँदी, हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्यास 2 सफा सडक, दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदा शङ्कर। फोन 0656531336, 0656540459, मोबाइल नम्बर 98083 80384, 98 46 37 39।

0: भोपाल हार्डवेयर ब्यास चार मेन रोड भोरलेटार चोक दमौली तनहु प्रोपाइटर भोपाल आले। हजुर हामी कहाँ प्लाई सिसा फर्माइका किला कब्जा एल्मुनियम पाइप पाता स्वदेशी तथा विदेशी रङ नेपाटपको पिपिआर सिपिभिसी पिभिसी पाइप फिटिङ डोर फिटिङ किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल मार्बल ग्रेनाइट चिप्स बाथरूम फिटिङका आइटम्सहरू हिन्दवेयर बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स फोन 0565635319 9856273319।
1: दमौली बजार घुम्दा घुम्दै थकाएर भोक पनि लाइसक्यो, के खाज खानी होला? खै
2: जान न त मीनाक्षी चटपट एन्ड पानी पुरी पसलमा।
0: हजुर हामी कहाँ सफा छिटो र मिठो पानीपुरी चटपट दही पुरी आइसक्रिम र चिसो पाइन्छ।
2: प्रोपाइटर चन्दन बानिया ब्यास 2 गणेशमान चोक बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 9826609991 97074 042 34

0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रतबन्ध, पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी म त। हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061 9060673344।
2: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नागको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा, ब्यास दुई, दमौली, तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843338290 9811751760।
3: दमौली FM 94.2 समुदायको आवाज।

0: बिजी का स्मार्ट डोमेस्टिक अप्लायंसेस को खरीद में हर एक 15 दिन में सेट ऑफ 5 प्रोडक्ट जीतने अवसर र बम्पर उपहार में मेघौली सेराई में लग्जरी स्टे साथ ही हीरो स्प्लेंडर प्लस मोटरसाइकिल जीतने मौका पनी। QR कोड स्कैन करी सहभागिता जनाउनुहोस् र यो नया वर्षलाई अझ विशेष बनाउनुहोस् सीजी संग।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। प्रतिनिधि सभा बैठक सम्बन्धी खबरबाट प्रतिपक्षी दलहरूको अवरोधका बीचमा प्रतिनिधि सभा बैठक जारी छ। 2 बजेदेखि शुरू भएको बैठकको शुरूमै विपक्षी दलले उठेर विरोध गरेका थिए। बैठक शुरू हुन साथ उनीहरूले अवरोध गरेपछि सभामुख डोल प्रसाद अर्यालले अवरोध हटाउन आग्रह गर्नुभएको थियो। उहाँले आकस्मिक समय निर्धारण भइसकेको भन्दै अवरोध नगर्न भन्नुभएको थियो। सभामुखको आग्रहपछि बैठक सञ्चालनमा आएको हो। प्रतिनिधि सभा बैठकमा कंग्रेसका सचेतक निष्कल राईले सरकार र संसद नियमावलीको आलोचना गर्नुभएको छ। नेपाली कांग्रेसका तर्फबाट धारणा राख्दै उहाँले प्रतिनिधि सभा नियमावलीका केही प्रावधान संविधान र प्रचलित कानूनसँग बाँझिएको बताउनुभयो। राईले प्रतिनिधि सभा नियमावलीको नियम 247 उपनियम 3 भ्रष्टाचार मुद्दामा सांसदलाई विशेष छोड़ दिन खोजिएको भन्दै आपत्ति जनाउनुभयो। सांसद संविधान र कानूनभन्दा माथि हुन नसक्ने उल्लेख गर्दै उहाँले नियमावलीका विवादित प्रावधान भ्रष्टाचार निवारण ऐन 2059 तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको ऐन 2048 बाँझिएको बताउनुभयो। यसै गरी रासपाका सांसद जगदीश खरेलले स्मार्ट टेलिकमको 30 अर्ब ठगी प्रकरणमा आफूलाई जोड़िएको आरोप भ्रामक र निरर्थक भएको पनि प्रतिनिधि सभा बैठक मार्फत उल्लेख गर्नुभएको छ। प्रतिनिधि सभाको बैठक सञ्चालनका लागि 7 सदस्य मनोनित भएका छन्। सभामुख र उपसभामुख दुवै उपस्थित नभएको अवस्थामा बैठक अघि बढ़ाउन सभामुख डोल प्रसाद अर्यालले उहाँहरूलाई जिम्मेवारी दिनुभएको हो। प्रतिनिधि सभाको कार्य सम्पादनलाई व्यवस्थित बनाउन सभामुख डोल प्रसाद अर्यालले आज 7 मनोनयनको घोषणा गर्नुभयो। सभामुख र उपसभामुख अनुपस्थित रहँदा बैठकको अध्यक्षता गर्ने सदस्यमा कामिनी कुमारी, गंगा लक्ष्मी अवाल, ताहिर अली भाट, पूर्ण प्रसाद लिम्बू, वलावती शर्मा, मिङमा ग्याम्बु शेर्पा र यज्ञ बहादुर बोगटी रहनु भएको छ। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले राजनैतिक पूर्वाग्रह त्यागेर सुशासन र समृद्धिको यात्रामा लाग्न सांसदलाई आह्वान गर्नुभएको छ। आजदेखि शुरू भएको नयाँ अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै उहाँले सधैँ परिपक्व र अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा जोड़ दिनुभयो। यसपटकको अधिवेशनमा केही नयाँ शुरूआत समेत भएको उहाँले जानकारी दिनुभएको छ। यता राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह लगातार दोस्रो पटक अनुपस्थित भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले असन्तुष्टि जनाएको छ र बैठक बहिष्कार गरेको छ। आज बिहान 11 समिति बैठक बोलाइएको थियो तर गृहमन्त्रीको समेत जिम्मेवारी सम्हालिरहनुभएका प्रधानमन्त्री शाह बैठकमा नआएपछि कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदाम्बे, सचेतक निष्कल राई, सांसदहरू अर्जुन नरसिंह केसी र रेखा कुमारी यादव बैठकमा सहभागी हुनुभएन। कांग्रेस संसदीय दलका नेता आङदाम्बेले सुकुम्बासीको बलपूर्व कोठीवास र गृह मन्त्रालयसँग सम्बन्धित संवेदनशील विषयमा गृहमन्त्रीको भूमिकामा रहेका प्रधानमन्त्रीले जवाब दिनुपर्ने अटान लिनुभएको थियो। नेपाल प्रहरीमा नियमित सरूवा प्रक्रिया अवरूद्ध हुँदा कार्यक्षेत्रमा खटिएका अधिकृतको कमाण्ड अवधि 1 नआएको छ। सामान्यतया इन्चार्ज सम्हालेको 1 सरूवा हुने प्रावधान भए पनि निरीक्षक इन्स्पेक्टरदेखि वरिष्ठ परीक्षकसम्मको सरूवा हाल रोकिएको हो। शेयर विवादका कारण सुदन गुरूङले गृहमन्त्रीबाट राजीनामा दिएपछि हाल गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्र शाह आफैले सम्हालिरहनु भएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: लक्सेका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्यास ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्यास ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: यो नयाँ वर्षको अवसरमा माइडियाका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक। साइड बाई साइड तथा मल्टिडोर रेफ्रिजरेटरमा फ्री इन्डक्सन, फ्रन्ट लोड वासिङ मसिनमा फ्री 6 केजी एरियल, टप लोडमा फ्री 2 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, डिस वासरमा वासिङ ट्याब्लेट र माइक्रोवेभ ओभनमा कुकिङ किट। हरेक खरिदमा सर्ट सर्ट गिफ्ट र बम्परमा माइडिया 519 लिटर रेफ्रिज जित्ने मौका। नागरिकता भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

वर्षको अवसरमा सिजीका टिभी एन्ड होम अप्लायन्सेसको खरिदमा आकर्षक क्याशब्याक तथा पक्का उपहार। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोड वासिङ मसिनमा 2 केजी एरियल, सेमी अटोमेटिक वासिङ मसिनमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एसीमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सिजी एलएक्स इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ। नयाँ

0: राइट, यो नयाँ वर्ष एलजीका घरायसी सामानहरूमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू, साथै 0% तुरुन्तै इएमआई। नागरिकता भए पुग्छ, शर्तहरू लागू हुनेछन्। एलजी, लाइफ्स गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। विभिन्न मन्त्रालयबाट दोहोरो सुविधाका रूपमा राजनैतिक नेतृत्व र पूर्व प्रशासकहरूले प्रयोग गर्दै आएका 701 गाड़ी सरकारले फिर्ता ल्याएको छ। सरकारी स्रोत साधनको अनधिकृत प्रयोग रोक्न प्रधानमन्त्री कार्यालयले शुरू गरेको अभियान अन्तर्गत ठूलो संख्यामा सवारी साधन फिर्ता गरिएका हुन्। प्रधानमन्त्रीको कार्यालयका अनुसार हालसम्म 701 गाड़ी फिर्ता गराइएको छ। भदौ 23 र 24 गतेको घटना सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शनमा उत्रेका युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ। ललितपुरको हरिहर भवन स्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय अगाडि प्रदर्शन गर्न खोज्दा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। राष्ट्रिय जेएनजी नागरिक अभियानको ब्यानरमा आज भेला भएका युवाहरूले जेएनजी आन्दोलन सम्बन्धी आयोगको अध्ययन प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेका छन्। राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा आएको प्राविधिक समस्याका कारण एक सातादेखि सेवाग्राहीले शास्ति भोग्नु परेको छ। गत वैशाख 21 गतेदेखि डाउन भएको सिस्टम अहिलेसम्म सञ्चालनमा नआउँदा देशभरका महत्वपूर्ण सेवा प्रभावित भएका छन्। विशेष गरी विवरण सुचाउने, नयाँ जन्म दर्ता गर्ने र राष्ट्रिय परिचय पत्र नम्बर प्राप्त गर्ने प्रक्रिया ठप्प भएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

यो नयाँ वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, ट्विन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो EMI मार्फत सजिलै खरिद गर्न सकिन्छ।

0: एप्लायन्सर को खरीद में कैशबैक तथा श्योर शॉट गिफ्ट्स, वाशिंग मशीन में 6 केजी एरियल मैटिक, एसी में फ्री इंस्टॉलेशन र नागरिकता मात्र भए पुग्छ। सहज ईएमआई मार्फत खरीद गर्न सकिन्छ। ग्लोबल नम्बर 1 टीसीएल, इन्स्पायर ग्रेटनेस।
1: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: डान्सर को खरीदमा क्याशब्याक तथा सियोर सर्ट गिफ्ट्स। वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, डिसवासरमा वासिङ ट्याब्लेट्स, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज EMI मार्फत खरिद गर्न सकिन्छ।
1: यो नयाँ वर्षको अवसरमा माइडियाका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक, साइड बाई साइड तथा मल्टिडोर रेफ्रिजरेटरमा फ्री इन्डक्सन, फ्रन्ट लोड वासिङ मसिनमा फ्री 6 केजी एरियल, टप लोडमा फ्री 2 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, डिस वासरमा वासिङ ट्याब्लेट र माइक्रोवेभ ओभनमा कुकिङ किट। हरेक खरिदमा सोर सर्ट गिफ्ट र बम्परमा माइडिया 519 लिटर रेफ्रिजरेटर जित्ने मौका। नागरिकता भए पुग्छ, सहज EMI मार्फत खरिद गर्न सकिन्छ।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब विदेशका खबर। अमेरिका र इरान बीचको तनावका कारण आज एसियाली बजारमा इन्धनको मूल्य बढेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पश्चिम एसियामा युद्ध अन्त्यका लागि इरानले राखेका शर्तहरू अस्वीकार गरेपछि तेल आपूर्तिमा अवरोध पुग्न सक्ने त्रासले मूल्य बढेको हो। यता थाइल्याण्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रा बैंकक स्थित जेलबाट रिहा भएका छन्। भ्रष्टाचार सम्बन्धी मुद्दामा 1 वर्षको जेल सजाय भोगिरहेका 76 वर्षीय अर्बपति सिनावात्रा 8 महिना जेलमा बिताएपछि आज रिहा भएका हुन्। र सन्दीप जोराको उत्कृष्ट शतकीय इनिङ्सको मद्दतले नेपाल एले एक दिवसीय अभ्यास श्रृंखलाको अन्तिम खेलमा अमेरिका समक्ष 265 रनको लक्ष्य प्रस्तुत गरेको छ। माथिल्लो मूलपानी क्रिकेट मैदानमा आज टस जितेर पहिले ब्याटिङ गरेको नेपाल एले 49.5 ओभरमा सबै विकेट गुमाउँदै 264 रन बनाएको हो। नेपालका लागि मध्यक्रमका ब्याटर सन्दीप जोराले विस्फोटक ब्याटिङ गर्दै 111 रनको शतकीय योगदान गरेका थिए। उनले मात्र 115 बल खेल्दै 9 चौका र 4 छक्का प्रहार गरेका हुन्। नेपाली खबरमा मुख्य खबरका शीर्षक पुनः एकपटक। प्रतिपक्षी दलहरूको अवरोधका बीचमा प्रतिनिधि सभा बैठक जारी। संसद नियमावलीदेखि डोजर कार्यवाहीसम्म विपक्षी दलको प्रश्न, 4 बजे संयुक्त बैठक मार्फत राष्ट्रपति पौडेलले नीति कार्यक्रम प्रस्तुत गर्दै। राज्य व्यवस्था समिति बैठकमा प्रधानमन्त्री लगातार अनुपस्थित, कंग्रेसद्वारा बैठक बहिष्कार। नेपाल प्रहरीमा इन्स्पेक्टरदेखि एसएसपीसम्मको सरूवा रोकियो। गृह प्रशासन नेतृत्वविहीन हुँदा अधिकृतहरूको कमाण्ड अवधि लम्बिँदै। दोहोरो सुविधाका 701 वटा सरकारी गाड़ी फिर्ता। जेएनजी आन्दोलनको प्रतिवेदन सार्वजनिक गर्न मानवाधिकार आयोगलाई दवाब। प्रदर्शनका क्रममा 10 जना पक्राउ। राष्ट्रिय परिचय पत्रको सिस्टम 1 सातादेखि ठप्प, सेवा प्रभावित। अमेरिका र इरान बीच तनाव बढ्दा एसियाली बजारमा इन्धनको मूल्य बढ्यो। तेल आपूर्तिमा अवरोध हुने त्रास। थाइल्याण्डका पूर्व प्रधानमन्त्री सिनावात्रा जेलमुक्त। भ्रष्टाचार मुद्दामा 8 महिनाको सजायपछि रिहा। र सन्दीप जोराको शानदार शतक, एक दिवसीय अभ्यास श्रृंखलाको अन्तिम खेलमा अमेरिकालाई 265 रनको लक्ष्य। हवस्त, यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.कमबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। अपरान्ह 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्, नमस्कार।

0: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो। किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
1: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना।
3: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो मज्जाको म्युजिक।

0: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
1: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि, स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
1: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0655637115 र 98412-0740।
2: दमौलिया FM 94.2 समुदायको आवाज।

0: 94.2 समुदायको आवाज।
1: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 65 65 025।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज बतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9542820000।
2: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
0: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
2: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
0: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु, र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
2: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै ब्यास 2 दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
0: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
2: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
3: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन्, र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र 2-2 फोटो लिएर आउनु होला।
2: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 9709549080 र 9829157713। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास 2 दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।

0: एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
1: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
0: यो त हाम्रै तमौली बजारको ब्यास दुई सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्याच दुई सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656540459। मोबाइल नम्बर 9803880384, 9846739131।

0: जय नेपाल सत्य सेवा सुरक्षणम प्रहरी कार्यक्रममा हार्दिक स्वागत तथा अभिवादन। नेपाल प्रहरी प्रधान कार्यालयद्वारा तयार पारिएको यो कार्यक्रमलाई तपाईँले सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, मेट्रो ट्राफिक एफएम लगायत देशभरका विभिन्न एफएम स्टेशनहरूबाट समेत सुन्दै आउनु भएको छ भने नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np पनि सुन्न सक्नुहुन्छ। आजको प्रहरी कार्यक्रममा प्रहरी समाचारको साथमा नाटक लोभ प्रस्तुत गर्छौ। कार्यक्रम सुन्दै रहनुहोला। कार्यक्रमको सुरुमा भने प्रहरी समाचार।
1: विभागीय समाचार। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको प्रमुख आतिथ्यतामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा वैशाख 28 गते आयोजित समारोह बीच मास्टर्स अफ पुलिस साइन्सेस एमपीएस कार्यक्रम समावेश भएको पुलिस लिडरशिप एन्ड स्टाफ कोर्स पीएलएससी ब्याज 2 को समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ। समारोहमा प्रहरी महानिरीक्षक कार्कीले मास्टर्स अफ पुलिस साइन्सेस एमपीएस कार्यक्रम समावेश भएको पुलिस लिडरशिप एन्ड स्टाफ कोर्स प्रहरी संगठन को संस्थागत विकास तथा आधुनिकीकरण एवं नेपाल प्रहरीको व्यावसायिक रूपान्तरणमा कोसे ढुङ्गा साबित हुने विश्वास व्यक्त गर्नुभयो। समाजमा देखा परेका विभिन्न नवीनतम चुनौतीहरूको सम्बोधनका लागि सक्षम नेतृत्व तयार गर्न समेत उक्त कोर्स महत्वपूर्ण हुने उल्लेख गर्दै प्रशिक्षार्थीहरूलाई पूर्ण समर्पण र अनुशासनका साथ कोर्स ग्रहण गर्न उहाँले आग्रह समेत गर्नुभयो। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सिद्धि विक्रम शाहले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्राध्यापक डाक्टर महानन्द चालिसीले शुभकामना मन्तव्य तथा प्रहरी नायब महानिरीक्षक दिनेश कुमार आचार्यले स्वागत मन्तव्य एवं पुलिस लिडरशिप एन्ड स्टाफ कोर्स सम्बन्धी संक्षिप्त जानकारी दिनुभएको थियो। कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक एमपीएस का सल्लाहकार प्राध्यापक डाक्टर राजीव विक्रम राणा लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो। प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले नैना एन्ड इसान ज्वेलर्समा लुटपाट गर्न आएका व्यक्तिहरू विरुद्ध प्रदर्शन गरेको साहसिक कार्यको कदर गर्दै ज्वेलर्समा कार्यरत काठमाडौँ महानगरपालिका 22 ओटु बस्ने सञ्जिता साक्यलाई सम्मान गर्नुभएको छ। नेपाल प्रहरी प्रधान कार्यालयमा वैशाख 24 गते आयोजित विशेष कार्यक्रम बीच प्रहरी महानिरीक्षक कार्कीले उहाँलाई कदर पत्र प्रदान गरे।

0: सम्मान गर्नुभएको हो। काठमाडौँ महानगरपालिका 24 तुछे नानी गल्ली स्थित नैना एन्ड स्थान ज्वेलर्समा गत वैशाख 17 गते दिउँसो दुईजना व्यक्तिहरूले पेस्तोल देखाई लुटपाट गर्ने उद्देश्यका साथ आतंक सिर्जना गर्दा आफ्नो ज्यानको प्रवाह नगरी प्रदर्शन गरेको हिम्मत आत्मविश्वास तथा निर्वाह गर्नुभएको नागरिक दायित्वको उच्च कदर गर्दै उहाँलाई सम्मान गरिएको हो। सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले त्यस्तो विषम परिस्थितिमा समेत सम्मानित व्यक्ति सञ्चिता साक्यले देखाउनु भएको अदम्य साहस चेतना र जिम्मेवारी बोधको प्रशंसा गर्नुभयो। सभ्य र सुरक्षित समाज निर्माण तथा अपराधको सफल अनुसन्धानमा प्रहरी र नागरिकको साझेदारीपूर्ण भूमिका महत्वपूर्ण हुने चर्चा गर्दै आगामी दिनमा समेत नागरिकसँग आवश्यक सहकार्य गर्दै प्रविधिको प्रयोगलाई समेत उच्च प्राथमिकतामा राखी कार्य गर्दै जानुपर्ने उहाँले बताउनुभयो। सञ्जिताले उक्त घटनामा संलग्न व्यक्तिहरूको हुलिया र सीसीटीभी फुटेज समयमै उपलब्ध गराउन देखाएको तदारुकताले कुनै पनि अपराधिक घटनाको सफल अनुसन्धानमा प्रहरीका लागि शीघ्र जानकारी र प्रविधिको भूमिका महत्वपूर्ण रहन्छ भनेर आम नागरिकहरूलाई सुसूचित गराउन निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको छ। साथै उहाँले प्रदर्शन गरेको साहसले सम्भावित आपराधिक घटना नियन्त्रण हुन गई समाजमा सुरक्षा सचेतना तथा अपराध विरुद्ध प्रतिशोध गर्ने सकारात्मक सन्देश प्रवाह भएको नेपाल प्रहरीले विश्वास लिएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्लेले नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपनमा वैशाख 25 गते सञ्चार कर्मीहरूसँग साक्षात्कार गर्नुभएको छ। प्रहरी नायब महानिरीक्षक काफ्लेले साक्षात्कारको क्रममा सञ्चार कर्मीहरूसँग समसामयिक विषयमा छलफल तथा अन्तर्क्रिया समेत गर्नुभयो। प्रहरी नायब महानिरीक्षक काफ्लेले सञ्चार कर्मीहरूले राखेका जिज्ञासाको निरूपण गर्दै संगठनको हित एवं सुदृढीकरण प्रहरी कर्मचारीको व्यावसायिकता एवं नागरिक प्रतिको जवाफदेताको लागि सञ्चार कर्मीहरूबाट प्राप्त उपयोगी राय सुझाव प्रति आभार व्यक्त गर्दै प्रहरी र सञ्चार कर्मीहरू बीच सहकार्य र समन्वयलाई अझ राम्रो र प्रगाढ बनाउँदै लैजानु पर्ने बताउनुभयो। साथै उपलब्ध साधन स्रोतको उच्चतम प्रयोग गर्दै विपदबाट हुन सक्ने जोखिमहरू न्यूनीकरण गर्न नेपाल प्रहरी तयारी हालतमा रहेको समेत उहाँले जानकारी गराउनुभयो। कार्यक्रममा प्रहरी नायब महानिरीक्षक काफ्ले र सञ्चार कर्मीहरू बीच नववर्ष 2083 को शुभकामना आदान प्रदान समेत भएको थियो। सो अवसरमा नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदलको टोलीले आइए ड्रिल हतियार खोलजोड अभ्यास तथा बन्धक बनाइएका व्यक्तिहरूको उद्धारको नमूना अभ्यास प्रदर्शन गरेको थियो भने नेपाल प्रहरी विपद प्रतिकार्य तथा तालिम केन्द्रको टोलीले अग्नि नियन्त्रण तथा उद्धार अभ्यास विपद सामग्रीहरूको प्रदर्शनी तथा विपद तयारी सम्बन्धमा जानकारी प्रदान गरेको थियो।
1: अपराध समाचार।
0: कर्तव्य ज्यान सम्बन्धी कसुरमा संलग्न रहेको अभियोगमा 3 जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा अछाम जिल्ला साफे बगर नगरपालिका 4 का 25 वर्षीय महेन्द्र शाह, कैलाली जिल्ला बर्दगोरिया गाउँपालिका 4 का 23 वर्षीय रविन्द्र धामी र कैलाली जिल्ला घोडाघोडी नगरपालिका 1 का 22 वर्षीय रोशन विष्ट रहेका छन्। कृतिपुर नगरपालिका 10 स्थित गुल्मी जिल्ला धुरकोट गाउँपालिका 7 का 22 वर्षीय विपिन घिमिरेलाई वैशाख 23 गते हारिलो हतियार प्रयोग गरी ज्यान लिने कसुरमा संलग्न उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो। नियन्त्रित लागू औषध ट्रामाडोल 294 ट्याब्लेट र डाइक्लोमाइन 295 ट्याब्लेट सहित झापा जिल्ला दमक नगरपालिका 26 बस्ने सुमन थापालाई अर्जुन धारा नगरपालिका 11 वैशाख 25 गते प्रहरीले पक्राउ गरेको छ। यसै गरी रौतहट जिल्ला चन्द्रपुर नगरपालिका 5 स्थित सगुन फार्मेसीबाट नियन्त्रित लागू औषध ट्रामाडोल 143 ट्याब्लेट सहित फार्मेसीका सञ्चालक सोही नगरपालिका 6 बस्ने 48 वर्षीय सुरेश चौधरीलाई वैशाख 26 गते प्रहरीले पक्राउ गरेको छ। वैदेशिक रोजगारीको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा 5 जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सुनसरीका 32 वर्षीय राजकुमार तामाङ, दाङका 31 वर्षीय प्रकाश केसी, काभ्रेका 33 वर्षीय डिलिमान तामाङ, पाँचथरका 47 वर्षीय श्रीहाङ एकतिन र स्याङ्जाका 28 वर्षीय नमुना भण्डारी रहेका छन्। पक्राउ मध्ये राजकुमारले जापान पठाइदिन्छु भन्दै 1 जना पीडितबाट 11 लाख 55,000 रूपैयाँ प्रकाशले अमेरिका पठाइदिन्छु भन्दै 12 जना पीडितहरूबाट 93,00,000 रूपैयाँ डिलिमानले जापान पठाइदिन्छु भन्दै 2 जना पीडितहरूबाट 14,75,000 रूपैयाँ श्रीहाङले दक्षिण कोरिया पठाइदिन्छु भन्दै 1 जना पीडितबाट 12,25,000 रूपैयाँ र नमुनाले मकाउ पठाइदिन्छु भन्दै 3 जना पीडितहरूबाट 5,50,000 रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा खटिएको प्रहरीले राजकुमारलाई काठमाडौँको किर्तिपुरबाट प्रकाशलाई काठमाडौँ महानगरपालिका 29 र डिलिमानलाई काठमाडौँ महानगरपालिका 14 तथा श्रीहाङलाई ललितपुर गोदावरी नगरपालिका 4 र नमुनालाई काठमाडौँ महानगरपालिका 3 पक्राउ गरेको हो। लुटपाट तथा चोरीमा संलग्न रही फरार रहेका ललितपुर महालक्ष्मी नगरपालिका 6 बस्ने 32 वर्षीय हरिकृष्ण महर्जनलाई वैशाख 22 प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका 24 इन्द्रचोक स्थित नैना एन इसान ज्वेलरीमा वैशाख 17 हतियार देखाइ लुटपाट गर्ने प्रयास भएको घटनामा संलग्न रही फरार रहेका उनलाई ललितपुर महालक्ष्मी नगरपालिका 4 प्रहरीले पक्राउ गरेको हो। सुन्दै हुनुहुन्थ्यो प्रहरी समाचार पूरा भयो।
1: तपाईँ यति बेला प्रहरी कार्यक्रम सुनिरहनु भएको छ। कार्यक्रमको दोस्रो खण्डमा अब प्रस्तुत गर्छौ नाटक लोभ।

0: यत्तिको फोटो बनाएपछि त कसो भाइरल नहोला त? एआईले त मेरो भाग्य नै फेरिदिन्छ कि के हो?
1: के छ हो कन्टेन्ट क्रिएटर साथी, एक्लै बरबराउँदैछौ त? के हो, पेज त खत्रै रन भइरहेछ त तिम्रो, डलर चाहिँ कत्तिको झरिरहेछ खै हेरौँ त?
0: अलिअलि त हो नि, त्यति धेरै त छैन। अनि तिम्रो के भइरहेछ त?
1: मैले त तिमीले जस्तो आर्ट गर्न सकिन, के रन हुन्थ्यो?
0: के डराइरहेको भने खुरुखुर बनाएर हाल न। यस्तो डिजिटल युगमा प्रविधिको प्रयोग गरेर फाइदा उठाउन सकेन भने त के काम भन त? यसरी त पछाडि परिहालिन्छ नि साथी।
1: होस्, बरु पछाडि नै परियोस्, म त नबनाउने। गतिलो कन्टेन्ट बनाउँदा भ्युज नै जाँदैन। चर्चित कलाकार, नेता, प्रहरीको फोटो भिडियोलाई परिमार्जन गरेर अफवाह फैलाउने खालको बनाएर हाले मात्रै भाइरल हुन्छ। अडियन्स पनि कस्ता छन् भने गतिलो कुरा त सुन्ने हेर्ने चलन नै हरायो भने
0: जस्तो जस्तो बनाउँदा भाइरल हुन्छ भ्युज जान्छ, त्यस्तै बनाउने हाल्ने हो नि। हामीले जानेकै यही हो। हेर त, अस्तिको त भाइरल बुढो र हिरोइनको यस्तो फोटो बनाएर हालिदिएको, एकैछिनमा भ्युज कति गएको छ। हेर त तिमी आफै।
1: ओहो, यतिसम्म अश्लील त नबनाएको भए हुने, ती व्यक्तिहरूलाई त असर पर्ला नि त।
0: नबनाएर के गर्ने त रजिन? हेर न, 3 घन्टामा लाइक नै 24,000 भन्दा बढी छ त। अनि
1: भ्युज र डलर आउँछ भन्दैमा यसरी अरूको मान हानि हुने खालको काम गर्दा प्रहरीले समात्लाएर गाह्रो होला नि फेरि।
0: के समात्थ्यो प्रहरीले, थाहा पाउनु परेन? मेरो ओरिजिनल आइडी पनि होइन यो, त्यही पनि मैले मात्रै हो र भने कति आइरहेछन् फेसबुक भरि, युट्युब भरि, टिकटक भरि। अनि कतिजनालाई समातेर सक्छौ प्रहरीले? अहिले विश्व नै एआईले चलाइरहेछ। ठिकै छ, थाहा पाइहालेछन् भने डिलिट गरिदिउँला।
1: ल है ल, म त बनाउँदिन। के बनाउने हो तिमी आफै बनाऊ, मैले भनेको मान्दैनौ भोलि अप्ठ्यारो नपरोस् नि फेरि।
0: साथीभाइले कमाएकोमा साथ दिने, हौसला दिने त कता हो कता, खालि अशुभ अशुभ बोलिरहेछौ होइन तिमी?
1: ल ल, के गर्ने गर, म त गएँ।

0: कसको फोन आयो फेरि ल्यान्डलाइन को नम्बरबाट पो आयो त उठाउनु पर्यो हेलो
1: हेलो तपाईँ रजिन्द्र साइली बोल्दै हुनुहुन्छ होइन
0: हजुर हजुर हो म नै हो बोल्दैछु
1: म यहाँ प्रहरी कार्यालयबाट बोल्दैछु तपाईँ एकपल्ट प्रहरी कार्यालय आउनु होला
0: हुन्छ सर प्रहरी कार्यालय किन पो होला ओहो तनाव पो भयो त केही गल्ती गरे जस्तो त लाग्दैन कतै रुपेशले भने जस्तो त होइन कस्तो तनाव भयो भने अब जान त परिहाल्यो

0: नमस्कार सर।
1: नमस्कार नमस्कार
0: सर, म राजेन्द्र साईले अघि फोनमा कुरा भएको थियो नि हजुर।
1: ए तपाईँ आउनुभयो, ल बस्नुहोस् यहाँ।
0: हजुर सर, सर बरु मलाई यहाँ किन बोलाउनु भएको होला?
1: ल यता हेर्नुहोस् त, यो तिनवटा फेसबुक पेज र यो टिकटक तपाईँकै होइन?
0: यो त मेरो होइन नि सर।
1: हेर्नुहोस्, तपाईँले प्रहरीको आँखा छल्नका लागि मेरो होइन भन्नुभएको होला, तर यसरी फेक एकाउन्ट प्रयोग गर्दा पहिचान लुक्ने भन्ने भ्रममा नपर्नु होला तपाईँ। यो कहिल्यै पनि लुक्दैन र सम्बन्धित व्यक्ति पत्ता लगाउन पनि सकिन्छ। त्यसमा पनि तपाईँले केही व्यक्तिको फोटो र भिडियोलाई एआई मार्फत तोडमोड गरी अश्लील बनाएर सामाजिक सञ्जालमा अपलोड गरेको भनेर तपाईँ विरुद्ध उजुरी परेको छ यहाँ। त्यसकारण यो अपराध हो, यस्तो डिजिटल रेकर्डलाई प्रमाण मानिँदैन भन्ने भ्रम समेत कतिपयमा रहेको देखिन्छ। तर स्क्रिनसट, आइपी लक, डिजिटल रेकर्ड आदि अदालतमा अकाट्य प्रमाणको रूपमा मान्य हुन्छ। बुझ्नुभयो तपाईँले
0: सर? यसरी अपलोड गर्दा धेरै भ्युज र लाइक आउने भएर मैले त यो सब रमाइलोको लागि मात्रै गरेको थिएँ हजुर।
1: होइन होइन, तपाईँले नियतवश वा रमाइलो जेको लागि गरे पनि यसरी सामाजिक सञ्जाल र विभिन्न अनलाइन माध्यमहरूको प्रयोगद्वारा गलत सूचना र भ्रम फैल्याउने, जातीय, धार्मिक, सामाजिक र साम्प्रदायिक सद्भाव बिगार्ने, अरूको चरित्र हत्या गर्ने तथा शान्ति सुरक्षामा असर पार्ने सामग्री बनाउने र सेयर गर्नु, यो चाहिँ अपराध हो। हेर्नुहोस्।
0: हो र सर, मलाई त यस्तो केही पनि थाहा थिएन सर।
1: थाहा थिएन भनेर कानुनले भने कहाँ छोड दिन्छ र तपाईँलाई? कानुनले त छुट दिँदै दिँदैन नि। अब तपाईँलाई विद्युतीय कारोबार ऐन 2063 बमोजिमको कसुरमा कारवाही हुन्छ। बुझ्नुभयो तपाईँले सही साहब?
2: हजुर सर।
1: उहाँलाई भित्र लैजानुहोस् र आवश्यक कारवाहीको लागि प्रक्रिया सुरु गरिहाल्नुहोस् है त।
2: हवस् सर, म त्यसै गर्छु। ल आउनुहोस् तपाईँ यता।
3: तपाईँ तिन्जेल प्रहरी कार्यक्रममा सुन्दै हुनुहुन्थ्यो नाटक लोप। यस नाटकका लेखक दीपक राज विश्वकर्मा, नाटकमा भाग लिने कलाकारहरू राजन कार्की र दीपक राज विश्वकर्मा। हवस् त, यिनै सामग्री सँगसँगै आजको प्रहरी कार्यक्रमबाट कार्यक्रमका निर्देशक हरिहरनाथ योगी, प्राविधिक मित्र मिनरुवा वज्राचार्य र म दीपक राज विश्वकर्मा पनि बिदा हुन्छु। तपाईँको समय शुभ रहोस्। जय नेपाल।
4: नेपाल वन परिवार उद्योग व्यवसाय संघ तनहुको आग्रह। हरियो वन, स्वच्छ हावा, जीवनदायी पानी, यी सबै प्रकृतिले दिएको अनमोल उपहार हुन्। तर सानो लापरवाहीले भयवाहपन डडेलो निम्त्याउँछ, जसले वनस्पति मात्र होइन कयौं निर्दोष जीव जन्तुको ज्यान लिन्छ। नदी, खोल्सी, मुहानहरू सुकेर पानीको अभाव बढ्छ। हामी सबैले मिलेर यो संकट रोक्न सक्छौ। सचेत बनौ, जिम्मेवार नागरिक बनौ, जंगलमा आगो नबालौ, निभाएर मात्र छोडौ। सिगरेटको ठुटा वा ज्वलनशील पदार्थ फालेर प्रकृतिलाई जोखिममा नपारौ। डढेलो देखेमा तुरुन्तै वन कार्यालय वा स्थानीय प्रशासनलाई खबर गरौ। वन संरक्षणको जिम्मेवारी सबैको साझा दायित्व हो, हातेमालो गरौ। हरियाली बचाऊ, जीव जोगाऊ, पानीको स्रोत संरक्षण गरौ। नेपाल वन परिवार उद्योग व्यवसाय संघ।

0: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदै छ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
1: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याच 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
0: ए हो र, सेवा राम्रो हुन्छ त?
1: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
0: तपाईँको घरमा विवाह, व्रतबन्धक, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
1: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
2: 9827848848, 9846554595 र 9846011818।
3: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
4: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
3: 9058500700,
4: 9846404।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9865-41-437।
1: व्यास 3, प्रशासन चोक, दमौली।

हजुर, सम्पूर्ण लोकगीत संगीतको धरोहर कार्यक्रम लोक सारथी अब प्रत्येक दिन साँझको 4 बजेदेखि 5 बजेसम्म तपाईँकै रेडियो सेटमा सुन्न र सहभागिता जनाउन नबिर्सनुहोला कार्यक्रम लोक सारथी।

हजुर नमस्कार नमस्कार नमस्कार अनि हार्दिक स्वागत एवं न्यानो लोकसांगीतिक अभिवादन टक्कै आउँछौ तपाई सम्पूर्ण लोकपारखी मित्रहरूलाई यति बेला कार्यक्रम लोकसारथीमा श्रोता एवं मित्र तपाई यति बेला कहाँ हुनुहुन्छ के गर्दै हुनुहुन्छ कहाँ के कस्तो अवस्थामा रहनु भएको छ जहाँ जे जस्तो अवस्थामा भए पनि कार्यक्रम लोकसारथी कति बेला आउँछ सुन्न अनि सहभागिता जनाउन पाइन्छ भनेर प्रतीक्षा गरेर बसिरहनु भएको थियो होला तपाईँको बर्खाईको घड़ीलाई एकैसाथ समाप्त पार्दै कार्यक्रम लोकसारथीमा हामी आज पनि उपस्थित भइसकेका छौं मलाई पारीबाट प्रिया विष्टको साथ मिलिराखेको छ आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी हामी यति बेला सामुदायिक रेडियो जालझला एफएम 96.4 MHz लिबाङ रोल्पाको स्टुडियोबाट बोलिरहेका छौं तपाईले हामीलाई इन्टरनेट अनलाइनमा जलझलाप्रेस.com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जालझला सर्च गरेर तपाईले हामीलाई सुन्दै हुनुहुन्छ कार्यक्रम लोकसारथी प्रसारण भइरहँदा हामी यति बेला रेडियो जालझला एफएम 96.4 MHz लिबाङ रोल्पाको स्टुडियोबाट बोलिरहेका छौं सामाजिक सञ्जाल फेसबुकमा कार्यक्रम लोकसारथी सर्च गरेर तपाईले हामीलाई सुन्न सक्नुहुन्छ विभिन्न साझेदार रेडियोहरूबाट कार्यक्रम प्रसारणमा छ अब म सरस्वती रेडियोहरूको नाम अनि प्राविधिक मित्रहरूको नाम यहाँबाट जानकारी गराउँछु सामुदायिक रेडियो महिला आवाज 90 MHz खलंगा प्युठानबाट सुशीला मगर रेडियो स्वर्गभूमि 93 MHz बिंगरी प्युठानबाट सन्तोष सुनार रेडियो झुलेनी 104.7 MHz बिजवार प्युठानबाट यमुना धामी रेडियो पाडिनी 99.1 MHz अर्घखाँचीबाट प्रकाश प्युठानी रेडियो मालारानी 95.7 MHz रेडियो निरसिम्हा 107.1 MHz अर्घखाँचीबाट कुपिला आचार्य सामुदायिक रेडियो स्काई 90.4 MHz तमघास गुल्मीबाट सुषमा मल्ल सामुदायिक रेडियो छत्राभूमि 93.6 MHz पौथी अमराई गुल्मीबाट प्रकाश आचार्य रेडियो सारथी 107.4 MHz खरबाङ बागलुङबाट तिलक घरती मगर रेडियो पाडिनी 99.1 MHz रेडियो मोती 88.4 MHz छाप च्याङ्जाबाट कृष्ण बस्यालले साथ दिइरहनु भएको छ रेडियो कपिलवस्तु 104.2 MHz कपिलवस्तुबाट हामीलाई गुडियाभर सामुदायिक रेडियो देवघाट 102.6 MHz देवघाट तनहुँबाट मीना गुरूङ दमौली एफएम 94.2 MHz दमौली तनहुँबाट सन्देश चढाई रेडियो फेमस एफएम 94.3 MHz कोहल बाकेबाट सुदीप कुमार थारू रेडियो भोटेउडार 90.8 MHz लमजुङबाट प्रमिला रेग्मी रेडियो सुनवल 90.7 MHz नवलप्रासीबाट दुर्गा पौडेल रेडियो जननी 90.6 MHz पोखराबाट प्रतिमा गुरूङ रेडियो क्रान्ति 90.4 MHz काभ्रे प्लान्चोकको सिपारीबाट नकुल घरती रेडियो आफ्नो एफएम 104.8 MHz ओखलढुङ्गाबाट बिनु राई रेडियो आफ्नो एफएम 90.4 MHz रुकुम पश्चिमबाट मनिषा डागी रेडियो मौराखारा 106.5 MHz रुकुम पश्चिमबाट ज्ञानी खड्का रेडियो भरतपुर 105.2 MHz भरतपुर चितवनबाट भीमदेव दुस्केसी रेडियो सरोवर 92.5 MHz हेटौडाबाट एलिसा ढुङ्गाना रेडियो लालीगुराँस 105.2 MHz धनकुटाबाट हामीलाई साथ मिलिराखेको छ जानु तामाङको भने रेडियो खबरपालिका 88.7 MHz धनकुटाबाट खड्गराज बस्नेता काजको साथ मिलिराखेको छ रेडियो बेलका एफएम 100.9 MHz उदयपुरबाट अजम्बर पुलामी रेडियो भोजपुर 93.8 MHz भोजपुरबाट एलिजा श्रेष्ठ रेडियो मन सरोवर 92.1 MHz हुम्ला सिमीकोटबाट धन बहादुर भण्डारीले साथ दिइरहनु भएको छ यसै क्रममा रेडियो विभिन्न रेडियोबाट सुन्दै हुनुहुन्छ रेडियो प्रभु एफएम 102.6 MHz जलहरी कञ्चनपुरबाट आरजे राज छेत्रीले साथ दिइरहनु भएको छ यसै क्रममा रेडियो यति बेला हामीलाई विभिन्न रेडियोबाट विभिन्न साथीहरूले साथ दिइरहनु भएको छ भरोसा रेडियो 104.9 MHz उदयपुर दाङगोराईबाट दीपक पुनले साथ दिइरहनु भएको छ रेडियो मुटकीचुला 93.5 MHz डोल्पाबाट मंगला कुमारी बुढा रेडियो मध्यपहाड़ 88.2 MHz सल्यानबाट गोरख डागी रेडियो सत्यवाणी 104 MHz पर्वतबाट सन्तोष प्राजुलीले साथ दिइरहनु भएको छ कार्यक्रम लोकसारथीको आज हामी शुक्रबारीय नभएर सोमबारीय बसाईमा छौं सोमबारीय बसाईमा रहेर के गर्छौं कसो गर्छौं तपाईँलाई जानकारी नै छ होला यदि जानकारी पाउनु भएको छैन भने म तपाईँलाई जानकारी गराउँछु आजको बसाईमा तपाईसँग हामी
कुराकानी मात्र होइन अन्ताक्षरी खेल्छौं। अन्ताक्षरी खेल्नका लागि आउनु पर्ने हुन्छ 9868309940 को नम्बर तपाईका लागि हामी खुला गरेका छौं। फोन डायल गर्नु भए पनि हामी तपाईसँग कुराकानी गर्नेछौं। यो कुरा म तपाईलाई जानकारी गराए। आजको कार्यक्रममा हाम्रो मुसिकोट नगरपालिकाबाट कार्यक्रम लोकसारथीलाई नियमित सुन्ने हाम्रो अनिल केसी अनिल खत्री छेत्रीको आज जन्मदिन परेको छ। गुल्मी मुसिकोट नगरपालिकाबाट कार्यक्रम नियमित सुन्ने गर्नुहुन्छ अनिल खत्रीको आज जन्मदिन परेको छ। उहाँले मेरो जन्मदिनको अवसरमा जसले नियमपूर्वक राम्रो अन्ताक्षरी खेल्नुहुन्छ उहाँहरू मध्ये एकजनालाई म पुरस्कार प्रायोजन गर्न चाहन्छु भन्नुभएको छ। जन्मदिनको धेरै धेरै शुभकामना छ अनिल केसी लाई। सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्छौं र उहाँले पुरस्कारको प्रायोजन गर्नुभएको छ। यो कुरा म तपाईँलाई जानकारी गराए। 9868309940 को नम्बर तपाईँका लागि खुला गरेका छौं। फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। यो नम्बर तपाईँका लागि हामी खुला गरेका छौं 9868309940 को नम्बरमा फोन डायल गर्नुहोला भन्दै आउनुहोस्। कार्यक्रमको शुभ आरम्भ स्वरूप एउटा गीत राख्छौं। गीतपछि तपाईँकोमा आजमा फेरि आउँछौ। यो गीत तपाईँको लागि

0: यो गीतपछि तपाईँलाई फेरि पनि स्वागत छ। कार्यक्रम लोक सारथी सँगै छौ, तपाईँ यति बेला कार्यक्रम लोक सारथी सुन्दै हुनुहुन्छ र आज गीत गाउँदै गर्दाखेरि मैले तपाईँलाई भन्न चाहन्छु, मैले तपाईँलाई नियमको बारेमा बताउँछु, तपाईँले नियम विपरीत गर्नुभयो भने तपाईँको फोन काटिनेछ, होइन फेरि मेरो फोन किन काटियो भनेर गुनासो नगर्नुहोला। आज अन्ताक्षरी हो, पहिलो साथीले जुनसुकै अक्षरबाट पनि गीत गाउन पाउनुहुनेछ, त्यसपछिका साथीहरूले अन्तिम अन्तिम अक्षरबाट गीत गाउँदै जानुपर्नेछ। गीत आजको लागि थेगोबाट शुरू गर्नुपर्नेछ, एक टुक्का पूरा गाउनुपर्नेछ। थेगो भनेको के हो भने, जस्तै उदाहरणको लागि तपाईँलाई म अक्षरबाट पर्यो र तपाईँले मबाट गीत गाउनुभयो भने तपाईँले मेरो माया लाग्छ लाग्दैन, ख्याल गर है मायालु एकहोरो रोटी पाक्दैन भनेर यो यसरी थेगो गाउनुपर्छ अनि मात्रै टुक्का गाउनुहोला म तपाईँलाई आग्रह गरे। जस्तै एउटा उदाहरणका लागि तपाईँलाई य अक्षर पर्यो भने यो संसारको रिता हैन छैन भन्दिन, पिरती लाकै हो मैले तिमी सीता भन्नुहोला, त्यसपछि बल्ल हजार फूल छन् सुगन्ध दिने त एउटै फूल हो आफूले लिने त भनेर टुक्का गाउनुहोला। यो कुरा म तपाईँलाई जानकारी गराए, आउनुहोस् यो त भयो तपाईँलाई कार्यक्रमको बारेमा जानकारी। हामी भने अब तपाईँको फोन कल लिन्छौ, के छ साथी हुनुहुन्छ हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर।
1: नमस्कार सर।
0: को बोल्नुभयो, कहाँबाट?
1: म गीता लिम्बू
0: पास्तरबाट। के लिम्बू भन्नुभयो?
1: गीता लिम्बू।
0: गीता लिम्बू भन्नुभयो होइन?
1: हजुर सर।
0: अनि के छ गीता, हालखबर तपाईँको?
1: मेरो एकदम राम्रो छ सर।
0: के गर्दै हुनुहुन्छ यति बेला?
1: म प्रोग्राम सुन्दै बसिराखेको छु।
0: कार्यक्रम सुन्दै बसिरहनु भएको छ होइन? ल त, कार्यक्रममा आउनु भएको छ, आज के गर्छौ तपाईँलाई थाहै होला क्यारे।
1: हजुर सर।
0: आज कुन गीत गाउनुहुन्छ तपाईँ? पहिलो साथी हुनुहुन्छ, कुन गीत गाउनुहुन्छ?
1: माँगे जति प्रदान पाएको भए।
0: ल सुरु गर्नुहोस्।

0: कति सुखी हुँदो हो जीवन मेरो साथमा तिमी भएको भए हैन
1: हो नि सर
0: अब आउने साथीलाई भ अक्षर पार्नुभयो
1: हजुर सर
0: हुन्छ तपाई धेरै धेरै धन्यवाद छ तपाईँलाई अब आउने साथीले भ अक्षरबाट गीत गाउनुहुनेछ है त अहिलेको लागि बिदा गर्छौ नमस्ते
1: नमस्ते
0: टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी उहाँसँग कुराकानी गरिसकेका छौं गीता लिम्बु भन्दै हुनुहुन्थ्यो उहाँसँग कुराकानी गरिसकेका छौं हामीलाई नेपाली चेली आईडीको साथीले फेसबुकमा धेरै छवटा ग्रुपमा सेयर गर्नुभएको छ त्यसपछि सेयर गर्नेमा हुनुहुन्छ भनौँ न टीका खड्का हुनुहुन्छ पूर्ण बहादुर मगर हुनुहुन्छ यसै क्रममा प्रेस वीरेन्द्र गिरी अर्थात् म आफैले पनि सेयर गरेका छु है त्यसैले तपाईँ पनि सेयर गर्नुहोला तपाईँको सेयर गर्ने साथीको नाम वाचन हुनेछ यति बेला भ अक्षरबाट गीत गाउनको लागि अर्को साथी हुनुहुन्छ नमस्कार हजुर आउनु भएको छैन भ अक्षरबाट गीत गाउन आउनु पर्यो होइन जसले राम्रो नियमपूर्वक गीत गाउनुहुन्छ उहाँहरू मध्येबाट एकजनाले पुरस्कार पाउनुहुन्छ भ अक्षरबाट यति बेला साथी हुनुहुन्छ हुनुहुन्न भन्नुभएको छ के छ साथीहरूलाई गाह्रो पर्यो क्या भबाट त धेरै गीतहरू छन् त होइन भबाट धेरै गीतहरू छन् भबाट गीत गाउनको लागि आउनुहोला 9868309940 को नम्बर तपाईँको लागि खुला गरेका छौं र यति बेला साथी हुनुहुन्छ हुनुहुन्छ नमस्कार हजुर
2: नमस्कार
0: को बोल्नुभयो कहाँबाट सरिता राई उदयपुरबाट के छ सरिता हालखबर यति बेला के गर्दै हुनुहुन्छ गोठालो गर्दै हुनुहुन्छ होइन लाज कुन अक्षर परेको छ तपाईँलाई जानकारी छ ल भ अक्षरबाट गीत गाउनुहोस्
2: भन्दियो न निष्ठुरी तिमी कहाँ छौ
0: दैलमुनि जाऊ भन्दियो न निष्ठुरी तिमी कहाँ छौ दबाट आउने गीतलाई भबाट गाइदिनु उहाँले माफ गर्नुहोला भबाट मिलेन है तपाईँले गाउनु भएको गीत यो कुरा म तपाईँलाई जानकारी गराए दैलमुनि जाऊ भन्दियो न निष्ठुरी तिमी कहाँ छौ भन्नुपर्ने ठाउँमा एकचोटि दैला मुनि जाउँ कहाँ खाइदिनु भयो अनि त्यसपछि भन्देऊ न निष्ठुरी तिमी कहाँ छौ भनेर पनि हुन्छ र होइन गीतको थेगो त गाउनु पर्यो नि अनि अर्को कुरा यो भबाट पर्दैन यो दबाट पर्छ तपाईँले गाउनु भएको गीत है दैला मुनि जाऊ यो दबाट हो दबाटको गीतलाई भबाट गाउन पाइँदैन 9868309940 फोन डायल गर्नुहोला नम्बर तपाईँको लागि हामी खुला गरेका छौं फोन डायल गर्नुभयो भने हामी तपाईँसँग कुराकानी गर्नेछौ र हामीलाई के छ फोन आएको छ नमस्कार हजुर
3: नमस्ते
0: को बोल्नुभयो कहाँबाट
3: सदीक्षा
0: तामाङ धनकुटा अलि टाठो आवाजमा बोल्नु होला सदीक्षाजी होइन
3: एकदमै ठुलो बोलिरहेको छु भन्नुपर्छ
0: ल अनि सदीक्षाले के गर्दै हुनुहुन्छ यति बेला
3: अहिले यतिकै बसिरहेको भन्नुपर्छ
0: यतिकै बसिरहनु भएको छ होइन आज कुन अक्षर परेको छ तपाईँलाई जानकारी छ नि होइन
3: भबाट होइन
0: ल भबाट गीत गाउनुहोस्
3: हुन्छ बिरैमा पार्यो माली गई दैवले को माया लाउनेहरूलाई शीतल मङ्सिरको सतामा मङ्सिरको सतामा भिकनीको राखिदो हातमा हिँडैमा पर्यो माली गई
0: माया लाउनेहरूलाई रुवाउँदै रुवाउँदै किन छुटाउँछ दैवाले चुखमाया लाउनेहरूलाई, हैन?
3: हजुर
0: हुन्छ, कार्यक्रममा आउनुभयो, अब आउने साथीलाई ई अक्षर छोड्नु भएको छ, फेरि फेरिको बसाइमा आउनुहोला। तपाईँको नाम सदीक्षा भन्नुभयो, होइन? सदीक्षा तामाङ। हुन्छ, अहिलेको लागि तपाईँलाई विदा गर्छौ, नमस्ते। टेलिफोन सम्पर्कमा सदीक्षा तामाङ आउनु भएको थियो धनकुटाबाट, उहाँले ई अक्षर छोडेर जानु भएको छ। हामीलाई यति बेला राज घायल मगरले कार्यक्रमलाई सेयर गर्नुभएको छ, दुईवटा ठाउँमा सेयर गर्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ राज मगर घायललाई पनि, र यस्तै गरी कमेन्ट गर्नुहोला। र यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर।
4: नमस्कार,
0: को बोल्नुभयो, कहाँबाट? अञ्जना सुनार, सुनिल स्मृतिबाट बोल्दै हुनुहुन्छ। के छ अञ्जनाजी हालखबर? यति बेला के गर्दै हुनुहुन्छ? कार्यक्रम सुन्दै बस्दै। आज कुन अक्षर परेको छ, जानकारी छ? अबाट गाए हुन्छ। कुन अक्षरबाट गाउनुहुन्छ? लगाउनुहोस्।
4: आबार नधर्केर मरे पछि खुसी नै खुसी मिल्छ होला र

मारे पासी खुशी नहीं खुशी नहीं सारा मने जाती कोई पानी अमन।

आउने साथीलाई र अक्षर पार्नु भयो हैन हुन्छ फेरि फेरि आउनु होला अहिलेको लागि बिदा गर्छौ नमस्ते अञ्जना सुनार आउनु भएको थियो अब म केही कमेन्टहरू वाचन गर्छु त्यसपछि एउटा गीत राख्नेछु तपाईँलाई र अक्षर छोडेर जानुभएको छ कमेन्ट म वाचन गर्दिनँ कमेन्ट गर्ने साथीहरूको नाम मात्रै वाचन गर्छु है यो कुरा म तपाईँलाई जानकारी गराएँ टिकाराम सुनवार हामीसँग जोडिनु भएको छ धेरै धेरै धन्यवाद राज घायल मगरले कार्यक्रमलाई सेयर पनि गर्नुभएको छ हामीसँग जोडिनु भएको छ पूर्ण बहादुर मगरले पनि कार्यक्रममा सेयर गर्दै हामीसँग जोडिनु भएको छ कमेन्ट पनि गर्नुभएको छ अमिनाले पनि हामीलाई कमेन्ट गर्नुभएको छ धेरै धेरै धन्यवाद अधिकारी अनिस पनि जोडिनु भएको छ हामीलाई कमेन्ट गर्नुभएको छ नेपाली चेलीले पनि कार्यक्रम सेयर गर्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छु दिवस कुलुङ पृथकले पनि कार्यक्रमलाई सेयर कार्यक्रममा कमेन्ट गर्नुभएको छ जानकी थापाले पनि कार्यक्रममा कमेन्ट गर्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छु निकी आर्यमले पनि कमेन्ट गर्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छु आज हामी व्हाट्सएप कल लिँदैनौ किनभने आज सामाजिक सञ्जालको यो कमेन्टहरू पनि वाचन गरिराखेका छौं नमस्कार म पनि हाजिर भए भन्नुभएको छ रामजी घिमरेले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ यसै क्रममा टिका खड्गाले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ लुङ्गडीबाट टेकु छेत्रीले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ यसै क्रममा लक्ष्मण मगरले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छु लक्ष्मी बान्तवाले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ अंकित सिंहले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ यसै क्रममा सौरभ केसीले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ मुस्कान केसी हुनुहुन्छ यसले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ अब गीत राख्छौ गीतपछि तपाईँको माझमा फेरि आउँछौ यो गीत तपाईँको लागि

0: नभुले है मायालु टाढा भए पनि लक्ष्मी नुवानीको एकल आवाज तपाईको लागि प्रस्तुतिमा जोडिसकेका छौं। कार्यक्रम लोकसारथीमा छौं। तपाई यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ। मिटिक बहादुर परियारले कार्यक्रमलाई शेयर गर्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छु उहाँलाई शेयर गर्नु भएकोमा। र यति बेला साथी हुनुहुन्छ र अक्षरबाट गीत गाउनका लागि। नमस्कार हजुर। नमस्कार हजुर। तपाईँको आवाज एकदमै सानो आइराखेको छ, अलिक ठुलो आवाजमा बोलिदिनु होला। कहाँदेखि को बोल्नुभयो? के किराती भन्नुभयो? शिक्षा किराती
1: हजुर।
0: कहाँबाट हो?
1: भोजपुरबाट।
0: आज कुन अक्षरबाट गीत गाउनुपर्छ जानकारी छ? तपाईँको आवाज सानो आइराखेको छ, यस्तो आवाजले त गीत त सुनिँदैन त। यस्तो आवाजले गीत त सुनिँदैन त। शिक्षाजी तपाईँको मोबाइलमा समस्या छ हो? तपाईँको मोबाइलमा पानी परेको थियो हो? ल अब गीत गाउनुहोस्, रबाट गीत गाउनुहोस्।
1: जलाउने संसारको आगोले दिगो जस्तो आगोले।
0: आउनुभएको थियो साथी, उहाँले रबाट गीत गाउँछु भन्नुभयो, डबाट गाइदिनु भयो। डालीको फुल न हल्लाउ हल्लाए सी झर्छ भनेर डबाट आउने गीतलाई अब रबाट गाइदिनु भयो। त्यस्तो त कहाँ पाइन्छ र पाइन्न नि, होइन? रबाट आउने गीतलाई रबाटै गाउनुपर्छ कि, होइन? चलाखी गर्नुभयो भने तपाईँको फोन काटिन्छ, यो कुरा म तपाईँलाई जानकारी गराए। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर।
2: हजुर नमस्ते।
0: को बोल्नुभयो, कहाँबाट?
2: मनिषा
0: हर्सी खद्दर रोल्पाबाट, होइन? के छ मनिषा, हालखबर तपाईँको?
2: ठिकै छ, गोठालो लागेको।
0: अनि के गर्दै हुनुहुन्छ यति बेला? गोठालो लाग्नुभयो?
2: बाख्रा चराउँदै हो।
0: बाख्रा चराउँदै हुनुहुन्छ। आज के सुनाउनुहुन्छ हामीलाई?
2: गीत गाउने।
0: गीत गाउने, ल गाउनुहोस्। हुन्छ, गर्नुहोस्। आउनुभएको थियो मनिषा आरसी। मैले के भनेको छु, गीत ठेगोबाट सुरु गर्नुहोला अनि मात्रै टुक्का गाउनुहोला। अर्को एउटा कुरा, अनि अर्को कुरा, सुनकोशी माथि पर्यो यो सबाट आउने गीतलाई रबाट गाइदिनुभयो। रबाट यो गीतको ठेगो चाहिँ सबाट पर्छ है मनिषाजी, माफ गर्नुहोला। हामी तपाईँको यो सहभागितालाई नियमपूर्वक सहभागिता मान्न सकेनौ। 9868309940 फोन डायल गर्नुहोला। यति बेला अर्को साथी हुनुहुन्छ। नमस्कार हजुर।
3: नमस्कार।
0: को बोल्नुभयो, कहाँबाट?
3: खोटाङ राजापानीबाट
0: ममता सुनार। खोटाङ राजापानीबाट?
3: हजुर।
0: कुन रेडियोबाट सुन्नुभयो हामीलाई?
3: आफ्नो एफएम ओखलढुङ्गाको।
0: ओखलढुङ्गाको रेडियो आफ्नो एफएमबाट सुन्दै हुनुहुन्छ, होइन?
3: हजुर।
0: अनि आज कुन अक्षर परेको छ जानकारी छ?
3: र हो के जस्तो लाग्छ?
0: ल र अक्षरबाट गीत गाउनुहोस्।
3: रानी घाटैमा निला काडारो तेनेरे माया अनि घाटैमा यति नदाई
0: खोइ त टुक्का खोइ टुक्का खोइ आउनु भएको थियो साथी। मैले ठेगोबाट सुरु गरेर एक टुक्का पुरा गाउनुहोस् भनिरहेको छु। पढ्यो पढ्यो पाठ हजुर सोह्र दुनाट भने जस्तै भयो यता, होइन? थेगोबाट शुरू गर्नुहोला, एक टुक्का पूरा गाउनुहोला। कार्यक्रमको नियमलाई बुझेर मात्रै फोन डायल गरिदिनु होला, म तपाईँलाई आग्रह गर्छु। पढ्यो पढ्यो पाठ हजुर, सोह्र धुन आठ नहोस् है, भनौँ न त्यस्तो चाहिँ नगर्नुहोला, म तपाईँलाई आग्रह गर्छु। यति बेला अर्को साथी हुनुहुन्छ रबाट, गीत गाउन साथीले कति गाह्रो भएको, गाउन त गाउनुभयो तर टुक्कै गाइदिनु भएन, अब थेगो मात्र गाइदिनु भयो त्यसलाई त हामी मान्दैनौ है। थेगोबाट शुरू गरेर अनि टुक्का गाउनुपर्छ। यति बेला साथी नमस्कार हजुर।
4: नमस्ते हजुर,
0: को बोल्नुभयो, कहाँबाट?
4: प्युठानबाट, नितु विश्वकर्मा।
0: नितु विश्वकर्मा, के छ नितुजी खबर तपाईँको?
4: ठिकै छ, हजुरलाई के कस्तो छ?
0: हाम्रो पनि एकदम ठिक छ। कार्यक्रममा आउनु भएको छ, यति बेला के गर्दै हुनुहुन्छ?
4: कार्यक्रम सुन्दै बस्दै भनौँ है।
0: कार्यक्रम सुन्दै बस्दै हुनुहुन्छ होइन? ल, कार्यक्रममा आउनु भएको छ, आज कुन अक्षर परेको छ थाहा छ नि तपाईँलाई होइन?
4: सुख बोलिन भुला निर्माया गपन सुधाउने हुँदैन, सुख बोलिन भुला निर्माया गपन सुधाउने हुँदैन।
0: रुखो बोली नबोला निर्माया वचनको घाउ निको हुँदैन होइन? अब आउने साथीलाई न अक्षर पार्नु भयो होइन त? हुन्छ, अहिलेको लागि विदा गर्छौ, नमस्ते। नितु विश्वकर्मा आउनु भएको थियो, न अक्षर पार्नु भएको छ। अब आउने साथीको लागि 9868309040 को नम्बर तपाईँका लागि खुला गरेका छौ, फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनुहोला। आज अनिल केसी गुल्मी मुसिकोट नगरपालिकामा बस्ने अनि हाम्रो कार्यक्रमलाई धेरै भन्दा धेरै नियमित सुन्ने श्रोता अनिल केसीको जन्मदिन परेको छ, धेरै धेरै शुभकामना व्यक्त गर्छु अनिल केसी अनिल खत्रीलाई, उहाँलाई सुस्वास्थ्य दीर्घायु एवं उत्तर उत्तर प्रगतिको कामना गर्छु। र उहाँले एउटा राम्रो नियमपूर्वक अन्ताक्षरी खेल्ने साथीहरू मध्येबाट एकजनालाई म पुरस्कार दिन्छु भन्नुभएको छ। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु, नमस्कार हजुर। टेलिफोन सम्पर्कमा आइसकेपछि फोन काट्ने काम चाहिँ नगर्नु होला, म तपाईँलाई आग्रह गर्छु। 9868309040 फोन डायल गर्नुहोला, तपाईँ कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा हुनुहुन्छ, र यति बेला साथी हुनुहुन्छ हुनुहुन्न भन्नुभएको छ। जम्मा 20 जनाले कार्यक्रमलाई सेयर गर्नुभएको छ, सेयर गर्ने साथीहरूको नाम वाचन गर्छु, कमेन्ट गर्छु, कमेन्ट गर्ने साथीहरूको नाम, ओहो ला 39 सेयर आइसक्यो रहेछ, कसले सेयर गर्नुभयो भन्ने कुरा म तपाईँलाई जानकारी गराउँछु। हामीलाई यति बेला सेयर गर्ने साथीहरूमा हुनुहुन्छ, को कसले सेयर गर्नुभयो म यहाँ हेर्दैछु है। हामीलाई कृष्ण प्रसाद शर्माले धेरैवटा ग्रुपमा सेयर गर्नुभएको छ, कतिवटा ग्रुपमा सेयर गर्नुभएको छ भने उहाँले धेरैवटा ग्रुपमा सेयर गर्नुभएको छ, उहाँले 4-5-6 हामी यति बेला कार्यक्रम लोक सारथी सँगै छौ, तपाईँ यति बेला कार्यक्रम लोक सारथी सुन्दै हुनुहुन्छ र कार्यक्रम लोक सारथीमा फटाफट फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। यो कुरा म तपाईँलाई जानकारी गराए, नबाट गीत गाउनको लागि आउनुहोला। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर।
5: हेलो दादा, नमस्ते
0: हजुर, को बोल्नुभयो? धनकुटाबाट, नाम के भन्नुभयो?
5: बिस्ता।
0: अलि तपाईँको आवाज बुझिएन, के बिस्ता भन्नुभयो?

0: हेर्नु माफ गर्नु होला, उहाँले हामीतिर ध्यान दिनु भएन कि उहाँले हाम्रो आवाज सुन्नु भएन कि गाह्रो भयो। श्रोताहरूलाई सहज रूपमा हाम्रो आवाज सुन्न सक्ने वातावरण चाहिँ प्राविधिक मित्रले पनि मिलाइदिनु होला है, म तपाईँलाई आग्रह गरे। 9868309940 फोन डायल गर्नुहोला, नम्बर तपाईँको लागि हामी खुला गरेका छौ। यति बेला अर्का सहभागी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर,
1: नमस्ते,
0: को बोल्नुभयो, कहाँबाट? बिन्दु कुमार बोल्दै हुनुहुन्छ, के छ बिन्दु हालखबर? एकदम ठिक छ। आज कार्यक्रमलाई सेयर गर्नु भएको छैन नि तपाईँले, होइन?
1: म भर्खर फेसबुकलाई आएको छैन, त्यही भएर।
0: ए, कुन माध्यमबाट सुन्नुभयो त अहिले?
1: अहिले घर आएर रेडियो मार्फत सुन्दैछु।
0: ल, कुन अक्षर परेको छ, जानकारी छ तपाईँलाई?
1: न अक्षर होइन र।
0: ल, न अक्षर भए त गीत गाउनुहोस्। हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो। छ अक्षर छोड्दै हुनुहुन्छ अब साथीको लागि, होइन?
1: हजुर,
0: अहिलेको लागि विदा गर्छौ, नमस्ते।
1: नमस्ते।
0: हाम्रो सामाजिक सञ्जाल फेसबुकमा 10 जना साथीले हेर्दै हुनुहुन्छ, यो हेर्ने साथीहरूको संख्या अलिक बढाउनु पर्यो, साथीहरू अलिक सेयर गर्नु पर्यो। जम्मा 10 जना, अघि नै 14-15 जना साथीहरूले हेर्दै हुनुहुन्थ्यो, अहिले जम्मा 10 जना साथीहरूले हेर्दै हुनुहुन्छ। यो त अलि भएन, अब अलिक धेरै बढाउनु पर्यो संख्या चाहिँ, होइन? 9868309940 फोन डायल गर्नुहोला, नम्बर तपाईँको लागि हामी खुला गरेका छौ। र यति बेला अर्को साथी हुनुहुन्छ छ बाटो गीत गाउनुको लागि। नमस्कार हजुर।
2: हजुर नमस्ते,
0: को बोल्नुभयो, कहाँबाट?
2: प्युठान सरकोरा नगरपालिका गैरी हल जीवन साङ्गीतिक मगर भन्नुभयो है।
0: गैरी गाउँबाट जीवन साङ्गीतिक मगर, होइन?
2: हजुर,
0: के छ जीवनजी, खबर तपाईँको? हाम्रो पनि एकदम ठिक ठाक छ। कार्यक्रममा आउनु भएको छ, आज कुन गीत गाउनुहुन्छ?
2: छ अक्षरबाट
0: लगाउनुहोस्।
2: छिनको छिनैमा भेट्बो माया के भनी बोलाउमा, पहिलो दिनैमा भेट्बो माया के भनी बोलाउमा, पहिलो दिनैमा यो मायाले काटेछौ हुने, काटेछौ हुने, देखेपछि बोल्छलै नहुने। छिनको छिनैमा हेर्बो माया के भनी बोलाउमा, पहिलो दिनैमा हेर्बो माया के बोलाउमा, पहिलो दिनैमा यति मनपर्छ है।
0: भेट्बो माया के भनी बोलाउमा पहिलो दिनैमा, होइन?
2: हजुर,
0: हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो। अब न अक्षर मा अक्षर पार्नु भएको छ अब आउने साथीको लागि, होइन?
2: हजुर,
0: हुन्छ, अहिलेको लागि विदा गर्छौ, नमस्ते।
2: नमस्ते।
0: अब केही कमेन्टहरू वाचन गर्छु, त्यसपछि एउटा गीत राख्नेछौ तपाईँको लागि। हाम्रो स्टुडियोको घडीमा यति बेला 43 मिनट गएको छ, 4 बजेर। हामीलाई कमेन्ट गर्ने साथी राज घायल मगरले कमेन्ट गर्नुभएको छ, आज मैले सामाजिक सञ्जालको सेयर कमेन्ट गर्ने साथीहरूको नाम वाचन गरिराखेको छु, त्यसैले आज वाट्सएपको कल लिइराखेको छैन। मृतक बहादुर परियारले पनि कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ।

प्रसाद शर्माले पनि कार्यक्रम सुन्दै रहेको जानकारी दिनु भएको छ। यसै क्रममा हामीलाई बिन्दु कुँवरले पनि कार्यक्रम सुन्दै रहेको जानकारी गर्नु भएको छ। मिस यु अल भन्नुभएको छ। ल शेयर पनि गर्नु पर्यो बिन्दुजी, धेरैभन्दा धेरै ग्रुपमा शेयर गर्नु पर्यो। र 40 जना साथीले शेयर गरिसक्नु भएको छ, 9 जना साथीले हेर्दै हुनुहुन्छ, होइन शेयर गर्नु पर्यो। बिन्दुजीले पनि शेयर गर्नुभयो। ल अब अब अब केही साथीहरू बढ्नुहुन्छ कि गीत राख्छौ तपाईँको लागि। गीतपछि तपाईँको माझमा फेरि आउँछौ। यो गीत तपाईँको लागि

0: योगित पछि तपाईँलाई फेरि पनि स्वागत छ। पानी खान बेसी झर्यो कि योगित पछि तपाईँलाई फेरि पनि स्वागत छ। कार्यक्रम लोकसारथी सँगै छौ। तपाईँ यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ र यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर।
1: नमस्ते, गुड आफ्टरनुन भाइ।
0: को बोल्नुभयो? कहाँबाट?
1: ओखलढुङ्गाबाट निमबहादुर मगर बोल्दैछु।
0: निमबहादुर मगर ओखलढुङ्गा कुन ठाउँबाट हजुर?
1: सिमापा सिद्धिचरण नगरपालिका वानम छ, जम्मरखानीबाट।
0: जम्मरखानीबाट। अनि तपाईँको नाम, तपाईँको नाम के भन्नुभयो? मिन बहादुर मगर। अनि मिन बहादुर जी कार्यक्रममा आउनु भएको छ। आज कार्यक्रममा के गर्छौ तपाईँलाई जानकारी छ कि छैन?
1: छ दाइ, मैले सुनेर नै कल गरेको। अन्त फेरि
0: एकदम म अक्षरबाट गीत गाउनुहोस् ल।
1: हजुर हुन्छ। मन परेको फुल खसेको तिमलाई मैले नपाउन रहेछ र यति धेरै माया बसेको तिमीकै यदायो फेरि यदायो फेरि बदल भित्र लुकेको जुन हेरि मन परेको फुल खसेको तिमीलाई मैले नपाउन रहेछ र यति धेरै माया बसेको यदायो फेरि यदायो फेरि काजल भित्र लुकेको जुन हेरि मन परेको फुल खसेको तिमीलाई मैले नपाउन रहेछ र यति धेरै माया बसेको। हजुर यति नै।
0: तिमलाई मैले नपाउनु रहेछ र यति धेरै माया बसेको होइन? हुन्छ, कार्यक्रममा आउनुभयो, राम्रै निकै मिठो स्वरमा राम्रो गीत गाइदिनुभयो। गीतका लागि तपाईँलाई धेरै धेरै धन्यवाद है। अहिलेको लागि तपाईँलाई बिदा गर्छौ। नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी, उहाँसँग कुराकानी गरिसकेका छौ। ओखलढुङ्गाबाट मिन बहादुर आउनु भएको थियो। पालो तपाईँको हुक्काबाट गीत गाउनका लागि आउनु होला, म तपाईँलाई आग्रह गर्छु। 51 मिनट गएको छ। क अक्षरबाट गीत गाउनको लागि आउनु होला। नमस्कार हजुर।
2: नमस्ते हजुर।
0: को बोल्नुभयो? कहाँबाट? भोजपुरबाट। नाम के भन्नुभयो?
2: जमान सिंह विश्वकर्मा।
0: जमान सिंह विश्वकर्मा। ल ठिक छ, कार्यक्रममा आउनु भएको छ। आज के गर्छौ तपाईँलाई जानकारी छ कि छैन हजुर?
2: म अहिले भर्खरै रेडियो ट्युन गरेको, अहिले यहाँ एकजना साथीले चाहिँ गाउनुभयो।
0: हुन्छ, हामी तपाईँलाई त्यो कल लिन सक्दैनौ, कार्यक्रमको बारेमा बुझेर मात्र आइदिनु होला। अब उहाँले मैले जानकारी गराए भने उहाँले गीत गाउन सक्नुहुन्न है? आज आज अन्ताक्षरी कबाट गीत गाउन सक्नुहुन्छ? हजुर
2: हजुर सक्छु।
0: लगाउनुहोस्। आउनु भएको थियो साथी, उहाँको फोन काट्न बाध्य नै हुनु पर्यो, किनभने उहाँले सुन्ने बित्तिकै फोन डायल गरिहाल्ने होइन नि त साथी। पहिला कार्यक्रमलाई मजाले राम्रोसँग ध्यान दिएर सुन्नुहोस् है। आज अन्ताक्षरी हो, लोकगीत गाउनुपर्छ, थेकोबाट सुरु गरेर एक टुक्का पूरा गाउनुपर्छ। हामी कार्यक्रमको अन्तिम अन्तिमतिर पनि छौँ, 53 मिनट गइसकेको छ। अब हामी कुनै पनि साथीलाई लिउन सक्दैनौ, यो कुरा म तपाईँहरूलाई जानकारी गराए। आज अनिल केसीको जन्मदिन परेको थियो। अनिल केसीको जन्मदिनको अवसरमा हामीले साथीहरूलाई एकजनालाई हामीले पुरस्कार विजेता बनाउनु पर्ने हुन्छ, यो कुरा म तपाईँहरूलाई जानकारी गराए। र आजको विजेता हुन सफल हुनु भएको छ साथी सदीक्षा तामाङ आउनु भएको थियो, उहाँ नै आजको कार्यक्रमको विजेता हुन सफल हुनु भएको छ। स प्रतीक्षाजी कार्यक्रममा तपाईँ विजेता हुन सफल हुनु भएको छ, धेरै धेरै बधाई छ तपाईँलाई। अनिल केसीको तर्फबाट पुरस्कार प्राप्त गर्नुभएको छ, यो कुरामा तपाईँलाई जानकारी गराए। र एथिन्जेल कार्यक्रम सुनेर साथ दिने तपाईँलाई पनि धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। कार्यक्रममा फोन गर्नुभयो तपाईँलाई पनि विशेष धन्यवाद ज्ञापन गर्छु। अन्तिममा हामीलाई भगवान राजधानीको कमेन्ट आएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छु कमेन्ट गर्नुभयो। तपाईँलाई कार्यक्रम कस्तो लाग्छ, मनपर्छ भने कुन कुन ठाउँबाट सुन्नुहुन्छ, कहिलेदेखि कार्यक्रम सुन्न थाल्नुभयो भन्ने कुरा मलाई जानकारी गराउनुहोला। मलाई अब यदि तपाईँले फोन गर्नुभयो कार्यक्रम हामी पनि सुन्छौँ है भन्ने कुरा जानकारी गराउनु भयो, अथवा कुन रेडियोबाट कार्यक्रम सुन्नुहुन्छ भन्ने कुरा पनि जानकारी गराइदिनु भयो भने असाध्यै राम्रो हुन्छ। तपाईँ र हाम्रो चिनजान पनि भयो अनि त्यसपछि चिना परिचय पनि भयो र कार्यक्रम कहाँबाट सुन्नुहुँदो रहेछ भन्ने कुरा थाहा पनि हुन्छ। जसका लागि फोन गर्नका लागि मेरो मोबाइल नम्बर हो, मोबाइल नम्बर टिप्नु होला 98 अनि 6 44 17 298 98 6 4 4 1 7 2 9 8 मा फोन गर्नुहोला भन्दै धन्यवाद दिन्छौ। हाम्रो आवाज रेडियो सेटसम्म पुर्याएर साथ दिने हाम्रो प्राविधिक मित्र टेकमन विष्ट लगायतका सम्पूर्ण साथीहरूलाई। अन्तिममा कबाट गीत छोड्नुपर्ने हुन्छ, हामीले कबाट किसास चाहियो किलास चाहियो भन्ने गीत खोज्नु होला। कति कठोर हुँदो रहेछ यो मान्छेको मन, आज यो गीत छोड्दै विदा हुनुपर्छ। किसास चाहियो किलास चाहियो खै उनी कहाँ छन् भन्ने गीत खोज्नु होला, भेटिहाल्छ विष्णु खत्रीको आवाजमा र देवी खत्रीको आवाजमा हो ला भेट्यो। अब अहिलेको लागि म आवाजबाट वीरेन्द्र गिरी विदा हुने अनुमति चाहन्छु। तपाईँको बाँकी पल शुभ रहोस्, नमस्कार। रेडियो सुन्ने बानीको विकास गरौं, रेडियो कार्यक्रमलाई माया गरौं।

0: जलजला क्राइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 5 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बासको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।
3: सुनवाई र निर्णय गरिनेछ। सड़क दुर्घटना न्यूनीकरणका लागि जीपीएस ट्रैकिंग एआई मा आधारित ट्राफिक क्यामेरा डिजिटल जरिवाना प्रणाली र गति नियन्त्रण कडाईका साथ लागू गरिनेछ। पैदल तथा साइकल यात्रुका लागि सुरक्षित पूर्वाधार निर्माण गरिनेछ। सार्वजनिक यातायातमा महिलाको सुरक्षित पहुँच सुनिश्चित गरिनेछ। काठमाडौँमा बस ऱ्यापिड ट्रान्जिट बीआरटी को विस्तृत डिजाइन र कार्यान्वयन प्रक्रिया शुरू गरिनेछ। पूर्व पश्चिम विद्युतीय रेल मार्गको निर्माणलाई निरन्तरता दिई केरुङ काठमाडौँ तथा रक्सोल काठमाडौँ रेलमार्गको लगानी मोडालिटी लगायतका विषयमा अध्ययन अघि बढाइनेछ। दीर्घकालीन रूपमा जलवायु अनुकूल दिगो र प्रतिस्पर्धी यातायात प्रणाली निर्माण गरिनेछ। शहरी पूर्वाधार सूचक कमजोर भएका नगरपालिकालाई प्राथमिकता दिँदै वृहत शहरी विकास कार्यक्रम सञ्चालन गरिनेछ। एकीकृत फोहोर मैला व्यवस्थापन प्रणाली विकास गर्दै फोहोर संकलन, प्रशोधन र पुनः प्रयोगका लागि आवश्यक नीतिगत तथा कानूनी व्यवस्था गरिनेछ। आवासविहीन, सीमान्तकृत, विपन्न तथा विपद प्रभावित समुदायका लागि किफायती र सुविधायुक्त आवास योजना कार्यान्वयन गरिनेछ। वास्तविक भूमिहीनको पहिचान गरी स्थायी आवास र स्वामित्व सुनिश्चित गरिनेछ। मध्य पहाड़ी लोकमार्ग आसपासका नयाँ शहरलाई पहिचानयुक्त शहरका रूपमा विकास गर्दै जग्गा विकास पूर्वाधार र स्थानीय आर्थिक सम्भावनासँग जोडिनेछ। राष्ट्रिय भवन संहिताको अनिवार्य कार्यान्वयन गर्दै सबै नयाँ निर्माणमा भूकम्प प्रतिरोधी, अग्नि सुरक्षा र आधुनिक पूर्वाधार मापदण्ड लागू गरिनेछ। जेन्जी आन्दोलन तथा जाजरकोट भूकम्पबाट क्षति भएका संरचनाहरूको पुनर्निर्माणलाई प्राथमिकता दिइनेछ। छरिएका तथा जोखिमयुक्त बस्तीलाई व्यवस्थित गर्न भू उपयोग, पूर्वाधार र सामुदायिक सेवा सहितको एकीकृत योजना लागू गरिनेछ। प्रतिक्रियामुखी भन्दा पूर्व तयारीमुखी विपद व्यवस्थापन नीति अवलम्बन गर्दै जोखिम नक्साङ्कन, प्रारम्भिक चेतावनी प्रणाली र विपद सुरक्षा अभ्यासलाई संस्थागत गरिनेछ। खोज तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपाल सम्मिलित एकीकृत मापदण्ड कमाण्ड प्रणाली विकास गरी ड्रोन, हेलिकप्टर लगायत आधुनिक प्रविधिको प्रयोगमा निजी क्षेत्रसँग साझेदारी गरिनेछ। बजेट वितरित हुनु अगावै विस्तृत परियोजना प्रतिवेदन, वातावरणीय अनुमति र जग्गा प्राप्ति अनिवार्य रूप में संपन्न गर्नुपर्ने व्यवस्था मिलाइनेछ। साउनदेखि नै खरीद प्रक्रिया शुरू गर्ने शून्य दिन खरीद नीति लागू गरी असार महिनामा केन्द्रित खर्च विकृति अन्त्य गरिनेछ। ठूला खरीदहरूमा खुला सार्वजनिक खरीद नीति लागू गरिनेछ। माननीय सदस्यहरू, डिजिटल सुशासन ब्लू प्रिन्ट अनुरूप राष्ट्रीय डिजिटल पूर्वाधार स्थापना गरी जी क्लाउड र डाटा नीति कार्यान्वयनको केन्द्रीय समन्वय गरिनेछ। राष्ट्रीय डिजिटल रणनीति, डिजिटल खरिद, डाटा नीति, अन्तर सञ्चालन मापदण्ड र सरकारी क्लाउड पूर्वाधारको विकास गरिनेछ। डाटा, कृत्रिम बुद्धिमत्ता, डिजिटल प्रविधि र साइबर सुरक्षाको प्रयोग सहित नवप्रवर्तन र स्टार्ट अप प्रवर्धन गर्दै ज्ञानमा आधारित अर्थतन्त्रको विकास गरिनेछ। दूरसञ्चार क्षेत्रमा नवीनतम प्रविधिको विस्तार, रेडियो फ्रिक्वेन्सी व्यवस्थापनका मापदण्ड र सुदृढ अनुगमन प्रणाली लागू गरिनेछ। दुर्गम क्षेत्रसम्म डिजिटल पहुँच विस्तार गरी डिजिटल विभेद न्यूनीकरण गरिनेछ। विज्ञापन तथा सञ्चार क्षेत्रको पारदर्शी र उत्तरदायी व्यवस्थापनका लागि तीनवटै तहका सरकारको समन्वयमा यस क्षेत्रको नियमन प्रणाली सुदृढ गरिनेछ। हुलाक सेवाको विविधीकरण, आधुनिकीकरण र डिजिटल रूपान्तरण गरिनेछ। चलचित्र, वृत्तचित्र, फोटोग्राफी र डिजिटल सामग्री उत्पादनलाई उद्योगको रूपमा विकास गरिनेछ। मुलुकको प्राकृतिक र सांस्कृतिक सम्पदालाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्धन गर्दै नेपाललाई अन्तर्राष्ट्रिय चलचित्र छायाङ्कन तथा सृजनात्मक गन्तव्यका रूपमा स्थापित गरिनेछ। माननीय सदस्यहरू, जल तथा मौसम सम्बन्धी तथ्याङ्कलाई डिजिटल प्लेटफर्ममा एकीकृत गरी विपद सम्बन्धी पूर्व सूचना प्रणाली विकास गरिनेछ। नागरिक एप मार्फत कृषि, यातायात, पर्यटन र उड्डयन क्षेत्रमा पूर्व चेतावनी सेवा विस्तार गरिनेछ। विपद पश्चात क्षतिपूर्ति, राहत र पुनर्निर्माण प्रक्रियामा बीमा लगायत जोखिम हस्तान्तरणका उपकरणको प्रयोग विस्तार गरिनेछ। कारागार प्रणालीलाई सुधार गृहका रूपमा रूपान्तरण गरी पुनस्थापना केन्द्रित दृष्टिकोण अवलम्बन गरिनेछ। कसुरजन्य सम्पत्ति जफत व्यवस्थापन र असुली प्रक्रियालाई प्रभावकारी बनाइनेछ। ईकेवाईसी प्रणाली लागू गरी ब्याङ्किङ, दूरसञ्चार र सार्वजनिक सेवामा डिजिटल प्रणालीकरण प्रमाणीकरण गरिनेछ। केन्द्रीय अनलाइन भेटिङ प्रणाली मार्फत भ्रष्टाचार, जोखिम न्यूनीकरण, सेवा सञ्चालन र नागरिक विश्वास अभिवृद्धि गरिनेछ। नागरिक उजुरी व्यवस्थापन प्रणाली मार्फत वास्तविक समयमा नै सम्बोधन गरिनेछ। नेपाल प्रहरीको भौतिक पूर्वाधार, उपकरण र अनुसन्धान क्षमतामा सुधार गर्दै फोरेन्सिक तथा सूचना विश्लेषण प्रणाली सुदृढ गरिनेछ। राष्ट्रिय अनुसन्धान प्रणालीलाई प्रविधि मैत्री बनाइनेछ। लागू औषध नियन्त्रण, अन्तर्देशीय अपराध तथा जटिल अपराध न्यूनीकरणका लागि आधुनिक प्रविधिको प्रयोग विस्तार गरिनेछ। साइबर सुरक्षा, वित्तीय अपराध र डिजिटल ठगी नियन्त्रणका लागि विशेष अनुसन्धान इकाई स्थापना गरिनेछ। सशस्त्र प्रहरी बल नेपाललाई प्रशिक्षित जनशक्ति र पूर्वाधार सहित विशिष्टीकृत सुरक्षा बलका रूपमा सुदृढ गरिनेछ। सीमा नाकाहरूमा अनुहार पहिचान प्रणाली, एकीकृत सीमा व्यवस्थापन सूचना प्रणाली र स्वचालित निगरानी पूर्वाधार स्थापना गरिनेछ। ड्रोन तथा नाइट भिजन क्यामेरा प्रयोग गरी अवैध गतिविधि नियन्त्रण गरिनेछ। सीमा क्षेत्र विकास कार्यक्रम मार्फत नागरिक सुरक्षा सम्बन्ध सुदृढ बनाइनेछ। सीमा विवादको समाधान कूटनीतिक संवादबाट गरिनेछ, खोजिनेछ। वृहत राष्ट्रिय हितको संरक्षणका लागि सुरक्षा सम्बन्धी नीति तथा कानूनको व्यावसायिक परिमार्जन गरिनेछ। नेपाली सेना लगायत सुरक्षा निकायहरूको बन्दोबस्ती तथा आवश्यक सामग्री स्वदेशमै उत्पादन गर्ने व्यवस्था गरी सुरक्षा क्षेत्रमा बाह्य निर्भरता कम गरिनेछ। सुरक्षा जनशक्तिको

0: होइन हो माइली, मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो। दमौली बजार भरि खोजे कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदम चोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदम चोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी म त।
2: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066373344।
3: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
4: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
3: अनि त्यो कहाँ पाइन्छ त?
4: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
0: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 9846614438।
5: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
0: ब्यास 3 दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
5: फर्निचर उद्योग
2: ब्यास 11 मुसे खोला, 10 भाइ नयाँ पुल।
0: मोबाइल नम्बर 9816664683,
6: 9856043234।
7: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
3: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
8: दाजुभाइको के गफ गफ हुँदैछ?
7: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
8: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुन चाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
7: पशुपति सुन चाँदी पसल कहाँ छ नि यो?
8: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर, तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुन चाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्यास 2 सफा सडक, दमौली।
2: प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656540459। मोबाइल नम्बर 9803880384, 9846739131।

0: सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न। आज त म आफै गएर किनेर ल्याउँछु।
1: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नु हुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
0: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9855-25380, 9814-5852 र 9865-15332।

0: 94.2 समुदाय को आवाज
1: लाउ लाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
2: होइन के को गन्थन हो सानी?
1: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
2: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
1: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
2: कहाँ छ बाराई सुनचाँदी पसल?
1: दमौलीको न्यू रोड कालिका मार्गको चोकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
2: प्रोप्राइटर सञ्जय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड, कालिका मार्ग, चोक, दमौली, तनहु।
1: सम्पर्क 9846141633, 9817150898, 9464603385।
3: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल, टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
4: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी, मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
3: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
5: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्मुनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 9856273119।

क्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पिर मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौँ। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्ने नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।

0: परिवर्तन गर्न शक्ति नै चाहिँदैन, परिवर्तन गर्न बलियो मुटु चाहिन्छ।
1: Here we go! International!

0: ओली एफएम 94.2 समुदाय को आवाज।
1: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त।
2: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
2: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अलगाडि छ नि दाई।
1: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
2: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
2: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563 64444, 98563 66656।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज बतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9452082000।

तपाईलाई थाहा छ, तपाई स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स नाकुवा ब्यास दुई दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843138290, 9811751760।

0: FM 94.2 समुदाय को आवाज।
1: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
2: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
1: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
2: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
1: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
2: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
3: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
4: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
7: त्यो त एकदम सजिलो छ नि, इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याच 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
6: ए हो र, सेवा राम्रो हुन्छ त?
7: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
6: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
7: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
8: 9827848448, 9846554595 र 9846011818।
9: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
10: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
9: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
10: ए कता छ नि जीवन मोबाइल पसल, के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
9: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
10: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
9: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
7: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र 2-2 फोटो लिएर आउनुहोला।
9: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 9709509080 र 9829157713। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
0: दमौली FM 94.2 समुदायको

0: ओली एफएम 94.2 समुदाय को आवाज।
1: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 5, 98 19 11 36 27, 65 65 25।
4: डिभिजन वन कार्यालय तनहुँको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जङ्गली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौँ। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौँ। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौँ। जङ्गलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जङ्गलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाऊ। सामुदायिक वनभित्र जाँदा समूह जाने गरौ। घाँस दाउराका लागि जङ्गल वा जङ्गल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू, बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौ। मानव बस्ती आसपासको जङ्गलमा चितुवा देखेमा अरू गाउँलेहरू वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।
3: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
1: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
3: 98 58 00 700,
1: 98 460 40 344।
5: खै जन्म दर्ता दिनुहोस् त।
6: जन्म दर्ता गरेको छैन नि म्याडम।
5: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
6: हो र, मलाई त थाहा नै थिएन म्याडम।
5: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
6: ए, पहिला कसैले भनेनन्?
7: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
8: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
9: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
8: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: दमौली एफएम 94.2 समुदायको आवाज।

0: 94.2 समुदायको आवाज
1: मेरो त बहिनीको बिहे आँटियो लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा
2: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई
1: ए हो म त त्यतैतिर लागेँ कान्छा
2: हुन्छ हुन्छ दाई
3: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चोक दमौली हामी कहाँ ताजा सफा लोकल खसी लोकल बोका लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ
4: प्रोपाइटर केसी कान्छा सम्पर्क नम्बर 9827173042 97452 0000

0: दमौली बजार घुम्दा घुम्दै थकाएर भोक पनि लागिसक्यो, के खाजा खानी होला खै?
1: जान न त मीनाक्षी चटपट एन्ड पानी पुरी पसलमा।
2: हजुर, हामी कहाँ सफा छिटो र मिठो पानी पुरी, चटपट, दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
1: प्रोपाइटर चन्दन बानिया, ब्यास 2, गणेशमान चोक, बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 9826609191, 9704042034।
3: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
4: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
3: अनि त्यो कहाँ पाइन्छ त?
4: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
5: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 9846614438।
6: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
5: ब्यास 3, दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
6: फर्निचर उद्योग
5: ब्यास 11, मुसे खोला 10 भाइ नयाँ पुल। मोबाइल नम्बर 9816664683,
4: 9556043234।
7: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि, भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
8: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
7: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
9: अङ्कल, अङ्कल,

0: आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
1: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
2: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
3: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
4: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
5: अरूको सम्मान गरौँ, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौँ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
8: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि, स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
7: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
8: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
7: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0655637115 र 98-41-12-07-40।
9: दमौली FM 94.2 समुदायको आवाज।

0: आहा, कस्तो राम्रो रङरोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहु। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98567317319।
3: हरे कृष्ण कृष्ण। ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुन्ने?
4: हो आमा, मैले पनि सुनेको हुँ। त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
3: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
4: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
3: ए हो र बाबु?
4: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
3: ए
4: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
3: हस् हस् बाबु। हरे कृष्ण कृष्ण कृष्ण।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: सूचना सूचना सूचना, नगरको वातावरणलाई स्वस्थ र स्वच्छ राख्नको लागि ब्यास नगर क्षेत्रभित्र प्लास्टिकका झोला, कप र प्लेट प्रयोग गर्न निषेध गरिएको छ। व्यापारी, व्यवसायी, सर्वसाधारण तथा सरोकारवाला सबैले सोको सट्टामा कपडा, जुट र कागज लगायतका वातावरण मैत्री झोला तथा वस्तुहरू मात्र प्रयोग गर्नुहोला। यदि प्लास्टिकको झोला प्रयोग गर्नु परेमा नेपाल सरकारद्वारा स्वीकृत 40 माइक्रोन वा सोभन्दा माथिका प्लास्टिक झोला मात्र प्रयोग गर्न पाइनेछ। अन्यथा ब्यास नगर निषेधित प्लास्टिक जन्य वस्तु प्रतिबन्ध गर्ने सम्बन्धी ऐन अनुसार सामान जफत गरी निम्न कारवाही गरिनेछ। उपभोक्तालाई ₹10-100 जरिवाना गरी नाम सार्वजनिक गर्ने। खुद्रा विक्रेतालाई ₹500-3,000 जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने। थोक विक्रेतालाई ₹2,000-12,000 जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने। उत्पादकलाई ₹3,000-16,000 जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गरिनेछ। ब्यास नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, दमौली, तनहु।
7: दमौली FM 94.2, समुदायको आवाज।

0: FM 94.2 समुदाय को आवाज।
1: एक सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै
0: 94.2 समुदाय को आवाज।
1: सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
2: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
1: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 98560-25380, 98-14-18-52-18 र 98-065-15-332।
3: ल ल, यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
4: 3 दिन भयो।
3: तिमीलाई थाहा छ रिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
4: केही हुन्न मुआ, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
3: आ, जेसुकै भन, म छउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर
4: मुआ। महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
5: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजनले हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
3: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
6: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गर्नु।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: ए नानी, कता हिँड्यौ छाता ओढेर, हतारमा छौ त?
9: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ।
8: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
9: यो त ब्यास 2 कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाइ।
8: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
9: हो दाइ, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
8: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास 2 कालिका मार्ग, दमौली तनहुँ।
9: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98560-63444, 98560-60656।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू इन्डोर

0: आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
1: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844694436, 9805141437।
0: पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
1: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844564436, 9805141437।
0: व्यास 3 प्रशासन चोक दमौली।
2: दमौली FM 94.2 समुदायको आवाज।
3: फेरि पनि त्यही सपना देख्यौ र? त्यति धेरै टाढा छ,
4: जानै पर्ने रे। फेरि फर्केर तिमीसँग बिहा पनि त गर्न पर्यो। माथि पूजा गर्ने थानमा पूजा नगरी घरमा केही शुभ काम गर्न मिल्दैन रे।

तेरो घरमा अनिष्ट हुने संकेत देखिएको छ। माथि भैरवको पूजा नगरेसम्म केही पनि शुभ काम गर्न मिल्ने छैन। यदि पूजाको केही विधि नपुगेमा तेरो घरको वंश नाश हुने देखिएको छ।

0: ओहो गाग्री भरि पानीले लागेको बेलामा भेट भएछ। आज त सुख सायद पर्छ कि क्या हो मलाई।
1: टाढै हिँड्नु भएको दिदी।
0: होइन उही तलतिरसम्म, पछि भेट्छु ल।
2: ओहो बेना, चिक्कन लुगा लाएर ब्याग बोकेर टाढै हो क्या हजुरहरू त?
3: होइन साली, हाम्रो त छुट्टी सकिएर अब पल्टनतिर हाजिर हुन्छ होला।
2: ए आज जानुपर्ने, नत्र माथि कविता दिदी घरमा आज नाचगानको कार्यक्रम राखेको थियो, त्यहाँ आएर भोलि बिहानै पो जानुहोस् न।
3: कसो केटा जाने हो र? त रमाइलो गरौँ आज। हुन्छ नि साली, ल भरे भेटौँला नि त माथि।
2: हस् बेना, माथि कविता दिदी घरमा है त, आउनुहोस् है।
3: हस् साली, हस् हस्।

0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
1: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कैद दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: दमोली बजार घुम्दा घुम्दै थकाएर भोक पनि लाइसक्यो, के खाछ हानि होला खै?
6: जान्न त मीनाक्षी चटपट एन्ड पानी पुरी पसलमा।
7: हजुर, हामी कहाँ सफा छिटो र मिठो पानी पुरी, चटपट दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
6: प्रोपाइटर चन्दन बानिया, ब्यास 2, गणेशमान चोक, बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 9826 60 09 91, 97074 04 042 34

0: होइन हो माइली, मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो। दमौली बजार भरि खोजे कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9410-0061-9006-73-344।
2: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
3: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
2: अनि त्यो कहाँ पाइन्छ त?
3: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
0: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 9846614438।
4: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
0: ब्यास 3 दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
4: फर्निचर उद्योग
0: ब्यास 11 मुसे खोला, 10 भाई नयाँ पुल। मोबाइल नम्बर 9816-6683,
5: 9560-43-234।
6: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईँलाई अझै सुन्दर, त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा ब्यास दुई, दमौली, तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले, सम्पर्क 9843-38-290, 9811-51-760।
7: दमौली FM 94.2 समुदायको आवाज।

0: FM 94.2 समुदायको आवाज।
1: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
2: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
1: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
2: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
1: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
2: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
1: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: लाउ लाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
5: होइन, के को गन्थन हो सानी?
4: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ। हजुर भने कुरै बुझ्नुहुन्न।
5: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
4: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
5: कहाँ छ बाराई सुनचाँदी पसल?
4: दमौलीको न्यू रोड कालिका मार्गको चोकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
5: प्रोप्राइटर सञ्जय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड कालिका मार्ग, चोक दमौली, तनहुँ।
4: सम्पर्क 9846-41-633, 9817-15-098, 9464-0385।
6: सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न। आज त म आफै गएर किनेर ल्याउँछु।
7: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नु हुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
6: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक, दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9556-25-380, 9914-5852 र 9065-15-332।

0: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
1: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
1: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0655637115 र 98-41-12-07-40।
2: दमौलिया FM 94.2 समुदायको आवाज।

0: FM 94.2 समुदाय को आवाज।
1: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयरको पछाडि पट्टी रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4 मेन रोड, दमौली तनहुँ,
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ, फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 65 65 025।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9542820000।
4: अब सुन्नुहोस् पुरा समाचार।
5: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
4: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
5: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
4: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
5: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफुल खाऊ,
4: मद्यपान र धुम्रपान सेवन नगरौँ,
5: स्वस्थ रहौँ, सुखमय जीवन बिताऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: सम्पूर्ण जीन्स आइटमका लागि सबैको रोजाई ओम फेन्सी, ब्यास 2 न्यू रोड दमौली। नयाँ नयाँ डिजाइनका आकर्षक जीन्स आइटमका लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 9605617350। साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स, ब्यास 4 सिमलटार, निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि। हामी कहाँ लैनो भैँसी, गाई सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 9605617350।
7: दमौलिया FM 94.2 समुदायको आवाज।

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त
2: दमौली एफएम 94.2 समुदायको आवाज।
3: कर्मचारी ट्रेड युनियन एवं विद्यार्थी संगठन हटाउने विरुद्ध सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश अनि युद्ध अन्त्यबारे आफ्नो प्रस्ताव जिम्मेवार पूर्ण भएको तेहरानको भनाई। सबभन्दा पहिला प्रमुख विश्व समाचार।
4: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। इरानको विदेश मन्त्रालयले द्वन्द्व अन्त्य तथा हर्मुज जलमार्ग खुला गराउने विषयमा तेहरानले पठाएका प्रस्तावहरूको प्रतिरक्षा गरेको छ। मन्त्रालयका प्रवक्ता इस्माइल बागेईले इरानका प्रस्तावहरू जिम्मेवार र उद्धार रहेका बताएका छन्। बरु वासिङटनले अनुपयुक्त मागहरू अगाडि सारेको तेहरानको आरोप छ। यसअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी प्रस्तावको जवाफमा इरानले पठाएका प्रस्तावहरू पूर्णत अस्वीकार्य रहेको प्रतिक्रिया दिएका थिए। त्यसपछि इरानले दिएको जवाफमा उसको विदेश मन्त्रालयले विदेशमा रोका गरिएका सम्पत्तिहरू फुकुवा गर्नुपर्ने लगायतका विषय इरानको वैध अधिकार भएको उल्लेख छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता बागेईले भने,
5: मान

0: यस क्षेत्रमा युद्धबन्दी गर्ने माग, इरानी जहाज विरुद्ध समुद्री डकैती रोक्ने माग र रोक्का गरिएका इरानी सम्पत्ति फुकुवा गर्ने माग के अचाकली हो? यो के हो भन्ने जिम्मा तपाईँ र तपाईँका जनतालाई म छोड्छु। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बागेई। इरानी प्रस्ताव नमान्ने ट्रम्पको अभिव्यक्तिसँगै तेलको मूल्यमा फेरि वृद्धि भएको छ। ब्रिटिस प्रधानमन्त्री सर कियर स्टार्मरले गत साताको चुनावी नतिजालाई लिएर नेतृत्व सम्बन्धी आउने जुनसुकै चुनौतीको आफूले सामना गर्ने बताएका छन्। उनले देशलाई अस्त व्यस्ततामा धकेल्न नदिने उल्लेख गरे। खसखदो जीवनस्तर र सहरी केन्द्रहरूको अवस्थालाई लिएर मतदातामा असन्तोष देखिएको कुरा आफूले पनि बुझेको प्रधानमन्त्री स्टार्मरले बताए। तर हाम्रा राजनीतिक संवाददाताका अनुसार चुनौती र विनयशीलताको सम्मिश्रण पाइएको प्रधानमन्त्रीको भाषणले पार्टीभित्र उनको बढ्दो अलोकप्रियतालाई कम गराउने सम्भावना देखिँदैन। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध अन्त्य गराउने सम्बन्धी वार्ताको मध्यस्थता गर्न जर्मनीका पूर्व चान्सलर गेरहार्ड श्रोडेरलाई गरेको आग्रह युरोपेली सङ्घकी उच्च कूटनीतिज्ञले खारेज गरिदिएकी छन्। यसअघि श्रोडेरले रुसको पक्षमा पैरवी गरेका र उनी दुवैतिर हुने काजा कलासले बताइन्। तीन दिने युद्धविरामका बावजुद युक्रेनमा कम स्तरमा भए पनि लडाईँ जारी रहेको छ। रुसी ड्रोन हमलाको लहर देखिएको छैन, तर युक्रेनी सेनाले अग्रपङ्क्तिमा कैयौँ पटक युद्धविराम उल्लङ्घन गरेका विवरणमा जनाइएको छ। मध्य पूर्वमा जारी तनावको असर ऊर्जामा परिरहेका बेला श्रीलङ्काले सोमबारबाट बिजुलीको महसुल दरमा 18% वृद्धि गरेको छ। थर्मल प्लान्टबाट बिजुली उत्पादन गर्न खर्च बढेपछि महसुल बढाइएको अधिकारीहरूले बताएका छन्। महसुल वृद्धिले मासिक 180 युनिटभन्दा बढी बिजुली खपत गर्ने उपभोक्तादेखि होटल व्यापार व्यवसायहरू प्रभावित हुनेछन्। त्यसभन्दा कम युनिट मासिक खपत गर्ने उपभोक्ताको हकमा महसुल दरमा वृद्धि गरिने छैन। र दक्षिण अफ्रिकाका तटीय क्षेत्रमा जहाजहरूको बढ्दो आवागमनले ह्वेल माछाका निम्ति खतरा बढाएको शोधकर्ताहरूले बताएका छन्। प्रिटोरिया विश्वविद्यालयका शोधकर्ताहरूका अनुसार दक्षिण पश्चिमी तटीय क्षेत्रमा ह्वेलहरू उल्लेख्य सङ्ख्यामा रहेका पृष्ठभूमिमा पानी जहाज करिडोर बन्दै जाँदा तिनीहरू जहाजसँग ठोकिने जोखिम बढेको हो। यो बिबिसी नेपाली सेवा हो।
1: साझा पखमा यहाँलाई स्वागत छ। सरकारले आफ्नो नीति तथा कार्यक्रममा सुशासनलाई समृद्ध नेपालको आधारशिला मान्ने भनेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले वाचन गरेको उक्त नीति तथा कार्यक्रममा संविधान संशोधनदेखि लिएर अव्यवस्थित बस्तीको व्यवस्थापन तथा करको बोझ कम गर्नेदेखि लिएर रोजगार प्रवर्धन दशकको घोषणा गरिने समेतका विषयहरू समेटिएका छन्। एक रिपोर्ट। गत वर्ष भदौ 23 र 24 भएका आन्दोलन तथा विध्वंस पश्चात आयोजित निर्वाचनबाट स्पष्ट बहुमत प्राप्त राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा नेतृत्वको प्रधानमन्त्री बालेन्द्र शाहको सरकारले सो पार्टीले प्रस्तुत गरेको चुनावी वाचा पत्रका कतिपय विषय समेटेर आफ्नो पहिलो नीति तथा कार्यक्रम आज संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा पेश गरिएको हो। प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपतिलाई हस्तान्तरण गरेको उक्त नीति तथा कार्यक्रमको सुरुमै सुशासनको मुद्दालाई उठाइएको छ। त्यसबारे बोल्दै राष्ट्रपति पौडेल,
2: सरकारले सुशासनलाई समृद्ध नेपालको आधारशिलाका रूपमा ग्रहण गर्दै भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान र सामाजिक उन्नतिलाई अभियानका रूपमा अघि बढाउनेछ।
1: सरकारले हाल संविधान संशोधनका निम्ति बहस पत्र तयार गरिरहेको भन्दै नीति तथा कार्यक्रममा त्यसको उद्देश्य र प्रयोजनबारे बोलिएको छ।
2: सबै वर्ग क्षेत्र र समुदायको समान अपनत्व सुनिश्चित गर्न, राजनीतिक दलहरूसँग संवाद र सहकार्यका आधारमा संविधान संशोधनका साझा विषय पहिचान गरी संविधान संशोधन बहस पत्र तयार गरिनेछ।
1: नीति तथा कार्यक्रममा करका संरचना पुनरावलोकन गर्दै उद्यमी तथा मध्यमवर्गीय परिवारमाथिको बोझ घटाइने वाचा गरिएको छ। साथै सहकारी पीडित बचतकर्ताको रकम फिर्ताको विषयदेखि लिएर पूर्वाधार विकासका विषय पनि त्यसमा समेटिएका छन्। सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभन्दा अगाडि बसेको प्रतिनिधि सभाको बैठकमा विपक्षी दलका सांसदहरूले खास गरी अध्यादेश, सुकुम्बासी हटाइएका जस्ता विषय चर्को गरी उठाएका थिए। उनीहरूले सरकार कार्यकारीको स्वेच्छाचारितातर्फ अग्रसर भएको आरोप समेत लगाएका थिए। प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसका सचेतक निष्कल राईले अध्यादेश जारी गरिएको प्रति कडा आपत्ति जनाए।
3: अन्य विषयमा बहस गर्दै गरौँला, तर छुट्न छुटाउनै नमिल्ने विषय हो संवैधानिक परिषद सम्बन्धी अध्यादेशको। यो अध्यादेशले संविधानको मर्म र संविधानवादलाई कतैबाट पनि फाइदा पुर्याएको छैन। गणपूर्वक सङ्ख्या तोक्ने विषय संविधानको परिकल्पना हुनै सक्दैन। त्यसमाथि 6 सदस्यमा प्रधानमन्त्री सहित तीनजनाले गर्ने निर्णय कसरी बहुमत हुन सक्छ? अध्यादेशको हरेक क्लजमा प्रधानमन्त्रीलाई हाइपर पावर दिएको छ, प्रधानमन्त्री सहज हुन्छ भनेर संवैधानिक परिषदको कल्पना संविधानमा गरेको होइन।
1: नेकपा एमालेकी नेता पद्मा आर्यालले कार्यकारीको स्वेच्छाचारिता बन्द हुनुपर्ने भन्दै अध्यादेशहरू खारेजीको माग गरिन्। उनले सुकुम्बासी हटाउन भएका गतिविधिको पनि विरोध गरिन्।
4: यो मुलुकका अव्यवस्थित बसोबासी र सुकुम्बासीहरूलाई डोजर आतंकबाट विचलित बनाइयो। यो घटनाको म निन्दा गर्न चाहन्छु, नेकपा एमाले दलका तर्फबाट निन्दा प्रकट गर्न चाहन्छु।
1: आजै सरकारले 8 अध्यादेशलाई प्रतिनिधि सभामा पेश गरेको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सीमा विवाद प्रति सरकारको रवैया बारे प्रश्न उठाएका थिए।
5: लिपुलेखमा भारतले नाका खोलेर चलाइरहँदा किन मौन छ यो सरकार? किन कूटनैतिक वार्ता गर्न सकेन? हस्ताक्षर बिनाको कूटनैतिक चिल्केट हो, नोटको भरमा किन चुप्पी साँधेर लुकेर बसेको छ यो सरकार?
1: सरकारको नीति तथा कार्यक्रम पेश गरेका राष्ट्रपतिलाई आजै प्रतिनिधि सभाले सर्वसम्मतिबाट धन्यवाद ज्ञापन गरेको छ। अब उक्त नीति तथा कार्यक्रमबारे 30 बैठकमा छलफल गरिने र प्रधानमन्त्रीले जवाफ दिने आज सभामुख ढोलप्रसाद अर्यालले जानकारी दिएका छन्। यसबीच विपक्षी सांसदले संसदमा उपस्थित हुँदा प्रधानमन्त्री बालेन्द्र शाहको पोसाक अनि राष्ट्रपतिले सम्बोधन गर्दै गर्दा उनी उठेर हिँडेको बारे अशोभनीय भन्दै नियमापत्ति जनाएका थिए। यसै सिलसिलामा हामीले प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सचेतक निष्कल राईलाई सम्पर्क गरी आज प्रस्तुत गरिएको सरकारको नीति तथा कार्यक्रम कस्तो लाग्यो भनी सोधेका छौँ।
6: कार्यक्रम अत्यधिक महत्वाकांक्षी छ जस्तो देखिएको छ। त्यहाँ सुन्दै गर्दाखेरि कार्यक्रम महत्वाकांक्षी भए तापनि त्यसको त्यहाँ चाहिँ स्रोतको अस्पष्टता जस्तो देखिएको छ। नीति तथा कार्यक्रममा धेरैवटा घोषणाहरू छन् उहाँको, होइन, उहाँको इभन मेनिफेस्टो पनि त्यस्तै थियो, तर वित्तीय स्रोत, समय सीमा र कार्यान्वयन संयन्त्र चाहिँ त्यहाँनिर स्पष्ट भएको जस्तो देखिँदैन। त्यहाँ सँगसँगै तपाईँको इम्प्लोइमेन्टको कुरा पनि आएको छ, तर त्यसको ठोस प्लानिङ चाहिँ के हो भन्ने कुरा मैले देख्दिनँ। जस्तै युथहरूलाई तपाईँको आकर्षित गर्ने वार्षिक प्रतिबद्धता छ, तर ठुलो मात्रामा रोजगारी सृजना गर्ने एउटा हुन्छ नि अन्टरप्रेनरसिपको रोड म्याप हामी देख्दैनौँ। अर्को प्रदेश र स्थानीय तहसँग समन्वयको उल्लेख त भएको छ, र त्यसको अधिकार हुनसक्छ। अच्छा कार्य गर्दै गर्दाखेरि तपाईँको जिम्मेवारीको बाँडफाँडको विषयमा स्पष्टता दिनु सुनिन। अरू चाहिँ हजुरको यो सोसल महिला दलित पिछडिएको वर्ग क्षेत्रमा पनि अपेक्षाकृत त्यस्तो धेरै हामीले उयो पाएनौँ। कृषिका कुराहरू आएको छ, न्यूनतम समर्थन मूल्यको कुरा त आएको छ, तर न्यूनतम समर्थन मूल्य लागत उत्पादनका आधारमा तपाईँको गर्ने हो कि कसरी गर्ने हो भन्ने कुरा त्यहाँ अस्पष्टता छ।
1: त्यो त्यसमा विस्तृत रूपमा त सरकारले पछि ल्याउँदै गर्ला नि, तपाईँलाई त्यो कार्यक्रम चाहिँ चित्त बुझेको बुझेन?
6: होइन, त्यो उहाँहरूले देख्नु भएको केही कुरामा तपाईँको अलिक केही ठिक पनि छ, होइन, जस्तै आर्थिक सुधार र लगानी मैत्री खालको एउटा खालको सङ्केत देखेको छ, होइन, डिजिटल सुशासनको कुराहरू गर्नुभएको छ। त्यसले गर्दाखेरि समग्रमा त योभन्दा अगाडिको सरकारले ल्याएका नीति तथा कार्यक्रम जस्तो थिए त्यो खालको नै छ, तर अलिक धेरै महत्वाकांक्षी जस्तो देखेको छ।
1: विपक्षीको धर्मले मात्रै विरोध गर्न खोजे त होइन?
6: होइन, मैले भने हजुरको त्यहाँनिर उहाँहरूको तपाईँको त्यो राम्रो पक्ष पनि मैले यहाँनिर कुरा गरेँ नि। जस्तै तपाईँको त्यहाँनिर त्यो ऊर्जाको कुरा गर्नुभएको छ, होइन, ग्रिन इकोनोमी प्रतिको एउटा उहाँले पर्सपेक्टिभ राख्नु भएको छ, होइन, 30,000 megawatt तपाईँको विद्युत उत्पादनको लक्ष्य राखेका छन् त्यहाँनिर, हरित कर प्रणाली कुरा राखेका छ, गर्न सक्ने खालको कुरो हो कि भन्ने।
1: यो संविधान संशोधनको लागि बहस पत्र तयार गर्ने भनेर सरकारले एक किसिमले काम पनि गरिराखेका छ, त्यसबारे आज नीति तथा कार्यक्रममा नि उल्लेख थियो, त्यो चाहिँ कस्तो लाग्यो तपाईँलाई? त्यसमा राजनीतिक दलहरूको सहमति खोजिनेछ त भनिया छ?
6: होइन, मलाई लाग्छ सरकारले अहिले जुन हिसाबबाट खोजिनेछ भनेर त भनिएको छ, तर सरकारको गतिविधि हेर्दाखेरि तपाईँको त्यो ढङ्गबाट तपाईँको राजनीतिक सहमति खोजिन्छ जस्तो मलाई लाग्दैन। किनभने हाम्रो संविधानमा नै तपाईँको स्पष्ट के छ भन्दाखेरि हामी अलिक धेरै तपाईँको सहमति सहकार्यको कुरालाई हामी अगाडि बढाएको छौँ। हाम्रो त्यो तपाईँको कन्स्टिट्युसनल फ्रेमवर्क पनि त्यतिखेरको त्यही थियो, तर मलाई लाग्छ अहिलेको सरकारले हुन त अब उहाँहरू त्यतिखेर तपाईँको त्यो पार्टिसिपेटरी पार्टी पनि हुनुहुन्थेन, त्यो जुन तपाईँको मर्म संविधान निर्माण गर्दाखेरिको जुन मर्म छ र त्यसलाई उहाँहरूलाई धेरै थाहा छ जस्तो मलाई लाग्दैन। त्यही भएर पनि उहाँहरू यसरी आउनुभएको होला। उहाँहरूले जुन हिसाबबाट दलहरूलाई गर्नुपर्ने सम्मान अथवा दलहरूको गर्नुपर्ने विचारको तपाईँको सम्मान अथवा त्यसलाई तपाईँको एड्रेस गर्ने कुराहरूमा उहाँहरू त्यति धेरै लाग्नु जस्तो लाग्दैन मलाई।
1: केही सातामा बजेट पनि आउँदैछ, यो बिचमा तपाईँको सुझाव के छ सरकारले?
6: यो बिचमा सरकारलाई सुझावको रूपमा अब सदनमा हामी तपाईँको नीति कार्यक्रममा छलफल गर्छौँ, तर पनि आज सभामुखले गर्नुभएको घोषणा अनुसार दलको तर्फबाट प्रतिनिधिमूलक रूपमा तपाईँको आफ्नो कुरा राख्ने भन्ने थियो, तर त्यसरी तपाईँको 2-3 घन्टामा हामी तपाईँको नीति कार्यक्रममा छलफल गर्न उचित हुँदैन। यसलाई तपाईँको लामो पर्याप्त समय दिनुपर्छ, किनभने सरकारले तपाईँको यो ढिलो गरी ल्याएको कारण भनेको यो हाम्रो कारणबाट होइन, सरकारले तपाईँको ढिलो गरेर ल्याउनु भएको हो। संसद तपाईँको सुरुमै तपाईँको आह्वान गरे तापनि फेरि उहाँले रोकेर फेरि पछाडि धकाइदिएको, त्यसले गर्दाखेरि यसको लागि तपाईँको समय दिनुपर्छ। प्रत्येक तपाईँको प्रतिनिधि सभाका सदस्यहरूले आफूलाई लागेको कुराको तपाईँको राय आफ्नो सुझावहरू तपाईँको यहाँले व्यक्त गर्न पाउनुपर्छ, त्यसलाई तपाईँको सरकारले तपाईँको ध्यानपूर्वक विचार गरेर अगाडि बढ्नुपर्छ भन्ने नै हो।
1: उनी थिए नेपाली काङ्ग्रेसका सचेतक निष्कल राई। अब अर्को विषय छोटकरीमा, आज सर्वोच्च अदालतको संवैधानिक इजलासले बहुमतको निर्णयद्वारा निजामती कर्मचारीको ट्रेड युनियन खारेज गर्ने अध्यादेशको प्रावधान कार्यान्वयन नगर्नु नगराउनु भनेर सरकारलाई अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। यस विषयमा अन्तरिम आदेश जारी हुने वा नहुने भनी छलफल गर्न जेठ 6 गते दुवै पक्षलाई डाकिएको छ। कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्ल तथा न्यायाधीश द्वय कुमार रेग्मी र हरिप्रसाद भुयालले जारी गरेको सो आदेशप्रति अर्का दुई न्यायाधीश सारङ्गा सुवेदी र विनोद शर्माले फरक राय व्यक्त गरेका छन्। आजै सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको इजलासले विद्यार्थी सङ्गठनमाथि प्रतिबन्ध सम्बन्धी अध्यादेशको प्रावधान तत्काल कार्यान्वयन नगर्न नगराउन अल्पकालीन अन्तरिम आदेश पनि जारी गरेको छ। अन्त्यमा नेपाल बाहिरको एउटा विषय, अमेरिकी शान्ति योजनाको जवाफमा आफूले पठाएको प्रस्ताव अचाक्ली भएको कुरा इरानले अस्वीकार गरेको छ। उसले ती प्रस्तावहरूले तेहरानका वैध अधिकारीहरूको प्रतिरक्षा मात्र गर्न खोजेको जनाएको छ। शान्ति प्रक्रियाबारे देखिएको अनिश्चिततासँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य फेरि आकाशिन पुगेको छ। पीबीसी विवरणहरूमा आधारित रिपोर्ट सुनौ गनी अन्सारीबाट।
0: इरानको विदेश मन्त्रालयले द्वन्द्व अन्त्य गर्ने र होर्मुज जलमार्ग खुला गर्ने तेहरानका प्रस्तावहरू जिम्मेवार र उदार भएका बताएको छ। बरु वासिङटनले अनुपयुक्त मागहरू अगाडि सारेको उसको आरोप छ। आफूहरूका प्रस्तावमा समेटिएको विदेशमा रोक्का गरिएका इरानका सम्पत्ति फुकुवा गर्नुपर्ने विषय वैध अधिकार भएको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बागेईले बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी प्रस्तावलाई अस्वीकार गरेपछि प्रवक्ता बागेईको प्रतिक्रिया आएको हो। अमेरिकाले अगाडि सारेका प्रस्तावबारे इरानले दिएको प्रतिक्रिया पूर्णत अस्वीकार्य भएको ट्रम्पले यसअघि बताएपछि तेलको मूल्य बढेको छ। तेहरानले पाकिस्तान मार्फत अमेरिकालाई पठाएको जवाफमा द्वन्द्व तत्काल अन्त्य गर्न आह्वानसहित अमेरिका र इजरायलले इरानमाथि थप आक्रमण नगर्ने सुनिश्चितता खोजेको इरानको अर्ध सरकारी समाचार संस्था तस्निमले जनाएको छ। पाकिस्तानले दुई पक्षबीच मध्यस्थता गर्दै आएको छ। एसियाको बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य 4.1% बढेर $105.5 प्रति ब्यारल पुगेको थियो। त्यसपछि मूल्य केही घट्यो। गत 28 फेब्रुअरीमा युद्ध सुरु भएपछि होर्मुज जलमार्ग अवरुद्ध भएको छ। फलस्वरूप उक्त जलमार्गबाट पानी जहाज मार्फत विश्वका विभिन्न स्थानमा तेल र ग्यासको आपूर्ति हुन सकेको छैन। मैले भर्खर इरानका तथाकथित प्रतिनिधिहरूको जवाफ पढेँ, मलाई त्यो मन परेन, पूर्णत अस्वीकार्य। तेहरानले अघि सारेका शर्तहरूबारे प्रतिक्रिया दिँदै ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्।
1: यसका साथै बिबिसी नेपाली सेवाको साँझ पख यही समाप्त हुन्छ। भोलि बेलुकी 9:15 बजे हामी फेरि उपस्थित हुनेछौँ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

नेपाल वन परिवार उद्योग व्यवसाय संघ तनहुको आग्रह। हरियो वन, स्वच्छ हावा, जीवनदायी पानी, यी सबै प्रकृतिले दिएको अनमोल उपहार हुन्। तर सानो लापरवाहीले भयवाहपन डडेलो निम्त्याउँछ, जसले वनस्पति मात्र होइन कयौं निर्दोष जीव जन्तुको ज्यान लिन्छ। नदी, खोल्सी, मुहानहरू सुकेर पानीको अभाव बढ्छ। हामी सबैले मिलेर यो संकट रोक्न सक्छौँ। सचेत बनौ, जिम्मेवार नागरिक बनौ, जंगलमा आगो नबालौ, निभाएर मात्र छोडौ। सिगरेटको ठुटा वा ज्वलनशील पदार्थ फालेर प्रकृतिलाई जोखिममा नपारौ। डडेलो देखेमा तुरुन्तै वन कार्यालय वा स्थानीय प्रशासनलाई खबर गरौ। वन संरक्षणको जिम्मेवारी सबैको साझा दायित्व हो, हातेमालो गरौ। हरियाली बचाऊ, जीव जोगाऊ, पानीको स्रोत संरक्षण गरौ। नेपाल वन परिवार उद्योग व्यवसाय संघ तनहु।

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563644, 98563606।
2: मानसिक समस्याबाट बच्ने उपायहरू।
3: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौँ।
2: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौँ।
3: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौँ।
2: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
3: असल साथीहरूसँग मात्रै सङ्गत गरौँ।
2: मादक पदार्थ र लागु औषध सेवन नगरौँ।
3: नियमित स्वास्थ्य परीक्षण गरौँ। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौँ।
2: स्वस्थ रहौँ, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ हामी कहाँ। उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: दमौली FM 94.2 समुदायको आवाज।

0: मौली एफएम 94.2 समुदाय को आवाज।
1: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
2: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
1: के रे, नानी त भर्खर 17 कि लागि होइन र?
2: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
1: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
2: ए हो र?
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
5: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
4: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
5: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु, र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
4: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
5: हो र? अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
4: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
6: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन्, र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र 2-2 वटा फोटो लिएर आउनुहोला।
4: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059549080 र 98295017713। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
7: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, 4 कोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
8: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
7: अनि त्यो कहाँ पाइन्छ त?
8: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
4: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 98464614438।
9: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
4: ब्यास 3 दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
9: फर्निचर उद्योग
4: ब्यास 11 मुसे खोला, 10 भाइ नयाँ पुल। मोबाइल नम्बर 98164066683,
3: 98563434234।
5: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
10: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
6: दाजुभाइको के को गफगाफ हुँदैछ?
5: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
6: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
5: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
6: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन, चाँदी, हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य उत्कृष्ट डिजाइन हजुर तपाईँको परिवारको पहिलो रोजाई शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्याच दुई सफा सडक दमौली प्रोपाइटर मोहन कुमार विश्वकर्मा विकास सदाशङ्कर फोन 0656531336 0656501459 मोबाइल नम्बर 9803883484 9846739131
4: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि दिदीको बिहे छ
5: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म
4: आउनुहोस् हामी कहाँ इलेक्ट्रिक गिजर ग्यास सिलिन्डर ग्यास चुलो ग्यास गिजर चिम्नी एसी कुलर वाटर फिल्टर सबै प्रकारका फ्यान राइस कुकर आदि पाइन्छ
5: साथै तामा पित्तल स्टिल सिल्भर फलाम प्लास्टिकबाट बनेका कुर्सी टेबल सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ
4: कम गुणस्तरका होइन उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस् त्यसको लागि अरू होइन स्वस्ति किचन तथा गिफ्ट हाउस ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस सफा सडक दमौली नै रोज्नुहोस् सम्पर्क नम्बर 0656537115 र 9841120740
0: दमौली FM 94.2 समुदायको आवाज

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4, मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 65 65 025।
3: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
1: मगर इलेक्ट्रोनिक्स, ब्यास 2, डाङ्ग्री खोल्सी, दमौली तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
3: 98 0 58 00 700,
1: 98 4 60 40 300 34।

0: तपाईलाई थाहा छ, तपाई स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नाकको अगाडि कालिका मार्ग नजिकै छौ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा ब्यास दुई दमौली तनहुँ, सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843338290, 9811751760।
1: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
2: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौँ।
1: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौँ।
2: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउँ।
1: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
2: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
1: सजग रहौँ, आफ्ना अग्रजको सम्मान गरौँ, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउँ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: एफएम धमौली एफएम 94.2 मेगाहर्ज समुदायको आवाज
1: हवस्त श्रोता धमौली एफएम 94.2 मेगाहर्जको प्रसारण आजलाई यति नै हामी भोलि बिहान 5 बजे सूचना समाचार र मनोरञ्जनमूलक कार्यक्रम लिएर तपाईँहरू समक्ष उपस्थित हुने नै छौँ त्यतिनीसम्मका लागि तपाईँको मिठो निन्द्राको कामना गर्दै हामीलाई बिदा दिनुहोस् नमस्कार शुभरात्री

आदरणीय श्रोतृवृन्द, सङ्गीतमय गायत्री भजनपछि अब यहाँहरू सुन्न सक्नुहुनेछ शाश्वत सन्देश। मनुस्मृति र पद्म पुराणमा भनिएको छ, न पृष्ठ कस्यचिद ब्रूयान् न चान्यायेन प्रेक्षतः जानन्नपि मेधावी जडबल लोक आचरेत। अर्थात् मनुस्मृति र पद्म पुराणमा भनिएको यो भनाइको अर्थ हुन्छ, बुद्धिमान मानिसले आफूलाई नसोधिकन र यदि अन्यायपूर्वक सोधिएको छ भने कुनै उत्तर दिनु हुँदैन। उसले जानेर पनि संसारमा मूढ अर्थात् अबुझ समानको आचरण गरेर बस्नु पर्दछ, अर्थात् नसोधिकन र अन्यायपूर्वक सोधिएको अवस्थामा जानेका कुरा पनि नबोलेर चुप लागेर बस्नु पर्दछ भन्ने शास्त्रीय भनाइ छ। शाश्वत सन्देशको प्रस्तुतिपछि आदरणीय श्रोतृवृन्द, अब यहाँहरू सुन्न सक्नुहुनेछ आधुनिक भजन र लोक आधुनिक भजन अन्तर्गत व्यास भजन।

प्रस्तुत भजनपछि आदरणीय श्रोतृवृन्द, अब यहाँहरू सुन्न सक्नुहुनेछ धार्मिक सांस्कृतिक र भाषिक चिन्तन। धार्मिक सांस्कृतिक र भाषिक चिन्तन अन्तर्गत आज यहाँहरू श्रीमद् भागवत महापुराण द्वादश स्कन्दको चौथो अध्यायको कथा सुन्न सक्नुहुनेछ। हिजोको प्रसङ्गमा कलिदोषको दोषबाट बच्न नाम संकीर्तनको महत्त्वको प्रसङ्ग आएको थियो। आज भने चार प्रकारका प्रलयको प्रसङ्ग। सुखदेवजी महाराज परीक्षितलाई भन्दै हुनुहुन्छ, कालस्थे परमाण्वादिर दिपरार्धावधि निर्प कथितो युगमानम च शृणु कल्पलयावपि। हे राजा परीक्षित, परमाणुदेखि लिएर दिपरार्धसम्मको कालको गति र युगमानबारे मैले तपाईँलाई बताएँ। अब कल्प र प्रलयको बारेमा बताउँछु, सुन्नुहोस्। चतुर्युगसहस्रम च ब्रह्मणो दिनमुच्यते सकल्पो यत्र मनवस चतुर्दश विषाम्पते। हे राजा परीक्षित, 1000 सत्य त्रेता द्वापर र कलियुग बराबरको ब्रह्माजीको एक दिन हुन्छ। ब्रह्माजीको यही एक दिनलाई कल्प भनिन्छ, जुन कल्पमा 14 मनुहरू व्यतीत हुन्छन्। तदन्ते प्रलय अस्तावान ब्राह्मी रात्रि रुदाहृता त्रयो लोका इमे तत्र कल्पन्ते प्रलया यही। कल्पको अन्तमा यत्तिकै लामो ब्रह्माजीको रात हुन्छ, यसैलाई प्रलय भनिन्छ। यस प्रलयमा तीनै लोकको लय अर्थात् संहार हुन्छ। एष नैमित्तिक प्रोक्त प्रलयो यत्र विश्वश्रिक् शेतेनन्तासनो विश्व मात्मसात् कृत्य चात्मभुः। यस किसिमको प्रलयलाई नैमित्तिक प्रलय भनिन्छ, जुन प्रलयमा संसारका स्रष्टा भगवान् नारायण पनि सम्पूर्ण सृष्टिलाई आफूमा लीन गरी शेषनागमा शयन गर्नुहुन्छ। दीपरार्धे त्वति क्रान्ते ब्रह्मण परमेष्ठिनः तदा प्रकृतय शब्द कल्पन्ते प्रलयाय वै। ब्रह्माजीको 100 वर्ष बितेपछि महत्तत्व अहंकार र पञ्चतत्व यी सातै प्रकृति आफ्नो कारण मूल प्रकृतिमा लीन हुन्छन्। एष प्राकृतिको राजन प्रलयो यत्र लीयते अण्डको सस्तु संघातो विघात उपसादिते। हे राजा परीक्षित, यही नै प्राकृतिक प्रलय हो। यस प्राकृतिक प्रलयमा प्रलयको कारण उपस्थित भएपछि पञ्चमहाभूतको सम्मिश्रणबाट बनेको यो सम्पूर्ण ब्रह्माण्ड नै लीन हुन्छ। परजन्य शतवर्षाणि भूमौ राजन न वर्षति तदा निरन्येह्यन्योन्यम भक्ष्यमाणा क्षुधारदिता। हे राजा परीक्षित, प्रलयको समय नजिक आएपछि मेघले पृथ्वीमा 100 वर्षसम्म जलवर्षा गर्दैन। पानी नहुँदा अन्नको अभाव भएपछि भोक प्यासले आत्तिएका मानिसहरूले एक अर्कालाई नै खान थाल्नेछन्। क्षयम यास्यन्ति सनकै कालेनो पद्रुता प्रजा सामुद्रम दैहिकम भौमम रसम सांवर्तको रविः। रश्मिभिः पिबते घोरैः सर्वं नैव विमुञ्चति ततः सम्वर्तको वह्निः संकर्षण मुखोथित। दहत्य नीलवेगोत्थ शून्यान् भूमि बरानथ उपर यदः समन्ताच्च शिखाभिर्वह्निः सूर्ययोः। दह्यमानं विभात्यण्डं दग्धगोमयपिण्डवत् ततः प्रचण्ड पवनो वर्षाणामधिकं शतं परः सांवर्तको वाति धूम्रं खं रजसावृतं ततो मेघकुलान्यङ्ग चित्रवर्णान्यनेकशः शतं वर्षाणि वर्षन्ति नन्दन्ति रवसस्वनहि तद एकोदकं विश्वं ब्रह्माण्ड विवरान्तरम्। हे राजा परीक्षित, यस प्रकारसँग कालको उपद्रवले सताइएका प्रजाहरू बिस्तारै बिस्तारै मासिँदै जानेछन्। त्यसमाथि प्रलयकालीन सूर्यले आफ्ना प्रचण्ड किरणहरूद्वारा समुद्र प्राणीहरूको शरीर र पृथ्वीको सारा रस शोषिदिन्छन् र फेरि वर्षा गर्दैनन्। त्यसपछि संकर्षण भगवानको मुखबाट निस्किएको प्रलयकालीन अग्निले वायुको जस्तो वेगले चारैतिर फैलिएर प्राणीले शून्य भइरहेको पाताल आदि लोकलाई जलाइदिन्छन्। त्यसपछि तलबाट आगाका ज्वाला र माथिबाट सूर्यका किरणले जलेको यो ब्रह्माण्ड डढेको गुइँठो जस्तै हुन्छ। यसपछि 100 वर्षसम्म प्रलयकालीन ठुलो आँधी बिहेरी चल्दछ र यसले गर्दा सम्पूर्ण आकाश धुलो र धुवाँले टम्म भरिन्छ। त्यसपछि अनेक किसिमका अनेकौँ बादलहरू आकाशमा मडारिएर भयङ्कर स्वरले गर्जना गर्दै 100 वर्षसम्म जलवर्षा गरिरहन्छन्। त्यसपछि ब्रह्माण्डभित्रको यो सारा संसार जलमग्न भई एउटै समुद्र जस्तो देखिन्छ। तदा भूमेर गन्धगुणम ग्रस्यन्त्याप उदप्लवे ग्रस्त गन्धातु पृथ्वी प्रलयत्वाय कल्पते। अपाम रसमथो तेजस तालीयन्तेऽथ नीरसः ग्रसते तेजसो रूपं वायुस्तद्रहितं तदा लीयते चानिले तेजो वायोः खं ग्रसते गुणं सवै विशति खं राजस्ततश्च नवसो गुणं
शब्दम ग्रसति भूतादिर नवस्त मनुलीयते तैजसश्चेन्द्रियाण्यङ्ग देवान् वैकारिको गुणैः। हे राजा परीक्षित, यसरी जल प्रलय हुँदा पृथ्वीको गुण गन्धलाई जलले आफूमा लीन गरिदिन्छ र गन्ध गुण नभएको पृथ्वीको पनि जलमा लय हुन्छ। त्यसपछि जलको गुण रस तेजमा लीन हुन्छ, रसहीन भएपछि जल पनि तेजमा मिल्दछ, अनि तेजको गुण रूपलाई वायुले लीन गरिदिन्छ र तेज रूप रहित भई वायुमा विलीन हुन्छ। त्यसपछि वायुको गुण स्पर्शलाई आकाशले आफूमा लीन गरिदिन्छ र स्पर्श रहित वायु आकाशमा विलीन हुन्छ। त्यसपछि आकाशको गुण शब्द र स्वयं आकाश पनि अहङ्कारमा मिल्दछ। यसै गरी तैजस अहङ्कारले इन्द्रियहरूलाई र सात्विक अहङ्कारले इन्द्रियहरूका अभिमानी देवतालाई तथा तिनका गुणहरूलाई आफूमा लीन गर्दछन्। महान् ग्रसत्यहङ्कारम गुणः सत्त्वादयश्च तम ग्रसते व्याकृतम राजन् गुणान् कालेन चोदितम। हे राजा परीक्षित, यसपछि महत्तत्त्वले त्रिविध अहङ्कारलाई र सत्व आदि गुणले महत्तत्त्वलाई निलिदिन्छन्, अनि सत्व आदि गुण पनि कालको प्रेरणाले अव्यक्त प्रकृतिमा लीन हुन्छन् र केवल प्रकृति मात्र बाँकी रहन्छ। नतस्य कालावयवैः परिणामादयो गुणः अनाद्यनन्तमव्यक्तम नित्यम कारणमव्ययम्। त्यो अव्यक्त प्रकृति अनादि अनन्त नित्य र अविनाशी छ, यही नै सम्पूर्ण जगतको मूल कारण हो। प्रलयको समयमा आफ्ना कार्यहरूलाई आफैमा लीन गरेर साम्यावस्थामा प्राप्त भएको त्यस अव्यक्त प्रकृतिमा वर्ष महिना दिन रात आदि कालका अवयवद्वारा हुने क्षय वृद्धि आदि कुनै पनि विकार हुँदैनन्। न यत्र बाजो न मनो न सत्त्वम तमो रजो वा महदादयोमि न प्राणबुद्धिन्द्रिय देवता वा न सन्निवेश खलु लोककल्पः। त्यस अव्यक्त अवस्थामा रहेको प्रकृतिमा वाणी मन सत्त्वगुण रजोगुण तमोगुण महत्तत्व आदि विकार प्राण बुद्धि इन्द्रियका अभिमानी देवता यी कोही पनि रहँदैनन्। त्यस्तै सृष्टिको समयमा भएका लोकहरूको कल्पना र स्थिति आदि केही पनि रहँदैनन्। न स्वप्न जागरण न च तत् सुसुप्तम नखम जलम भूरि निलोग्निरर्कः संसुप्तवत् छुन्नवद प्रतर्क्यम तन्मूलभूतम पदमामनन्ति। त्यस समयमा जाग्रत स्वप्न र सुषुप्ति यी तिनै अवस्था रहँदैनन्। आकाश जल पृथ्वी वायु अग्नि र सूर्य केही पनि रहँदैनन्। सबै सुतेझैँ शून्य बनेर रहन्छन्। तर्कद्वारा अनुमान गर्न पनि नसकिने यही अव्यक्त प्रकृति नै जगतको मूल कारण मानिन्छ। लय प्राकृतिको हेस पुरुषाव्यक्तयोर् यदा शक्तय सम्प्रदीयन्ते विवसा कालविद्रुतः। यही नै प्राकृतिक प्रलय हो। यस समयमा पुरुष र प्रकृति दुवैका सम्पूर्ण शक्तिहरू कालको प्रभावले गर्दा क्षीण भई व्यवस्थापूर्वक आफ्नो मूल स्वरूप अव्यक्त प्रकृतिमा लीन हुन्छन्। बुद्धिन्द्रियार्थ रूपेण ज्ञानम भाति तदाश्रयम दृश्यत्वाव्यतिरेकाभ्या माद्यन्तवदवस्तु यत् दृश्यत्वाव्यतिरेकाभ्या माद्यन्तवदवस्तु यत्। बुद्धि इन्द्रिय र तिनका विषयका रूपमा तिनीहरूको अधिष्ठान ज्ञान नै प्रकाशित भएको छ। विषयहरू दृश्य अधिष्ठान सत्तादेखि अभिन्न तथा आदि र अन्तले युक्त भएका कारण सबै मिथ्या हुन् अर्थात् झुट्ठा हुन्। दीपश्चक्षुश्च रूपम च ज्योतिषो न पृथक भवेत् एवं धी खानि मात्राश्च न स्युरन्यतम आदृतात्। जसरी बत्ती चक्षु र रूप तेजदेखि भिन्न हुँदैनन्, त्यसै गरी बुद्धि इन्द्रियहरू तिनका विषय तन्मात्राहरू अधिष्ठान ब्रह्मदेखि भिन्न हुँदैनन्। बुद्धिर जागरणम स्वप्न सुषुप्ति रीति चोच्यते माया मात्रमिदं राजन् नानात्वं प्रत्यगात्मनि। हे राजा परीक्षित, जाग्रत स्वप्न र सुषुप्ति यी तीन अवस्था बुद्धिका हुन्, आत्माका होइनन्। त्यसैले प्रत्यगात्मामा यी जे जे कल्पना गरिएका छन् ती सबै मायाका छाया मात्र हुन्। यसपछिको बाँकी प्रसङ्गको निरन्तरता भने भोलिको धार्मिक अनुष्ठानमा। अस्तु आदरणीय श्रोतृवृन्द, अहिले यहाँहरू धार्मिक सांस्कृतिक र भाषिक चिन्तन अन्तर्गत श्रीमद् भागवत महापुराण द्वादश स्कन्दको चौथो अध्यायको केही अंशको कथा सुन्दै हुनुहुन्थ्यो। यस सम्बन्धमा हामीले डाक्टर स्वामी रामानन्द गिरीद्वारा नेपाली भाषामा अनुवादित र विश्लेषित श्रीमद् भागवत महापुराण ग्रन्थको सातौँ खण्डलाई सन्दर्भ सामग्रीका रूपमा लिएका छौँ। आदरणीय श्रोतृवृन्द, आजको धार्मिक अनुष्ठानको समय सकिनै लागेको छ। कार्यक्रमको अन्तमा आरती भजन प्रस्तुत गर्दै भोलि बिहान 5 बजे पुनः कार्यक्रम मार्फत भेट हुने बाचासहित विदा हुन चाहन्छौ। प्राविधिक सहकर्मी भविष्यरासहित म गोपाल भण्डारीलाई पनि आज्ञा दिनुहोस्। हस्त, सुप्रभातम।

0: बाहुली एफएम 94.2 समुदाय को आवाज।
1: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
2: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
1: ए हो, म त त्यतैतिर लागे कान्छा।
2: हुन्छ हुन्छ दाई।
3: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
4: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827-13-70-42, 9742-82-0000।
3: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
1: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
3: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
1: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
3: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै ब्यास 2 दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
1: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
3: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
4: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र 2-2 फोटो लिएर आउनु होला।
3: प्रोपाइटर जीवन सुनार, सम्पर्क नम्बर 9709-5049-80 र 9829-15-77-13। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास 2 दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
1: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
2: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
4: दाजुभाइको के गफ गफ हुँदैछ?
1: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
4: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एक मात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
1: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
4: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन, चाँदी, हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्यास 2 सफा सडक दमौली। प्रोपाइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656-51-31-36, 0656-51-04-59। मोबाइल नम्बर 9803-80-384, 9846-37-39।

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
1: प्रोप्राइटर सुरेश पुरी। मोबाइल नम्बर 98563644, 98563606.
2: दमौलिया FM 94.2 समुदायको आवाज।